अरणीको राजमार्ग अन्तर्गत जीरो किलो र कोदारी इको पहिरो र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँचेर पूर्ण रूपमा बन्द भएको छ। उता चरीकोटबाट रामेछाप जाने सड़कमा तामाकोशीले सड़क कटान गरेपछि अवरूद्ध भएकोमा वैकल्पिक बाटो खुलाइएको छ। रसुवाको पासाङ लामो सड़क खण्ड अन्तर्गत खाल्टेमा त्रिशुली नदीले कटान गरेपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध बनेको छ। उता मुगुको नागमा गमगढ़ी सड़क खण्ड र बागलुङको कालीगण्डकी करिडोर अन्तर्गत बेलबगरमा पनि सड़कमाथिको बाटा लेदो सहितको पहिरो खल्ता सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। नेपाल सरकार मन्त्री परिषदको बैठकले प्रशासनिक कानूनी र नीतिगत विषयहरूसँग सम्बन्धित विभिन्न सात महत्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। यसै गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा काठमाडौँका याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरिएको छ। त्यसै गरी नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ। मन्त्री परिषदले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरेको छ। साथै बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसदमा पेश गर्न पनि स्वीकृति दिएको छ। बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त पद अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचार र राहतको व्यवस्था गर्ने निर्णय पनि मन्त्री परिषदको बैठकले गरेको छ। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परि मृत्यु भएका निर्मल पूर्जासहित चार पर्वतारोहीको शव आधार शिविरमा ल्याएको छ। दिवंगत पर्वतारोही निर्मल पूर्जाको व्यापारिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद मिङमा डेभिड शेर्पाले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी सार्वजनिक गर्दै यसको पुष्टि गर्नुभएको हो। हिमपहिरोमा परि ज्यान गुमाएका निर्मल पूर्जा झोङ वाङ निमा शेर्पा र किलु शेर्पाको शव ब्रोड पीकबाट सफलतापूर्वक उद्धार गरी सुरक्षित रूपमा आधार शिविरमा ल्याएको छ। उहाँका अनुसार तीन आरोहीको अझै शव भेटिएको छैन। गत शुक्रबार पाकिस्तानको ब्रोड पीक आरोहणको क्रममा आएको हिमपहिरोमा परि पूर्जा सहित छ नेपाली र चार विदेशी गरी 10 जनाको ज्यान गएको थियो। प्रतिकूल मौसमका कारण उद्धार कार्य अत्यन्तै जोखिमपूर्ण भएको भन्दै धेरै अन्तर्राष्ट्रिय उद्धार टोली फर्किसकेका थिए, तर प्रख्यात पर्वतारोही मिङमा ग्यालजे शेर्पाको नेतृत्वमा रहेको नेपाली शेर्पा टोलीको अनवरत प्रयासबाट 4 जनाको शव आधार शिविरमा ल्याएको हो। 70 राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट कार्यविधि 2083 सार्वजनिक गरेको छ। नयाँ व्यवस्था अनुसार पार्टीको तर्फबाट मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष वा सदस्य पदमा प्रतिस्पर्धा गर्न चाहनेले शुरूमा पालिका वा वडा क्याण्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। आवेदनपछि 4 चरणको मूल्याङ्कन पार गर्नुपर्नेछ, जसमा 25% भरांक रहेको लिडरशिप एकाडेमीको परीक्षण पास हुनु अनिवार्य छ। त्यसपछि 25% भरांकको जनसम्बन्ध र लोकप्रियता मापन गरिने पोलिटिकल प्रोक्सिमिटी र 10% भरांकको समावेशी सम्बोधन रहनेछ। सबैभन्दा धेरै 40% भरांक भने पार्टीको आन्तरिक चुनावलाई दिएको छ। आन्तरिक मतदानमा क्रियाशील सदस्य, संगठनिक कमिटी र विशिष्ट नेताहरू मतदाता रहनेछन्। आर्थिक लेनदेन र धाँधली र गुटबन्दी रोक्न कड़ा आचार संहिता ल्याएको राष्ट्रपाले जनाएको छ। यो कार्यविधि बाहेक कुनै असाधारण परिस्थिति सिर्जना भएमा प्रक्रियाभन्दा बाहिर गएर पनि उम्मेद्वार छनौट गर्न सकिनेछ। त्यसका लागि केन्द्रीय समितिको 2/3 बहुमतले निर्णय पारित गर्नुपर्ने नियम राखिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछि हट्नु भएको छ। भक्तपुरको गुण्डमा भएको छलफलका क्रममा ओलीले तत्काललाई कार्कीलाई नै निरन्तरता दिने बताउनु भएको छ। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्रीबाट हिक्मत कुमार कार्कीलाई हटाउने
निष्कर्षमा पुग्नु भएको थियो। एमाले प्रदेश संसदीय दलका उपनेता दिल कुमार मेनियाङलाई मुख्यमन्त्री बनाउने भन्दै ओलीले कार्कीलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो। नेपालमै विकसित बहुसेवा डिजिटल प्लेटफर्म फिरिदी सञ्चालनमा आएको छ। कम्पनीले विभिन्न दैनिक सेवालाई एउटै डिजिटल प्लेटफर्ममा समेट्दै सुपर एपका रूपमा सेवा शुरू गरेको जनाएको छ। कम्पनीका अनुसार एप मार्फत राइड सेयरिङ, खाना डेलिभरी, किराना तथा मार्केट प्लेस, पार्सल तथा लजिस्टिक्स, होटल तथा यात्रा बुकिङ, डिजिटल भुक्तानी, घर जग्गा सेवा, घरायसी मर्मत तथा प्राविधिक सेवा, रोजगारी तथा करियर अन डिमाण्ड भिडियो स्ट्रीमिङ ओटीटी र डिजिटल सिकाई सम्बन्धी सेवा उपलब्ध गराइएको छ। कम्पनीका अनुसार फिरिरी नेपालीद्वारा विकसित विदेशी स्वदेशी डिजिटल प्लेटफर्म हो। यो एप हाल डाउनलोडका लागि उपलब्ध छ। साझा खबरमा अब विदेशको खबर। अन्तरिक्ष अनुसन्धान संस्था स्पेस एक्सको रकेट फाल्कन 9 माथिल्लो भाग हिजो चन्द्रमाको सतहमा ठोकिएको छ। नेपाली समयअनुसार हिजो दिउँसो 12:20 जाँदा चन्द्रमाको सतहमा ठोकिएको रकेटको माथिल्लो भागको तौल झण्डै 3,900 किलोग्राम रहेको स्पेस एक्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो भाग प्रति घण्टा 8,700 किलोमिटरको तीव्र गतिमा चन्द्रमामा ठोकिएको हो। यो रकेट गएको वर्ष अर्थात सन् 2025 जनवरीमा मून ल्याण्डरलाई अन्तरिक्षमा पुर्याउन प्रयोग भएको थियो। आफ्नो मुख्य काम पूरा गरेपछि यसलाई अन्तरिक्षमै छाडिएको थियो, तर सौर्य ऊर्जा र चन्द्रमाको बलियो गुरूत्वाकर्षणका कारण यसको बाटो परिवर्तन भएर चन्द्रमातर्फ गएको हो। यति ठूलो गतिमा वस्तु ठोकिएपछि चन्द्रमाको सतहमा झण्डै 60-90 फिट चौडा र 12 फिट गहिरो नयाँ खाडल बनेको वैज्ञानिकहरूको अनुमान छ। प्राय रकेटका यस्ता क्षतिग्रस्त हिस्साहरू पृथ्वीको वायुमण्डलमा फर्केर जल्छन् वा समुद्रमा खस्छन्, तर यस पटकको यो टुक्रा अन्तरिक्षमै छुटेर चन्द्रमाको कक्षतर्फ गएको हो। यो सहित अब चन्द्रमामा थुप्रिएको मानव निर्मित फोहोरको मात्रा झण्डै 1,90,000 किलो पुगेको छ। हलिउड फिल्म स्पाइडर म्यान ब्रान्ड न्यू डेले विश्वव्यापी रूपमा 1 अर्ब अमेरिकी डलर भन्दा बढ़ी कमाई गरेको छ। मार्बल स्टुडियोज र सोनी पिक्चर्सको यो फिल्मले प्रदर्शनको 6 दिनमै उक्त उपलब्धि हासिल गरेको हो। छोटो समयमा यो उपलब्धि हासिल गर्ने फिल्म मध्ये एभेन्जर्स एण्ड गेम 2019 स्पाइडर म्यान ब्रान्ड न्यू डे दोस्रो फिल्म बनेको छ। फिल्मले उत्तर अमेरिकामा मात्र 407 मिलियन डलर कमाएको छ। यो सँगै यसले घरेलु बजारमा सबभन्दा छिटो 400 मिलियन डलर पार गर्ने फिल्मको रेकर्ड बनाएको छ। विदेशी बजारबाट भने 645.8 मिलियन डलर कमाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। विदेशकै खबरमा संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले रूस र युक्रेनमा बाल बालिका नागरिक तथा पूर्वाधारमाथिको आक्रमण बन्द गर्न आह्वान गरेको छ। युनिसेफले यिनीहरूको संरक्षण गरी अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत आफ्ना दायित्व पालना गर्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ। युनिसेफले विज्ञप्ति जारी गर्दै रूसको फेडरेशनको बेलगोरोड क्षेत्रस्थित भेल मैदान नजिकका आइतबार ड्रोन प्रहार हुँदा 13-वर्षीय बालिकाको मृत्यु हुनुका साथै 2 बालिका घाइते भएको रिपोर्ट गरेको छ। मंगलबार क्रास्नोडार क्षेत्रमा भएको आक्रमणमा मृत्यु भएका 7 मध्ये 3 बाल बालिका रहेको पनि बताइएको छ। उक्त आक्रमणमा करिब 40 घाइते भएका छन्। युक्रेनमा पछिल्लो 7 दिनमा भएको रूसी आक्रमणमा कम्तीमा 6 बालबालिकाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ। युनिसेफले बालबालिकाले बस्ने र खेल्ने क्षेत्रहरू सुरक्षित हुनुपर्ने विषयमा जोड़ दिँदै सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत आफ्नो दायित्वहरू कायम राख्न र बालबालिकालाई मर्न बाध्य बनाउने र घाइते बनाउने आक्रमण रोक्न आह्वान गरेको छ। यसैबीच युक्रेनमा भएको पछिल्लो घातक रूसी मिसाइल र ड्रोन आक्रमणका कारण कम्तीमा 15 जनाको मृत्यु हुनका साथै दर्जनौ घाइते भएको अधिकारीहरूले बताएका छन्। यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय झण्डा बाहक एक व्यापारिक पानी जहाजमाथि हुथी विद्रोहीहरूले आक्रमण गरी समुद्रमा डुबाएका छन्। एमएसभी फैजा नूरे ओलिया जहाजमा सवार सबै 14 जनालाई सकुशल उद्धार गरिएको भारतका
जहाज रानी मन्त्री सर्वानन्द सोनोवालले बताउनु भएको छ। यस वर्ष इरानले होर्मुज जल डमरू मध्ये बन्द गरेपछि केही तेल ट्याङ्करहरूले वैकल्पिक रूपमा लाल सागरको समुद्री मार्ग प्रयोग गरिएको बेला यस्तो घटना भएको हो। अस्ट्रेलियामा आगामी अगस्त 21 30 तारीकसम्म हुने एनटी टप एण्ड टी ट्वेन्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ। नेपाल समेतले भाग लिने यस प्रतियोगिताको बुधबार खेल तालिका सार्वजनिक भएको हो। नेपालले लीगमा छवटा टोलीसँग खेल्नेछ। तालिका अनुसार नेपालले पहिलो खेल अगस्त 21 आयोजक एनटी स्ट्राइकसँग परेको छ। यस्तै नेपालले दोस्रो खेल 22 तारीक बंगलादेश हाई परफर्मेन्स, तेस्रो खेल 24 तारीक हरिकेन्स, चौथो खेल 26 तारीक एसीटी कमेट्स र पाँचौं खेल किंग्सम्यान र छैठौं खेल भिक्टोरियासँग खेल्नेछ। नेपालले अघिल्लो चरणमा संस्करणमा पनि यस प्रतियोगिता खेलेको थियो, जसमा नेपालले खेलेको 6 खेलमा 2 जित र 4 हार खेपेको थियो। नेपाल क्रिकेट संघ क्यानले यस प्रतियोगिताका लागि खेलाड़ी टोलीको घोषणा भने गरिसकेको छैन। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़कहरूमा यातायात सेवा अवरूद्ध, मन्त्री परिषदको बैठकद्वारा विभिन्न सातो र महत्वपूर्ण विषयमा निर्णय। पाकिस्तानमा भएको हिम पहिरोमा परि ज्यान गुमाएका 4 जनाको शव आधार शिविरमा, रासोपाबाट पालिका चुनावमा उम्मेद्वार बन्न 4 चरणको मूल्यांकन पार गर्नुपर्ने। फाल्कन 9 रकेटको क्षतिग्रस्त भाग चन्द्रमामा ठोकियो। रूस र युक्रेनमा बाल बालिकामाथि हुने आक्रमण अन्त्य गर्न युनिसेफको आह्वान। र अस्ट्रेलियामा हुने टप एण्ड टी ट्वेन्टी सिरिज नेपालको पहिलो खेल एन्टी स्ट्राइकसँग। साझा खबर अहिलेलाई यति नै, अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म यमलिङ लामा बिदा हुन्छु। हवस् त, नमस्कार।

0: मरेको के हो?
1: हेर त रगत त्यही रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 21 गते बिहिबार, अगस्त 6 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बितेको छ घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा। त्रिशुली, मर्स्याङदी, सेती र काली गण्डकी नदीमा पानीको सतह बढ्दै। नारायणी नदी आसपासमा डुबानको जोखिम, साँझैसम्म सतर्कता अपनाउनु पर्ने।
1: चिनियाँ दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द। अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन। 128 मेगावाट तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू।
0: पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायातका सबै काम 20 दिनदेखि ठप्प। मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छोड्दै। झारफुकका नाममा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढ्दै।
1: भारतको झारखण्डमा चट्याङबाट एकै दिन 14 जनाको मृत्यु। मनसून शुरू भए यता 100 बढ़ीको ज्यान गयो। रूसद्वारा युक्रेनमा व्यावसायिक क्षेत्र लक्षित क्षेप्रास्त तथा ड्रोन आक्रमण।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने। नेपालले 22 खेलमा सहभागिता जनाउँदै। आईसीसी एक दिवसीय विश्वकप आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा मौसम सम्बन्धी प्रसंग।
1: बितेको छ घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको लुम्ले क्षेत्रमा 93.8 मिलिमिटर वर्षा भएको छ। घली खर्क क्षेत्रमा 79.6 मिलिमिटर वर्षा भएको छ। गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दा बागमती, लुम्बिनी र गण्डकीको सीमा क्षेत्रमा पनि पानीको झरी परेको छ। नवलपुर, परासी र बर्दघाट क्षेत्रमा बितेको छ घण्टामा क्रमश 91.2, 88.6 र 82.2 मिलिमिटर पानी परेको छ। लगातार परेको पानीका कारण त्रिशुली, मर्स्याङदी, सेती गण्डकी, काली गण्डकी लगायतका नदीहरूमा बाढ़ी बढ़िरहेको छ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आज साँझसम्म थप पानी पर्ने पूर्वानुमान रहेकाले नारायणी नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा साँझसम्मै सतर्क रहनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
3: पछिल्लो छ घण्टाको वर्षाको अवस्था हेर्दा गण्डकी प्रदेशका अधिकांश जिल्लामा भारीदेखि धेरै भारी वर्षा भएको छ र अझै वर्षा आउने सम्भावना छ। नारायणी बेसिनका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह चेतावनी तह पार गरेको एवं केही स्थानमा खतराको तह समेत पार गरेको हुँदा नारायणी नदी बेसिनका तन्नु तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरूले आज दिनभरि नै सतर्कता अपनाउनु हुन एवं जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने सूचना चेतावनीहरूको अनिवार्य पालना गर्नु गराउनु हुन सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध छ।
1: आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका पहाड़ी भूभागमा र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको पनि सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागमा मध्य प्रदेश तथा लुम्बिनी प्रदेशको पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशका तराई भूभागका थोरै स्थानमा मध्यम खालको पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्ने विभागले जनाएको हो।
0: प्रधान न्यायाधीश नियुक्ति सर्वोच्च अदालतका न्यायाधीश र संविधान

0: संवैधानिक परिषद सम्बन्धी अध्यादेशबारे विज्ञप्ति जारी गरेका तीन अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थासँग विज्ञप्तिमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश र प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई गरिएको सिफारिशबारे पनि टिप्पणी गरिएको थियो। यही विषयलाई लिएर संसदीय समितिमा हिजो छलफल गरिएको हो। राष्ट्रपाकी सांसद समीक्षा बासकोटा सभापति रहेको समितिले अर्कै समितिका सदस्य यज्ञमणि नेउपानेको निवेदनका आधारमा ती संस्थाको विज्ञप्तिमाथि छलफल अगाडि बढ़ाएको थियो। छलफलपछि समितिले एमनेस्टी इन्टरनेशनल, आईसीजे र ह्यूमन राइट्स वाच नामक संस्थाहरूले नेपालको स्वतन्त्र न्यायपालिका तथा सार्वभौम संसदको विधि निर्माण सम्बन्धी विधायकी अधिकार समेतका सम्बन्धमा जारी गरेको संयुक्त विज्ञप्तिका विषयमा ती संस्थासँग आधिकारिक प्रमाण समेत पेश गर्ने गरी स्पष्टीकरण माग गर्न र सोको लिखित जानकारी समितिलाई गराउन सरकारलाई भनिएको छ। समितिले गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले समाज कल्याण परिषदसँग गरेको परियोजना सम्झौता बमोजिम स्वीकृत उद्देश्य र तोकिएको कार्य गरे नगरेको विषयमा सूक्ष्म प्रभावकारी र नियमित अनुगमन गर्न पनि भनेको छ। यसैबीच सरकारले 7-13 भदौमा काठमाण्डुमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको ब्रिफिङ तथा गृहमन्त्री सुधन गुरूङको कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूका अनुसार परराष्ट्र सचिव अमृत बहादुर राईसँगको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाण्डु विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरेर पनि कार्यक्रम रोक्न भन्नुभएको थियो।
1: प्रतिनिधि सभाको बैठकमा अब कालो चस्मा लगाएर उपस्थित हुन नपाइने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदको गरिमा र मर्यादा कायम गर्न भन्दै कालो चस्मा लगाएर बैठकमा आए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको हो। उहाँले सबै दललाई आफ्ना सांसदलाई यो निर्णयबारे जानकारी गराउन र संसदमा मर्यादित पोशाक, कोट तथा लोगो अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ। संसदका बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी लगायतका थुप्रै सांसदहरू कालो चस्मा लगाएर उपस्थित हुने गर्नुभएको छ। कतिपय मन्त्रीले त लोगो समेत नलगाई बैठकमा आएको गुनासो समेत बढ़ेको छ। सभामुख अर्यालले कसैको नाम भने लिनु भएन। सभामुख अर्यालको सभापतित्वमा हिजो दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। उक्त बैठकमा सभामुख अर्यालले संसदलाई गरिमामय र मर्यादित बनाउनु पर्ने भन्दै सांसदको दायित्व बोध गराउन यस्तो निर्णय गरिएको समेत बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी सहितका थुप्रै सांसदहरूले कालो चस्मा लगाएर उपस्थित हुँदै आएकोमा असन्तुष्टि समेत जनाउनु भएको थियो। त्यसै सन्दर्भमा हिजो दिउँसो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले संसदलाई गरिमामय र मर्यादित बनाउन सबैको दायित्व रहेको समेत उल्लेख गर्नुभएको छ। यता कार्यव्यवस्था परामर्श समितिले 14 साउनदेखि 10 भदौसम्मको क्यालेण्डर पारित गरेको छ। क्यालेण्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम भने समावेश छैन। नेकपा प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरको कुराकानी गराउँदा सभामुखले सरकारसँग परामर्श गरेर तय गर्ने जवाफ दिएको समेत बताउनु भएको छ। तय नभएमा सदनमै निमापत्ति गर्ने धारणा समेत राखेको उहाँले बताउनुभयो।
0: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभएको छ। हिजो सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको बताउनुभयो। यसअघि निगमले बजार ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको अभावको अपवाहपछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो। एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको उहाँको भनाइरहेको छ। उहाँका अनुसार सरकारले पहल गरेर मासिक 50-55 हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दशैं तिहार अघि उपभोक्ताका घरमा रहेका खाली सिलिण्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्न सक्छ। ग्यास अभावको समस्या अबको 2 हप्ताभित्र समाधान भइसक्ने पनि उहाँले आश्वासन दिनुभयो। समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। अहिले बजारमा ग्यासको आपूर्तिमा समस्या देखिनुको कारण के हो? सीआईएनसँग कुराकानी गर्दै निगमका प्रवक्ता मनोज ठाकुरले भन्नुभयो,
2: जति रिक्वायरमेन्ट छ, जस्तै हाम्रो मासिक खपत चाहिँ 45-40 हजार मेट्रिक टन हो, त्यो परिमाण चाहिँ ग्यास आएकै छ। तर यो जुन बजारको 81 यो डिमान्ड बढेको कारणले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा, सबै ठाउँमा त नभनौँ, कतिपय ठाउँमा चाहिँ ग्यास चाहिँ सहज रूपमा नपाएको भन्ने गुनासाहरू पनि आइरहेका छन् र विभिन्न संचार माध्यममा पनि त्यो आइरहेको छ। तर जसरी संचार माध्यममा आएको छ त्यो अवस्थामा पनि नरहेको म यहाँहरूलाई जानकारी गराउँछु चाहन्छु। किनभने ग्यास आयातमा समस्या भएको भए यति उपभोक्ताहरू चाहिँ यसरी प्यानिक हुनुपर्ने अवस्था थियो, तर ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन र हामीले जुन विगतमा 46,000-47,000 मेट्रिक टन खपत हुन्थ्यो

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाई र भ्रमका कारण मृत्युको जोखिम,
1: पानी खुवाउनु हुँदैन, पटक्कै पनि पानी खुवाउनु हुँदैन, पेसेन्ट चाहिँ कन्सियस छ, अचेत अवस्था छैन, कम्प्लिटली होसमा छ भने त्यस्तो अवस्थामा पानी खुवाउँदा चाहिँ मिल्छ, खुवाउन मिल्छ, यो चाहिँ बिल्कुलै मिल्छ।
2: 128 मेगावाट तमौर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न

0: गुप्त समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
1: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
2: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
0: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको कान्तिपुरको पहिलो पृष्ठमा सुधारको नारादेखि विवादको घेरासम्म शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने आमाको दूध संकलन गर्न घर घर पुग्नेछ मिल्क भ्यान शीर्षकमा अर्को खबर प्रकाशित छ। नवजात शिशुका लागि दूधको माग अत्यधिक बढ़े पनि संकलन न्यून भए पछि काठमाडौँ उपत्यकाका घर घरमा पुगेर आमाको दूध संकलनको तयारी थालिने भएको छ। त्यस्तै भित्र पृष्ठमा मल ल्याउँदा भारतीय जेलमा रहेका सर्लाईका किसान दाजुभाइ जमानतमा छुट्दै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। दुई बोरा यूरिया र छ बोरा डीएपी मल लिएर घर आउँदै गर्दा पक्राउ परेका सुरेश प्रसाद सिंह र नरेन्द्र प्रसाद सिंहलाई जमानतमा छाड्न भारतीय अदालतको आदेश रहेको छ। देशभरका स्वास्थ्य संस्थामा सर्पदंश विरूद्धको औषधिको चरम अभाव शीर्षकमा अर्जुन पौडेलले खबर लेख्नु भएको छ। वैशाख यता मात्रै विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु र 716 जना घाइते भएका छन्। यो वर्ष विपदबाट भन्दा पनि 25% बढ़ी सर्पदंशको मृत्युको तथ्याङ्क छ, अर्जुन पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै भित्र पृष्ठमै राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई अर्थमन्त्री वाग्लेका प्रश्न शीर्षकमा खबर छ भने 128 मेगावाटको तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खण्ड शुरू शीर्षकमा पनि खबर प्रकाशित छ।
8: नागरिक दैनिकमा नागरिकता नहुँदा सुविधाबाट वञ्चित शीर्षकमा चितवनबाट वसन्त ढुंगानालाई लेख्नु भएको खबर छ। चितवनको खैरहनी नगरपालिका 10 स्थित कठारमा सरकारले बनाइदिएको घरमा बस्नुहुन्छ छेउरी माझी। उहाँका दुई छोरा र तीन छोरी छन्। छोराछोरीको विवाह भएर नाति नतिना जन्मिसकेका छन् तर तिनीहरूले पढ्न पाएका छैनन् किनभने उनीहरूको जन्म दर्ता नै छैन। कक्षा 5 सम्म त पढे, त्यसभन्दा माथि गएपछि जन्म दर्ता चाहिने रहेछ, माझीले भन्नुभएको छ। सरकारवाला निकायले समन्वय गर्नुपर्ने उहाँको माग छ। चिकित्सा स्नातक प्रवेश परीक्षा कहिले शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा सार्वजनिक गरेको करिब 1.5 महिना बितिसक्दा पनि चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीएच, बी फर्मा लगायतको एकीकृत प्रवेश परीक्षाको आवेदन अझै खुल्न सकेको छैन। यसले चिकित्सा शिक्षा अध्ययनको तयारीमा रहेका हजारौं विद्यार्थीलाई अन्यलमा पारेको छ भने शैक्षिक क्यालेण्डर समेत प्रभावित हुने निश्चित बनेको छ। एमाले किचलोले प्रदेश सरकार गठनमा अन्यल शीर्षकमा खबर छापिएको छ भने स्वार्थले संकटमा कांग्रेस, आफ्नै दोकान खोल्ने तयारीमा नेताहरू शीर्षकमा बालकृष्ण अधिकारीले लेख्नु भएको छ। आर्थिक कारोबार दैनिकमा कर्मचारीले पाएनन् 15 दिनमा तलब न त प्रोत्साहन भत्ताको टुंगो शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको छ भने नाथिल्लो अरूण आयोजना बाँधमा पुग्न 2 किलोमिटर सुरुङ निर्माण शुरू शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। 18 महिनामा सुरुङ, 19 किलोमिटर सड़क र पुलसम्म सम्पूल सम्पन्न गरिने शीर्षकमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा पहिले नै छापिएका लाइसेन्स बाँड्ने भएका यातायातका सबै काम 20 दिनदेखि ठप्प भएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याइएको नयाँ प्रणालीमा समस्या नै समस्या निम्तिएपछि देशभरका 43 यातायात कार्यालय कार्यालयमा सेवा अवरूद्ध छ। हजारौं सेवाग्राही प्रभावित भएका छन्। संयुक्त राष्ट्र संघीय महासभामा यसपटक पनि प्रधानमन्त्री नजाने नेपालको नेतृत्व परराष्ट्र मन्त्री खनालले गर्ने शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। राप्रपाको निर्णयले बागमतीमा नयाँ सरकार गठन झनै पेचिलो शीर्षकमा मकवानपुरबाट पुष्पराज अधिकारीले लेख्नु भएको खबर छ भने सरकारबारे कांग्रेसको टिप्पणी सुशासन पारदर्शिता र जवाबदेहितामा पूर्ण असफल शीर्षकमा अर्को खबर पनि छापिएको छ। भित्रीपन्नामा सामान्य अवस्थाको दैनिक खपतभन्दा 50% बढ़ी ग्यास आयात तैपनि किन छ अभाव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। इन्टरनेट सेवा प्रदायकबाट पाउने 2 अर्ब बक्यौता उठाउन सरकारको ताकेता शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको छ भने पहिलो पटक एकै वर्षमा 2 खर्बमाथि जीवन बीमा व्यापार शीर्षकमा पनि खबर छापिएको छ। गोर्खापत्र दैनिकमा वधशालाको फोहोर अब मोहर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। बक्यौता रकम तिर्नुपर्छ शीर्षकमा सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसंचार सेवा शुल्क रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष बापतको बक्यौता असुलीको विषय टुंग्याउने तयारी गरेको बारेमा खबर छापिएको छ। 10 मन्त्रालयको ओएनएम सम्पन्न भएको बारेमा नगेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। भित्रीपन्नामा भरतपुरमा भूमिगत लाइनबाट बिजुली वितरण शुरू भएको बारेमा खबर छापिएको छ। चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरिएको हो। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।
7: साझा खबरमा अब विदेशका खबर। भारतको पूर्वी राज्य झारखण्डमा चट्याङ लागेर 14 जनाको मृत्यु भएको छ, 8 जना घाइते भएका छन्। स्थानीय संचार माध्यमका अनुसार भारी वर्षा र आँधी बेहरीसँगै परेको चट्याङबाट 3 जिल्ला प्रभावित भएको छ। भारतको मौसम विज्ञान विभागले शनिबारसम्म झारखण्ड सहित विभिन्न क्षेत्रमा व्यापक ठूलो पानी पर्ने पूर्वानुमान गरेको छ। यसैबीच भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढ़ी र पहिरोका कारण जुलाईदेखि हालसम्म 100 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। तथ्याङ्क अनुसार हजारौं मानिस डुबानका कारण आफ्नो घर तथा आवास छोड्न बाध्य भएका छन्। वार्षिक मनसुनले ल्याउने वर्षामा किसानहरू निर्भर रहने भए पनि जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रमा यस्ता घटनाहरू थप बढ़दै गएको समेत विज्ञहरूले चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भारतको उत्तर पूर्वी राज्य असम मनसुनी वर्षाबाट सबैभन्दा धेरै प्रभावित भएको छ। उक्त राज्यमा कम्तीमा 87 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। रूसको क्षेपणास्त्र तथा ड्रोन आक्रमणबाट युक्रेनको किएव क्षेत्रमा 17 जनाको मृत्यु भएको छ। युक्रेनको राज्य आपतकालीन सेवा विभागका अनुसार आक्रमणबाट गोदाम रसद केन्द्र व्यापारिक भवन तथा औद्योगिक संरचनामा क्षति पुगेको छ। सबैभन्दा बढ़ी क्षति किएव क्षेत्रमा रहेको र त्यहाँ 16 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
8: साझा खबरमा अब खेल खबर। बीसौं एसियाली खेलकुद अन्तर्गत जापानमा आयोजना हुने 20 एसियाली खेलकुदमा नेपालबाट सहभागी हुने खेलाड़ी र अफिसियलको टुंगो लागेको छ। हिजो राष्ट्रिय खेलकुद परिषद राखेपाले कुल 22 खेलमा 136 खेलाड़ी सहभागी हुने टुंगो लगाएको हो। 22 खेलमा कुल 32 प्रशिक्षक सहभागी हुने पनि राखेपाले जानकारी दिएको छ। नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदा 80 पुरूष र 56 महिला रहेका छन्। पछिल्लो पटक खेल र खेलाड़ी संख्या धेरै तथा पदक कम आएपछि ठूलै आलोचना पनि भयो। अझ एक खेलका लागि पदाधिकारी अर्को खेलको अफिसियल बनेर प्रतियोगितामा सहभागी भएको पनि विगतको अभ्यास रहेको छ। सिद्दिकी शम्सुद्दीनले एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनशीपमा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियलको भूमिका निर्वाह गर्नुहुने भएको छ र नेपाली क्रिकेट टीमले अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एनटी टप एण्ड टी20 श्रृंखला खेल्नु भएको छ। त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले खेल तालिका सार्वजनिक गरेको छ। क्यानले सहभागी हुने टीमको भने टुंगो लगाएको छैन अनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले 10 टोलीको सहभागिता रहने ग्लोबल क्वालिफायर्स प्रतियोगिताको मिति तय गरेको छ। प्रतियोगिता 22 फेब्रुअरीदेखि 23 मार्च 2027 हुनेछ। प्रतियोगिताको भेन्यू अर्थात स्थान भने सार्वजनिक गरिएको छैन।
7: सर्पको टोकाईपछि के कुरामा सावधानी अप्नाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9800100477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: साझा खबरमा अब सर्पदंश उपचारको कुरा। सर्पको टोकाईबाट हुने धेरै जस्तो मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको विज्ञहरू बताउँछन्। यसको मुख्य कारण मध्ये अन्धविश्वास र गलत उपचार पद्धति प्रमुख मानिन्छ। सर्पदंशको उपचार भ्रम र यथार्थबारे हामीले नेपाली सेना वीरेन्द्र अस्पतालमा कार्यरत सेनानी कन्सल्ट्यान्ट फिजिसियन डाक्टर ताहिर अली अन्सारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
10: चुसेर काटेर जडीबुटी प्रयोग गरेर धामी झाँक्रीको प्रयोग गरेर त्यो कुनै अवस्थाले पनि निको पार्न, किनभने कुनै पनि साइन्टिफिक रिसर्चले प्रुभ गरेका छैन, प्रमाण छैन हामीसँग। त्यसमा यदि विषालु सर्पले टोक्या हो भने त्यसको लागि चाहिँ चाँडोभन्दा चाँडो त्यसलाई हस्पिटल पुर्याएर त्योभन्दा अगाडि प्राथमिक उपचारमा संलग्न हुनु पर्यो। चाँडोभन्दा त्यो सबसे प्रथम गर्नुपर्ने भनेको त्यो व्यक्तिलाई चाहिँ हामीले एस्योरेन्स दिनुपर्छ कि केही पनि हुँदैन, उहाँलाई शान्त राख्नुपर्छ। टोकेको ठाउँलाई चाहिँ हामी इमोबिलाइज गर्नुपर्छ, प्लिन्टहरू लगाउन सकिन्छ त्यहाँ, इमोबिलाइज गरेर चाँडोभन्दा चाँडो चाहिँ त्यो बिरामीलाई चाहिँ
11: इमोबिलाइज भनेको चाहिँ हलचल हुन नसक्ने गरी राख्ने भने नि त।
10: अब जस्तो यतिकै राख्दाखेरि हलचल हुन सक्छ, त्यही भएर हामीले त्यहाँ काठको चिज अथवा कुनै स्ल्याबहरू राखेर त्यसलाई चाहिँ हामी त्यसलाई चाहिँ हामी इमोबिलाइजेसन भन्छ। त्यो भयो भने के हुन्छ, हाम्रो जुन विष भित्र छिर्या छ त्यो चाहिँ एक्सपान्ड हुन पाउँदैन, उहाँलाई चाहिँ चाँडोभन्दा चाँडो अस्पताल पुर्याउनु पर्यो। त्यसमा चाहिँ स्ट्रेचर अथवा हामी गाडीको प्रयोग गर्न सक्छौँ।
11: त्यसपछि सर्पले जहाँ टोकेको छ त्यो भाग चाहिँ चलाउनु भएन अनि त्यसपछि सकेसम्म अस्पताल छिटो पुर्याउनु पर्यो,
10: भन्दा छिटो पुर्याउनु पर्यो।
11: अघि जडीबुटीको कुरा उठिहाल्यो होइन, नेपालमा आयुर्वेद चिकित्सालाई लामो समयदेखि प्रयोगमा ल्याइराखिएको पनि छ, केही सम्भव भएको छ होइन। तर सर्प टोकाईमा आयुर्वेद जुन जडीबुटीको कुरा छ, टोकेको ठाउँमा लगाएपछि त्यसले चुस्छ अनि निको हुन्छ भन्ने खालको पनि रहेछ, यो चाहिँ के हो खास डाक्टर?
10: यो सबै भ्रम हो, यी चिजहरू जति पनि छन् सबै भ्रम हो। अब विषालु सर्पले टोकिसकेपछि चाहिँ अब लिम्फेटिक सिस्टम हुन्छ हाम्रो बडीमा, त्यसबाट लिम्फेटिक सिस्टमबाट सर्कुलेट भएर हाम्रो ब्लडमा पुग्ने हो र बडीको हरेक पार्टमा पुगेर श्वास प्रश्वासलाई असर गर्ने, ब्रेनलाई असर गर्ने, रगत रक्तस्राव हुने, यी कुराहरू हुने हो। अनि न्युरोलोजिकल मेनिफेस्टेसन्स भन्छ, न्युरोलोजिकल मेनिफेस्टेसन करेट र कोब्राहरूको टोकाईबाट चाहिँ दिमागमा असर गर्ने, जस्तो आँखा हेर्न नसक्ने, लिड्स आई लिड फल हुन थाल्ने, बोल्न नसक्ने, निन्न नसक्ने, श्वास प्रश्वासमा प्रब्लम आउने, प्यारालाइसिसहरू हुने, यी लक्षणहरू हुन्। अब यसमा चाहिँ हजुरले कुनै पनि जडीबुटीको प्रयोग गरे भने, मैले अघि नै भनिसकेँ साइन्टिफिक प्रमाण कुनै पनि यस्ता चिजहरूको छैन जसले चाहिँ पोइजनलाई चाहिँ निष्क्रिय बनाउन सकोस्। सर्पको टोकाई एउटा चाहिँ न्युरोटोक्सिक, अर्को चाहिँ मायोटोक्सिक, एउटा चाहिँ हेमाटोटोक्सिक। त्यो भनेको एउटा ब्रेन र नसाहरूलाई एफेक्ट गर्ने, अर्को चाहिँ रगतलाई असर गर्ने र तेस्रो चाहिँ मांसपेशीलाई असर गर्ने। अब न्युरोलोजिकल न्युरोटोक्सिक इफेक्टहरू भएको सर्पहरू जसले कज गर्न सक्छ त्यो भने, त्यसमा चाहिँ हजुरको अवस्था जुन छ आफ्नो ब्रेनको अवस्था, सोच्न सक्ने अवस्था, बोल्न सक्ने अवस्था, त्यो चाहिँ त्यसमा बिस्तारै कमजोरीहरू आउन सक्छ, आँखाको आइलिड्सहरू ड्रुपिङ हुन सक्छ।
7: सेनानी डाक्टर ताहिर अली अन्सारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 6 घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा, त्रिशुली, मर्स्याङदी, सेती र काली गण्डकी नदीमा पानीको सतह बढ़दै नारायणी नदी आसपासमा डुबानको जोखिम, साँझैसम्म सतर्कता अप्नाउन पर्ने।
12: चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन
8: रद्द अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन 128 मेगावाट तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू
12: पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायात कार्यालयमा सबैभन्दा 20 दिनदेखि ठप्प मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छुट्दै झारफुकका नाममा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढ्दै
8: भारतको झारखण्डमा चट्याङबाट एकै दिन 14 जनाको मृत्यु मनसून शुरू भए यता 100 भन्दा बढ़ीको ज्यान गयो रूसद्वारा युक्रेनमा व्यावसायिक क्षेत्र लक्षित क्षेपास्त्र तथा ड्रोन आक्रमण
12: र जापानमा हुने विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने नेपालले 22 खेलमा सहभागिता जनाउने आईसीसी एक दिवसीय विश्वकप आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने
8: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ भारतबाट आपूर्ति हुने मात्रा घटेको छैन तर नेपालमा ग्यासको अभाव भइरहेको छ खाली सिलिण्डर बोकेर मानिसहरू विभिन्न चोकहरूमा दौड़िराखेका देखिरहेको छ र यहाँ व्यङ्ग गर्न खोजिएको छ सरकारले पुर्याउँछु भनिराखेको छ आश्वासन दिइराखेको छ तर दिइराखेको छैन एउटा खाली स्थान देखाइएको छ जहाँ एकजना अलि दुब्लो पातलो वृद्धावस्थाको जस्ता देखिने व्यक्ति ग्यासको सिलिण्डर बोकेर त्यहाँ नजिकै हिँड्दै गरेको अवस्थामा एकजना सरकारका प्रतिनिधिले एउटा हातबाट कागजको चिरकटो जस्तो

耶，咋不还有什么做哪里工作？阿水干嘛？

छौ र त म छु, तिमी छैनौ त म कहाँ छु? तिमी छौ र त म छु, तिमी छैनौ म कहाँ छु? दिन्दम कसैलाई।

0: Elumbu FM 89.6 MHz.
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग. न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई. आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति. र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ. अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ. हामीले विगतका अध्ययनहरूमा दाउदका जीवनका विभिन्न संघर्षहरू र परमेश्वरमाथिको उनको विश्वासका बारेमा चाहिँ सिकिरहेका थियौं. आजको दिनमा पनि हामीलाई कस्तो शिक्षा चाहिँ हामीले पाउनेछौ दाइ, अर्थात के कुराहरू बारेमा चाहिँ हामीले यो अध्ययनको यात्रामा चाहिँ अगाडि बढ्नेछौ?
2: भाइ, अघिल्लो दिनको अध्ययनको यात्रालाई स्मरण गराउनु भएको लागि तपाईँलाई धन्यवाद. हामीले आजको अध्ययनमा भजन संग्रह 61 र 62 को खण्डहरूबाट यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौ. यी दुवै भजनहरूमा दाउदले आफ्नो हृदयको गहिराईबाट परमेश्वरलाई पुकारेका छन्. जब उनी कमजोर, थकित र समस्याले घेरिएका थिए, तब उनले परमेश्वरलाई आफ्नो सरल स्थान र बलियो चट्टानको रूपमा अनुभव गरेका कुराहरूलाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ.
1: यसको अर्थ दाई, परिस्थितिहरू कठिन हुँदा पनि परमेश्वरमाथिको भरोसा नछोड्नु पर्ने शिक्षा चाहिँ हामीले आजको अध्ययनबाट चाहिँ पाउने रहेछौ, होइन त?
2: बिल्कुलै हो भाइ. भजन संग्रह 61 दाउद भन्छन्, मलाई त्यो चट्टानमा डोर्याउनुहोस् जो म भन्दा अग्लो छ. यसले देखाउँछ कि मानिसको शक्ति सीमित भए पनि परमेश्वरको सहायता असीमित छ. त्यसै गरी भजन संग्रह 62 उनले भन्छन्, मेरो आत्माले परमेश्वरको मात्र प्रतीक्षा गर्छ, अर्थात हाम्रो आशा र उद्धार परमेश्वरबाट मात्र आउँछ भन्ने सत्यता.
1: कति सुन्दर रहस्य र सत्यलाई चाहिँ तपाईँले बताउनु भयो दाइ. आज धेरै मानिसहरू छन् जो चाहिँ विभिन्न चिन्ता, असुरक्षा र समस्याहरूको बीचमा चाहिँ जीवन बिताइरहेका छन्. यस्तो अवस्थामा चाहिँ यो अध्ययन सबैको लागि चाहिँ आशिषको स्रोत बन्न सक्छ भन्ने कुरामा चाहिँ म विश्वास गर्दछु.
2: यदि तपाईँ जीवनको कुनै कठिन यात्रामा हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई परमेश्वरमाथि अझ दृढ भरोसा गर्न प्रोत्साहन दिनेछ. त्यसैले आउनुहोस्, खुल्ला हृदय लिएर हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं.
3: वचन अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ. आउनुहोस्, हामी वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले छोटो प्रार्थना गरौं. जीवित बुबा, फेरि पनि हामी तपाईँलाई धन्यवाद दिन्छौं कि तपाईँले हामीलाई यो सुन्दर अवसर दिनुभएको छ कि हामी तपाईँको वचनबाट केही कुरा सिक्न सकौ, मनन गर्न सकौ. प्यार प्रभुजी, प्रार्थना छ तपाईँ हामी हरेकलाई आफ्नो आत्माको अगुवाई दिनुहोस्, आत्माको भरपूर दिनुहोस्, ताकि तपाईँको वचनको रहस्य बुझ्न सकौ. प्रभु, बाँकी समयलाई तपाईँको हातमा राख्दै माग्दछु यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा, आमेन. मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 61 र 62 अध्यायबाट देख्न गइरहेका छौं. सबभन्दा पहिले हामी देख्नेछौ भजन 61 अध्याय. यहाँ हामी देख्नेछौ ईश्वरीय जनहरूको पुकार र आत्मविश्वास. मित्र, यो अध्यायले अर्को भजनहरूको मालाको झुप्पाको यानी भजन संग्रह 61 अध्यायदेखि 68 अध्यायको परिचय गर्दछ. भजनको मालाको यो झुप्पा यानी 61 अध्यायदेखि 68 अध्यायसम्मको मुख्य विषय हो ईश्वरीय जनहरूका पुकार र आत्मविश्वास. जब तपाईँ यी 8 भजनहरूमा ईश्वरीय जनहरूको बिन्तीहरूको पुकारहरूको सुन्नुहुन्छ, तपाईँले प्रभुमा तिनीहरूका स्थिरता, दृढताको सुन्दर तरिकामा वर्णन गरिएको पाउनुहुनेछ. तपाईँले यी भजनहरूमा प्रभु येशू ख्रीष्टलाई देख्नुहुनेछ, साथै तपाईँ आफै स्वयंको लागि पनि महान सहायताको प्राप्त गर्नुहुन्छ. मित्र, भजन संग्रह 61 अध्याय दाउदको हृदयबाटको प्रार्थना हो. अनि 61 अध्याय 1 र 2 पदमा भनिएको छ, मेरो क्रदन सुन्नुहोस् हे परमेश्वर, मेरो प्रार्थनामा ध्यान लगाउनुहोस्. मेरो मन व्याकुल हुँदा पृथ्वीको पल्लो छेउबाट म तपाईँको पुकार गर्नेछु. म भन्दा अग्लो चट्टानमा मलाई डोर्याएर लानुहोस्. दाउद भन्छन्, पृथ्वीको पल्लो छेउबाट म तपाईँको पुकार गर्नेछु। जब तपाईँ प्रार्थना गर्नुहुन्छ त्यस बेला कहिले यो महसुस गर्नुभएको छ कि परमेश्वर स्वर्गमा हुनुहुन्छ तर तपाईँ चाहिँ यहाँ पृथ्वीमा? दाउदलाई लाग्छ कि उनी पृथ्वीको पल्लो छेउमा छन् र परमेश्वर अर्को पल्लो छेउमा हुनुहुन्छ। उनी निकटमा आउन कोशिश गरिरहेका छन्। उनी आफूभन्दा अर्को चट्टानमा आउन चाहन्छन्, हुन चाहन्छन्। अनि शास्त्रले हामीलाई भन्दछ कि प्रभु येशू नै त्यो चट्टान हुनुहुन्छ। उहाँ म भन्दा कति हो कति धेरै अग्लो हुनुहुन्छ, मेरो समाजभन्दा परको अग्लो। ओ, यो हामीसँग प्रभुको कस्तो तस्विर छ। अनि तीन पदमा भनिएको छ, किनकि तपाईँ मेरो शरण स्थान हुनुभएको छ, शत्रुहरूका विरूद्धमा एउटा बलियो धरहरा। अमित्र, परमेश्वरको यहाँ कस्तो सान्त्वनादायक तस्विर। उहाँ आधी तुफानहरूबाट को शरण हुनुहुन्छ, किल्ला हुनुहुन्छ। हाम्रा शत्रुहरूबाट हामीलाई सुरक्षा गर्ने उहाँ बलियो धरहरा हुनुहुन्छ। चार पदमा भनिएको छ, म तपाईँको वासस्थानमा सधैँ बस्नेछु, म तपाईँका पखेटाको आडमा शरण लिनेछु। एकपल्ट यहाँ परमेश्वरको सम्बन्धमा पखेटाहरू उल्लेख भएको छ। हाम्रो प्रभु येशूले पनि यो उदाहरणको प्रयोग गर्नुभयो जब उहाँले जसरी एकमा कुखुरीले चल्लाहरूलाई सुरक्षा गर्न आफ्ना पखेटा मुनि जम्मा गर्दछन्, त्यसरी नै आफै कहाँ यरुशलेमलाई जम्मा गर्ने कुराको बारेमा बोल्नुभयो। आगे पाँच पदमा भनिएको छ, किनकि हे परमेश्वर, तपाईँले मेरा भाकलहरू सुन्नुभएको छ, तपाईँको नाउँको डर मान्नेहरूको अधिकार तपाईँले मलाई दिनुभयो। दाउले भाकलहरू बनाए, उसले परमेश्वरलाई केही कुराको प्रतिज्ञा गरे। के तपाईँले कहिले परमेश्वरलाई केही कुराको प्रतिज्ञा गर्नुभएको छ? हामी धेरैजना खालि उहाँ कहाँ गएर निरन्तर केही कुरा मात्र माग्दछौ। किन तपाईँ उहाँलाई केही गर्ने प्रतिज्ञा गर्नुहुन्न? दाउले प्रतिज्ञा गरे र परमेश्वरले उसको भाकलको सुन्नुभयो। अनि छ र सात पदमा भनिएको छ, र साथमा राजाको आयु तपाईँले बढाउनुहुनेछ, उसको उमेर पुस्तौंसम्म चल्नेछ, ऊ सदा सर्वदै परमेश्वरको सामने रहनेछ। उसको रक्षाको निम्ति तपाईँको करूणा र सत्यता तयार गर्नुहोस्। अहिले यहाँ दाउद फेरि कृपाको माग गरिरहेका छन्। दाउदलाई परमेश्वरको कृपाको आवश्यक थियो। म विश्वास गर्दछु कि जति धेरै हामी उहाँको निकटतामा जान्छौ त्यति धेरै हामी महसुस गर्दछौ कि हामी उहाँलाई हाम्रा आफ्नो स्तरमा झान सक्दैनौ, तर हामी उहाँलाई उच्च र माथि उचालिएको उच्चमा देख्दछौ। त्यसपछि हामी यसैयाले जस्तै उही स्थानमा हुनेछौ जब उसले परमप्रभु आफ्नो सिंहासनमा विराजमान भइरहनु भएको दर्शन पाएथे। हामीले आफ्ना अशुद्धपनको र कृपाको हाम्रो आवश्यकताको थाहा पाउनेछौ। आठ पदमा भनिएको छ, यसैले दिनहु मेरा भाकलहरू पूरा गर्नलाई म तपाईँको नाउँको सदा सर्वदा प्रशंसा गर्नेछु। आफ्नो भाकलहरू बनाउनुहोस् र त्यसपछि परमेश्वरको निकटतामा जानुहोस्, उहाँको स्तुति प्रशंसा गाउनुहोस्। उहाँले तपाईँलाई आफ्ना प्रतिज्ञाहरूको भाकलहरूको पूरा गर्न सहायता गर्नुहुनेछ। त्यसपछि भजन 62 अध्यायतिर पनि लाग्नेछौ। अमित्र, यो भजनको ऐतिहासिक रिकर्डतिर जाउँ र यो भाषाको पढौं। दोस्रो समुएल 15 अध्याय 30 पदमा भनिएको छ, जैतुन डाँडाको उकालीमा जाँदा दाउद रोए, तिनले शिर ढाकेका थिए र नङ्गै खुट्टाले हिँडेर गए। तिनीसँग भएका सबै मानिसहरू पनि शिर ढाकेर रुँदै रुँदै हिँडे। यो दाउदको जीवनमा दयनीय निराशको समय थियो। त्यो उसको नाटकीय क्षण संकष्टको समय थियो। यो समय वृद्ध राजा दाउद कहाँ आएथ्यो। अफसालम दाउदको छोरा यरुसलेमतिर बढ़िरहेका छन्। उसको प्रवेश निर्णयको समयको विवश गरिरहेको थियो। त्यहाँ कोही कोही थिए जसले दाउदलाई चुनिरहेका थिए, अरूले अफसालमलाई चुनिरहेका थिए। यो नै समयमा को चाहिँ उहाँप्रति यानि दाउदप्रति राजभक्त निष्ठावान र अनिष्ठावान थिए थाहा पाउँदछन्। धोकेबाज र अनुसरण गर्नेहरू राम्ररी चिनिन्दछन्। महत्वपूर्ण मानिस अहितोपेल, जो एकपल्ट दाउदका मुख्य सल्लाहकार थिए, अफसलमपट्टि लागे, उसको पट्टि गए। जब उसले आफ्नो भरपर्दो मानिसले उसलाई छोडियो र आफ्नो विरूद्धमा आउने व्यक्तिको पक्षमा गए, दाउदको निम्ति अति नै ठूलो दुःखको कुरा थियो। त्यसपछि मफिबोसेतको नोकर सिबा, जोसँग दाउदको अति नै निकट मित्रता थियो, उसलाई विश्वासघात गर्यो। जब दाउद यरुसलेम शहरबाट रुँदै नङ्गै खुट्टाले आगे बढ़िरहेका थिए, त्यहाँ पूर्व राजा साउलको भक्त सेमे भन्ने व्यक्ति खड़ा भएर दाउदलाई श्राप दिए। दाउदको लागि कटुताको हृदयबाट उसले दाउदमाथि पत्थर प्रहार गर्यो, जब दाउद यरुसलेम छोडेर गइरहेका थिए। हामी देख्छौ कि अफसालोम विजयमा यरुसलेममा प्रवेश गरिरहेको, अनि उही भीड जसले एकपल्ट पहिले दाउदलाई जय जयकार र प्रशंसा गर्थे, उही भीडले अहिले अफसालोमको प्रशंसा गरिरहेको छ। अनि मित्र, सालौं वर्षपछि यी मानिसहरूको सन्तानहरू ती व्यक्ति थिए जसले प्रभु येशु ख्रीष्टको निम्ति होसन्नाको गीत गाए थिए, र केही समयपछि उही भीडले उहाँको सम्बन्धमा यसरी माग गरे, उसलाई क्रूसमा टाँग। दाउले उत्तेजित भीडको आवाजको खिल डङ्कको जान्दथे राम्ररी, र भजन 62 अध्याय त्यो तिरस्कारको घडीमा दाउदको गीत हो, उसको भजन हो। त 62 अध्यायमा हामी सबभन्दा पहिले देख्नेछौ विश्वासको जाँच। भजन 62 अध्याय 1 पदमा भनिएको छ, मेरो प्राणले केवल परमेश्वरकै बाटो हेरिरहन्छ, उहाँबाटै मेरो उद्धार हुन्छ। निसन्देह दाउदको वरिपरि त्यस दिनका अति नै आत्मिक भनौँदा कट्टरपन्थीहरू थिए, जसले उसलाई कहीं नगयो, आफ्नै स्थानमा उभिएर आफ्नो विश्वासको प्रदर्शन गर्न सल्लाह दिए थिए, किनकि उनी परमेश्वरका अभिषेक जन थिए र परमेश्वरले उसको मामलाको सम्भाल्नु हुन्छ। तर दाउले त्यो गरेनन्। उसले भने कि उसको जीवन परमेश्वरको हातमा थियो र उसले यरुसलेम छोड्नलाई त्यस बेला उक्तम कुरा थियो। उसले अति नै आत्मिक भनाउँदा कट्टरवादीहरूको कुरा सुनेनन्, बरु परमेश्वरमा भरोसा र विश्वास गर्दै त्यस शहरलाई त्यस बेला छोडे। उसमा विश्वास थिएन भन्न सकिँदैन, तर विश्वासको मतलब यो होइन कि बिना सोच विचार आगोमा खुट्टा लगाउनु, समुद्रमा हाम फाल्नु। तर उसले आफ्ना मामलाको निम्ति उहाँमा भरोसा गर्दै त्यस शहरलाई छोडे। उसमा अझै परमेश्वरमा पूर्ण भरोसा र विश्वास थियो कि उहाँले त्यस परिस्थितिलाई आफ्नै समयमा ठिकठाक गर्नुहुनेछ भन्ने। मित्र, अरूको निम्ति यो दाउदको निम्ति हार भन्दा, तर यो वास्तवमा उसको विजय थियो, किनकि परमेश्वरले उसलाई एक दिन सुव्यवस्थित ढंगमा विजय दिनुहुनेछ। यो एक किसिमको विश्वासको जाँच हो। अनि आगे पदमा भनिएको छ, उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार गर्ने हुनुहुन्छ, उहाँ मेरो

तिमीहरू सबैले त्यसलाई मारौं भनेर मानिसमाथि तिमीहरू कतिसम्म आइलाग्नेछौ? त्यो त ढकर्न लागेको पर्खाल र झुकेको बाझै छ। दाउदले तिनीहरूलाई भन्दछन् कि तिनीहरू खाली ढल्ने लागेका पर्खाल र झुकेको बाझै उसमाथि उमट उठिरहेका छन्। उनी भन्छन्, तिमीहरू सबैले त्यसलाई मारौं भनेर मानिसमाथि कतिसम्म आइलाग्नेछौ? यहाँ दाउद मेफिबोसेतको नोकर सिबाको बारेमा सोचिरहेका छन्, जसले अति नै भयानक कुरा गरे। यो सोच्दै कि उसले दाउदबाट कृपा साथ पाउनेछन्, स्याबास पाउनेछन्, उसले भनेथे उसको स्वामी मालिक छोडेर भागे, छोडे अर्कोतिर गए, जुन सत्य थिए। त्यसपछि दाउदले अहितोपेलको बारेमा सोच्दछन्, जो उसका उक्त मित्र र सल्लाहकार पनि थिए। त्यस अति नै दयनीय दुःखको घड़ीमा अहितोपेल असलमको पक्षमा लागे। यहाँ यो भजनमा दाउद अगमबाडित तवरमा अहितोपेलको बारेमा यहुदा इस्करियोतीको रूपमा बोलिरहेका छन्। अहितोपेल भित्रका मानिस थिए र उसमाथि दाउद अति नै धेरै भर पर्दथे, आश्रित भएका थिए। दाउदले भन्छन् कि तिनीहरू उत्तेजित भेटको रूपमा ढल्न लागेका पर्खालमाथि र झुकेको बारमा उमट उठिरहेका छन्। तर उसले यो भन्छन्, यदि यो परमेश्वरको इच्छा भए त्यो नै होस्। यसपछि चार पदमा भनिएको छ, त्यसको बडप्पनबाट त्यसलाई खसाल्नलाई मात्र तिनीहरू सल्लाह गर्दछन्। ढाट्नमा तिनीहरू प्रसन्न रहन्छन्, तिनीहरू मुखले त आशीर्वाद दिन्छन् तर भित्रभित्र तिनीहरू सराप्छन्। मित्र, यो सिरमैको यानि सिमैको कडवाहट आक्रमण मुनि दाउदको व्यवहारको बुझौं। जब दाउद सिंहासनमा थिए, सिमै अरू जस्तै उनको सामने शिर झुकाउँथे, दण्डवत गर्थे। तर जब उसले आफ्नो घृणा तिरस्कारको हृदयलाई व्यक्त गर्न स्वतन्त्र मौका पाए, हामी देख्छौ कि जब दाउद यरुसलेम छोडिरहेका थिए, उसले दाउदमाथि ढुङ्गाले प्रहार गर्दै सराफे, अनि दाउदसँग सूर्याको छोरा अबिसाई नाम गरेका राजभक्त विश्वासयोग्य क्याप्टेन थिए, जसले त्यस बेला राजालाई भने, दोस्रो समय 16 अध्यायको 9 पदमा, हजुर, यो मरेको कुकुरले किन हजुरलाई सराप्ने? म पारी गएर त्यसको शिर उडाइदिने छु। मित्र, यदि तपाईँ यो शास्त्रको कथनको उदाहरण चाहनुहुन्छ भने, यानि बदला लिने काम, प्रतिशोध लिने काम मेरो हो, म बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। दाउदको यो कुरालाई सुन्नुहोस्। जब उसले आफ्नो क्याप्टेनलाई उत्तर दिन्छन्, दोस्रो समय 16 अध्याय 10 पदमा, तर राजाले भने, ए सरुयाका छोरा, तिमीलाई यससँग के सरोकार? यदि त्यसले श्राप नै दियो र परमप्रभुले दाउदलाई त्यसले श्रापोस् भनी भन्नुभएको छ भने कसले रोक्न सक्छ? अर्को शब्दमा दाउदले उसलाई भन्छन्, परमेश्वरले उसलाई ममाथि श्राप दिन अनुमति दिनुभयो भने उसलाई श्राप दिन देऊ। मित्र, तपाईँले कहिले यो कुरा सोच्न केही क्षण रोकिनु भएको छ कि परमेश्वरले खास उद्देश्यको निम्ति तपाईँलाई निश्चित शत्रुहरू दिनुभएको छ, ताकि तपाईँ असल ख्रिस्टियन बन्न सक्नुहोस्। मित्र, तपाईँको बारेमा परमेश्वरले दिनुभएको कष्टहरू, तपाईँका बाटामा परमेश्वरले दिनुभएका कष्टहरू, कठिनाईहरू र शत्रुहरूको उपस्थितिमा अचम्भित नहुनुहोस्। उहाँले तपाईँमाथि सहनभन्दा धेरै बोझ बोकाइरहनु भएको छैन, तर त्यहाँ उहाँको खास उद्देश्य छ र हाम्रो भलाइ पनि छ। त्यसपछि हामी देख्नेछौ विश्वासको समय। कहिले चाहिँ विश्वासको समय हो? के त्यो जीवनमा कुनै समस्या कष्ट कठिनै छैन, त्यो समय विश्वासको समय हो? के हरेक कुरा ठिकठाक चलिरहेको बेला नै विश्वासको समय हो? तर दाउदको उत्तर हो, परमेश्वरमा विश्वास र भरोसा गर्ने सबभन्दा उत्तम समय चाहिँ तपाईँको जीवनको संकष्टको समय हो। अनि 5 पदमा भनिएको छ, ए मेरो आत्मा, त चाहिँ केवल परमेश्वरको बाटो हेरिरह, किनकि मेरो आशा उहाँमै छ। यो नै प्रार्थनाको बाइबलका परिभाषा हो। मैले एउटा सानो कार्ड पाएको थिएँ, जुनमा लेखिएको थियो, सत्य खास प्रार्थना विश्वासीहरूमा पुत्रद्वारा

0: पिता कहाँ पवित्र आत्मा बोल्नु हुने कुरो हो, अनि त्यो खास प्रार्थना हो। भन्छन् मेरो आशा उहाँमै छ। दाउद भनिरहेका छन् उसले केही अभिव्यचित प्रार्थना यानी निर्भीक कथन बनाइरहेका छैनन् गरिरहेका छैनन् कि ऊ परमेश्वरलाई केही काम गर्न माग गरिरहेका छैनन्। भन्छन् मेरो आशा उहाँमै छ, मेरो आशा उहाँमै छ। दाउदले यही कुराको आशा गरिरहेका छन् कि परमेश्वरले उसको हृदयमा त्यस्तो कुराको हालिदियोस् जुन उहाँ उसबाट गरिएको चाहनुहुन्छ। त्यसकारण उसले त्यही कुराको प्रार्थना गरिरहनेछन् जुन उक्तम छ। मानिलिउ त्यसबेला कोही कोही अति नै धेरै आत्मिक भनौदाहरू आएर उसलाई यस्तो सल्लाह दिए, दाऊ तिमी अति नै संकष्ट कालमा छौ, त्यसकारण हामी प्रार्थना सेवा राखौ। दाऊद तिनीहरूलाई त्यसबेला भन्ने थिए उसको पूरा जीवनै प्रार्थनाको जीवन हो। भन्छन् मेरो आशा त उहाँमा नै छ। यो नै त्यो नमूना हो जुन पाउलको मनमा थियो जब उसले भने पहिलो थिसलोनिकी 5:17 पदमा निरन्तर प्रार्थना गरिरह। अमित्र पाउलको यो भनेको मतलब यो थिएन कि तपाईँ 24 घण्टा घोडामा रहनुपर्छ प्रार्थना गर्दै। हरेक दिन 24 घण्टाको लागि त्यो प्रार्थनाको आशामा रहनुहोस्। यसको मतलब यो होइन। दाउद त्यस बेला प्रार्थना सभा राख्ने छैनन्। वास्तवमा आश्चर्यजनक कुरा यो हो, यो भजनमा कति पनि प्रार्थना छँदै छैन, तर हामी यहाँ थाहा पाउँछौ कि सम्पूर्ण भजन प्रार्थनाको वातावरण छ। उनी यति धेरै परमेश्वरमा समर्पित व्यक्ति हुन् कि उसको जीवन र क्रियाहरू त्यो प्रार्थना हुन्। अहिले हामी देख्छौ वृद्ध दाउद राजा यरुसलेम छोडेर गइरहेका छन्। हामी उसलाई रुँदै गएको सुन्छौ, तर ती बाहिरी कुराहरू क्षीण हुँदछन् जब हामी उसको हृदयको गहिराईको झलक पाउँदछौ, किनकि उनी परमेश्वरमा समर्पित मानिस हुन् र उनी परमेश्वरसँग जाने सच्चाई परिणाम जस्तो सुकै हुन सकोस्। अरू मानिसहरू तितो बने थिए तर दाउद बनेनन्। उसले यहाँ केही त्यस्ता कुरा भनिरहेका छन् जुन महान छन्। मेरो आत्मा केवल परमेश्वरको बाटोमा हेरी राख्दछ, मेरो आशा उहाँमै छ। अनि 6 पदमा भनिएको छ, उहाँ मात्र मेरो चट्टान र उद्धार गर्ने र मेरो अग्लो धरहरा हुनुहुन्छ, म डग्ने छैन। त्यो भजनको मुख्य सत्य हो, त्यो नै दाउदको जीवनको मुख्य सत्य हो। भन्छन् उहाँ मात्र मेरो चट्टान हुनुहुन्छ। जब हामी नयाँ नियममा आउँछौ हामी देख्न सक्छौ प्रभु येशूको तात्पर्य के हो जब उहाँले यो महान कुरा भन्नुहुन्छ। मत्ती 21:44 यस ढुङ्गामाथि खस्ने चाहिँ टुक्रा टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्दछ त्यसले त्यसलाई ढुलो पिठो गर्नेछ। ख्रिस्ट त्यो ढुङ्गा चट्टान हुनुहुन्छ। त्यहाँ त्यो दिन आइरहेको छ जुन हातले नछोइकन पहराबाट एउटा पत्थर गुडेर आएर पृथ्वीमा खस्नेछ। आज तपाई र म त्यस पत्थरमा खस्न सक्छौ र त्यसमा खस्नेहरू उद्धार पाउनेछन्। मित्र, के आज तपाईँ त्यस पत्थरमाथि हुनुहुन्छ? जो कोही त्यस पत्थरमाथि खस्दछ उद्धार पाउनेछ। यही नै पौलको तात्पर्य हो जब उसले पहिलो कोरन्थी 3:11 भने, किनभने बसालेको जग बाहेक जो येशू ख्रिस्ट नै हुनुहुन्छ कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। दाउदले भने उहाँ मात्र मेरो चट्टान र उद्धार हुनुहुन्छ, उहाँमा नै म विश्वास गरिरहेको छु। चाहे मबाट यरुसलेम र सिंहासन छोड्न बाध्य नै किन नहोस्, चाहे मानिसहरू मेरो विरूद्धमा खडा नै किन नहोस्, तर म चट्टानमा छु, म डग्ने छुइन। दाउले त्यो महिमित पाठको सिके। अनि 7-8 भन्छन्, मेरो उद्धार र मेरो महिमाको आधार परमेश्वरमै छ, मेरो बलको चट्टान र मेरो शरण स्थान परमेश्वरमै छ। अनि 8 भनिएको छ, मानिसो हर बखत उहाँमा नै भरोसा गर, उहाँको सामने आफ्नो हृदयको दुःख पोखाउ, परमेश्वर हाम्रा निम्ति शरण स्थान हुनुहुन्छ। यो अति नै व्यक्तिगत भजन हो, यो कुराको ध्यान दियौ। दाउद भन्छन् परमेश्वर मेरो उद्धार, मेरो महिमा, मेरो बल, मेरो शरण हुनुहुन्छ। त्यसपछि हामी अर्को विषय देख्छौ, विश्वासको विजय। 9 भनिएको छ, निश्चय निम्न स्तरका मानिसहरू एक सासका र उच्च स्तरका चाहिँ झुट्टा हुन्छन्, तराजुमा तिनीहरू उचालिनेछन्। तिनीहरू बिल्कुलै व्यर्थका भन्दा हल्लुका हुन्छन्। उसले सिके कि उत्तेजित जमातहरूलाई कसैले भरोसा गर्न सक्दैनन्, किनकि तिनीहरू अस्थिर छन्। उसले पत्ता लगाएका उच्च ओहदाका मानिसहरू जस्तै अहितोपेल जस्ता मानिसहरूलाई भरोसा गर्न सकिँदैन। अनि यो नै पहिलो कुरा हो नयाँ क्रिस्चियनले सिक्ने पर्छ, मानिसलाई नहेरेर परमेश्वरलाई हेर्ने। धेरै नयाँ क्रिस्चियनहरू निरुत्साहित भएका छन् किनकि तिनीहरूले मानिसहरूमा हेर्छन्। दाउदले जान्दथे कि उसले मानिसहरूलाई विश्वास गर्न सक्दैनथे पूर्ण रूपमा, त्यसकारण उसको विश्वास पूर्ण रूपमा परमेश्वरमाथि आश्रित गर्दछन्। उनी चट्टानमाथि आश्रित भए जुन स्थिर थियो। त्यसपछि उसले हामीलाई भन्दछन् कि हामीले भौतिक कुरामा पनि भरोसा गर्न सक्दैनौ। दश पदमा भनिएको छ, अत्याचारमा भरोसा नगर र डकैती गर्नमा अभिमान नगर, धन सम्पत्ति बढ़ियो भने त्यसमा मन नलगाऊ। र अहिले निष्कर्षको सुन्नुहोस्, किन तपाईँ परमेश्वरमा विश्वास गर्न सक्नुहुन्छ भन्दा 11 पदमा भनिएको छ, परमेश्वरले एकपल्ट भन्नुभएको छ, मैले दुईपल्ट सुनेको छु कि शक्ति परमेश्वरकै हो। मित्र, तपाईँ परमेश्वरलाई विश्वास गर्न सक्नुहुन्छ किनभने उहाँले कुनै कुरा पनि गर्न सक्नुहुन्छ जुनले शक्तिको माग गर्दछ। उहाँसँग सम्पूर्ण शक्ति छ र उहाँले हरेक कुरा गर्न सक्नुहुन्छ जुन तिनी गर्न चाहन्छन्। शक्ति दाउदमा विद्यमान थिएन, उनी खालि महान राजा मात्र थिए किनभने परमेश्वरले उसलाई महान राजा बनाउनु भयो। अहिले उहाँले उसलाई यरूशलेम छोड्न विवश गर्न मानिसहरूलाई अनुमति दिनुभएको छ। अनि यदि उहाँ यरूशलेममा फर्की आउने काममा त्यो परमेश्वरको इच्छा छैन भने तब उनी फर्केर आउने छैन। तर उसले ती सारा मामलाहरूलाई परमेश्वरमा सुम्पिरहेका छन् किनकि उहाँ मात्र एक हुनुहुन्छ जोसँग सम्पूर्ण शक्ति छ र हरेक कुराको उहाँ आफ्नो नियन्त्रणमा राख्नुहुन्छ। अनि 12 पदमा भनिएको छ, हे परमप्रभु, तपाईँमा करुणा पनि छ किनकि हरेक मानिसलाई तपाईँ त्यसको काम अनुसार प्रतिफल दिनुहुन्छ। यदि तपाईँसँग शक्ति छ भने तपाईँले कृपाको अभ्यास गर्न योग्य हुनुहुन्छ। दाउद भनिरहेका छन् कि उसका परमेश्वर जसले शक्तिको अभ्यास गर्न सक्नुहुन्छ उहाँ त्यो परमेश्वर पनि हुनुहुन्छ जसले कृपाको अभ्यास गर्न सक्नुहुन्छ। सन्दुकलाई उसले भने कि सन्दुकलाई फर्काएर मन्दिरमा राख्ने किनकि उसले परमेश्वरसँग कृपाको पाउनेछन्। मित्र, त्यही परमेश्वर आज हामी हरेकसँग पनि हुनुहुन्छ जो कृपा र अनुग्रहको धनी परमेश्वर हुनुहुन्छ।
1: आजको दिनबाट मैले एउटा महत्वपूर्ण कुरा सिके, मानिसहरूले साथ नदिए पनि परिस्थितिहरू प्रतिकूल नभए पनि परमेश्वर सधैँ विश्वासयोग्य रहनुहुन्छ।
2: हो नि त भाइ, दाउदले आफ्नो जीवनबाट यही सत्य देखाए। उनले आफ्नो आशा मानिसमा, धनमा वा शक्तिमा राखेनन्। उनले परमेश्वरलाई आफ्नो चट्टान, उद्धारकर्ता र शरण स्थान माने।
1: हजुर दाई, अनि मलाई विशेष गरी भजन संग्रह 62:8 सन्देशले एकदमै धेरै हृदय छोयो, जहाँ भनिएको छ, सबै समयमा उहाँमाथि भरोसा राख, आफ्नो हृदय उहाँको सामु पुख। यसले हामीलाई आफ्ना सबै चिन्ता र बोझ परमेश्वर कहाँ लैजान चाहिँ सिकाएको छ।
2: बिल्कुलै सही कुरा गर्नुभयो भाइ तपाईँले। परमेश्वरले आफ्ना सन्तानहरूको पुकार सुन्नुहुन्छ। कहिलेकाहीँ उत्तर ढिलो भए जस्तो लागे पनि उहाँले सही समयमा सहायता गर्नुहुन्छ। त्यसैले हामीले धैर्यपूर्वक उहाँको प्रतीक्षा गर्न सिक्नुपर्छ।
1: साँच्चै नै हो त दाई, र आजको अध्ययनले डरको समयमा विश्वास, कमजोरीको समयमा परमेश्वरको शक्ति र निराशाको समयमा आशा रोज्नुपर्छ भन्ने शिक्षा चाहिँ आज हामी सबैलाई दिएको छ।
2: यदि तपाईँ आज कुनै कठिनाई, चिन्ता वा संघर्षबाट गुज्रिरहनु भएको छ भने आफ्नो भरोसा परमेश्वरमा राख्नुहोस्। उहाँ नै हाम्रो शरण स्थान, बलियो चट्टान र कहिल्यै नडगमगिने सहायता हुनुहुन्छ। त्यसैले आउनुहोस्, हामी सबैले आफ्नो हृदय परमेश्वरतर्फ फर्काउ र उहाँको प्रतिज्ञामा भरोसा गरौं। परमेश्वरले तपाईँहरू सबैलाई आशिष दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे के प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97

0: कहाँ जान लाग्नु भयो तपाईँहरू यत्रो लर्को लाएर?
1: विदेश जान लाग्यो विदेश।
0: तपाईँहरू जस्तो युवा विदेश गएर देश कसरी बन्छ? यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यतापछि पैसा त यही पनि कमाइन्छ नि।
1: गाई त पाले हो नि 3 वर्षसम्म, तर के गर्नु, ब्याउँदै ब्याएन। अब

0: महिलामाथि आत्मात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर हुन्न, मलाई पुलिस भन्न नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने
2: गर्दैन
1: हजुर।

0: म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट 4th year, साइन्स 4th year, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-6204-42, 98-41-43-49-72, 98-512-00-642।
2: ए बाबु, हजारो छ टच बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी, हो तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई? नमस्कार उपप्रमुख।
8: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो

0: थियो, बन्दा भन्दै रोकिएछ। अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
1: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ अहिले हेलम्बु FM 89.6 MHz सुनिरहनु भएको छ।

0: Wait, just a minute. We will return back.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
10: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
10: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
10: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
10: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। भारी पहिरोका कारण देशका प्रमुख सड़कहरूमा यातायात सेवा अवरूद्ध। मन्त्री परिषदको बैठकद्वारा विभिन्न 7 वटा महत्वपूर्ण विषयमा निर्णय। पाकिस्तानमा भएको हिमपहिरोमा परि ज्यान गुमाएका 4 जनाको शव आधार शिविरमा। रासोपाबाट पालिका चुनावमा उम्मेद्वार बन्न 4 चरणको मूल्याङ्कन पार गर्नुपर्ने। हर्मेजा जलमार्ग विवादबारे सहमतिको संकेत तर मतभेद कायमै। रूस र युक्रेनमा बाल बालिकामाथि हुने आक्रमण अन्त्य गर्न युनिसेफको आह्वान। र अस्ट्रेलियामा हुने टप एण्ड T20 सिरिज नेपालको पहिलो खेल एन्टी स्ट्राइकसँग। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकका 1 जनासहित 2 जना नेपालीको गत आइतबार रेलको ठक्करबाट रोमानियामा ज्यान गएको छ। रेलको ठक्करबाट घटनास्थलमा मृत्यु हुनेमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका 5 पालुवा घर भएका 36 वर्षीय शान्त कुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका 20 बाघ बजारका 25 वर्षीय निश्चल तामाङ रहेको त्यहाँको प्रहरीले जनाएको छ। रेलमार्ग आसपासको क्षेत्र अध्ययारो तथा झारीले ढाकिएको हुँदा आउँदै गरेको रेलको समयमै जानकारी नपाउँदा तीव्र गतिमा आएको रेलको ठक्करबाट 2 जनाको घटनास्थलमै मृत्यु भएको हो। उनीहरू सँगै रहेका अन्य 2 नेपाली कामदार भने रेलको हावाले झाड़ीमा फालेर घाइते भएका छन्। काभ्रेको भूमलु गाउँपालिका 8 स्थित दुलालेश्वर महादेव मन्दिर नजिकैबाट सुनकोशी नदीमा हाम फालेर हिजो साँझ 1 वृद्ध दम्पती बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार बेपत्ता हुनेमा मण्डन देवपुर नगरपालिका 7 का 68 वर्षीय केदारनाथ पराजुली र उहाँकी 67 वर्षीय पत्नी तिला कुमारी पराजुली रहेका छन्। डीएसपी विष्टका अनुसार तिला कुमारी बोन म्यारो क्यान्सरका कारण अपाङ्ग थिइन्। उनीहरूले नदीमा हाम फालेको प्रहरीले जनाएको छ। घटनापछि 5 खाल प्रहरी चौकीबाट प्रहरी टोली खोजीमा परिचालन भइरहेको जनाएको छ। बैंकिङ कसुर मुद्दामा फरार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका 1 सिंहपाल काभ्रेका 40 वर्षीय रामबहादुर थापालाई हिजो पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय नवलपुर सिन्धुपाल्चोक ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँदरको उपद्रवका कारण कृषि बाली जोगाउन हम्मे हम्मे परिरहेका बेला डिभिजन वन कार्यालय अर्घाखाँचेले बाँदर हेरालु नियुक्त गर्ने प्रक्रिया अघि बढ़ाएको छ। बाँदरबाट अति प्रभावित अर्घाखाँचीका 26 वटा क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापन गर्नका लागि कार्यालयले दरखास्त आह्वान गरेको छ। तत्कालका लागि 20 जनाको लागि दरखास्त आह्वान भए पनि कामको चाप अनुसार यो संख्यामा थप घट हुन सक्ने कार्यालयले जनाएको छ। लम्बु खबरमा राष्ट्रिय खबर। अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोले बीपी राजमार्ग मेची राजमार्ग सहित देशका विभिन्न भागका मुख्य सड़क मार्गहरू अवरूद्ध भएका छन्। सुरक्षा सतर्कता र भौतिक क्षतिको जोखिमलाई ध्यानमा राख्दै केही सड़कमा रात्रिकालीन समयमा सवारी आवागमनमा पूर्ण रोक लगाएको छ भने कतिपय स्थानमा पहिरो खस्ने र सड़क भाँसिएर पूर्ण रूपमा बन्द भएका छन्। बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीको खुरकोट नेपालथोक कटुञ्जेबेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै खाले सवारी साधन सञ्चालनमा रोक लगाएको छ। त्यसै गरी मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै किसिमका सवारी साधन चलाउन रोक लगाएको छ। इलामको राजदुला दुवालीमा बाटो हिलाम्मे हुँदा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ भने सिन्धुपाल्चोकको अरणीको राजमार्ग अन्तर्गत 0 किलो कोदारी इको पहिरो र लिपिङ क्षेत्रमा पहिरो खस्नका साथै सड़क भाँसिएर पूर्ण रूपमा बन्द भएको छ। उता चरीकोटबाट रामेछाप जाने सड़कमा तामाकोशीले सड़क कटायन गरेपछि अवरूद्ध भएकोमा वैकल्पिक बाटो खुलाइएको छ। रसुवाको पासङ लामो सड़क
अन्तर्गत खाल्टेमा त्रिशुली नदीले कटान गरेपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध बनेको छ। उता मुगुको नामगा गमगढ़ी सड़क खण्ड र बागलुङको कालीगण्डकी करिडोर अन्तर्गत बेल बगारमा पनि सड़कमाथिबाट लेदो पहिसहितको पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। नेपाल सरकार मन्त्री परिषदको बैठकले प्रशासनिक कानूनी तथा नीतिगत विषयसँग सम्बन्धित विभिन्न 7 महत्वपूर्ण विषयमा निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। यसै गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा काठमाडौँका याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरिएको छ। त्यसै गरी नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्दै उक्त समितिलाई नेपाल पारावाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ। मन्त्री परिषदले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय पनि गरेको छ। साथै बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसदमा पेश गर्न पनि स्वीकृति दिएको छ। बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचार र राहतको व्यवस्था गर्ने निर्णय पनि मन्त्री परिषदको बैठकले गरेको छ। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणको क्रममा हिम पहिरोमा परि मृत्यु भएका निर्मल पूर्जा सहित 4 पर्वतारोहीको शव आधार शिविरमा ल्याएको छ। दिवंगत पर्वतारोही निर्मल पूर्जाको व्यापारिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मिङमा डेभिड शेर्पाले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी सार्वजनिक गर्दै यसको पुष्टि गर्नुभएको छ। हिम पहिरोमा परि ज्यान गुमाएका निर्मल पूर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव ब्रोड पीकबाट सफलतापूर्वक उद्धार गरी सुरक्षित रूपमा आधार शिविरमा ल्याएको छ। उहाँका अनुसार 3 आरोहीको अझै शव भेटिएको छैन। गत शुक्रबार पाकिस्तानको ब्रोड पीक आरोहण क्रममा आएको हिम पहिरोमा परि पूर्जा सहित 6 नेपाली र 4 विदेशी गरी 10 ज्यान गएको थियो। प्रतिकूल मौसमका कारण उद्धार कार्य अत्यन्तै जोखिमपूर्ण भएको भन्दै धेरै अन्तर्राष्ट्रिय उद्धार टोली फर्किसकेका थिए। तर प्रख्यात पर्वतारोही मिङमा ग्यालजी शेर्पाको नेतृत्वमा रहेको नेपाली शेर्पा टोलीको अनवरत प्रयासबाट 4 शव आधार शिविरमा ल्याएको हो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट कार्यविधि 2083 सार्वजनिक गरेको छ। नयाँ व्यवस्था अनुसार पार्टीको तर्फबाट मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष वा सदस्य पदमा प्रतिस्पर्धा गर्न चाहनेले शुरूमा पालिका वा वडा क्याण्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। आवेदनपछि 4 चरणको मूल्याङ्कन पार गर्नुपर्नेछ, जसमा 25% भरांक रहेको लिडरशिप एकेडेमीको परीक्षण पास हुनु अनिवार्य छ। त्यसपछि 25% धारांकको जनसम्बन्ध र लोकप्रियता मापन गरिने पोलिटिकल प्रोक्सिमिटी र 10% भारांकको समावेशी सम्बोधन रहनेछ। सबैभन्दा धेरै 40% भारांक भने पार्टीको आन्तरिक चुनावलाई दिइएको छ। आन्तरिक मतदानमा क्रियाशील सदस्य, सांगठनिक कमिटी र विशिष्ट नेताहरूलाई मतदाता रहनेछन्। आर्थिक लेनदेन, धाँधली र गुटबन्दी रोक्न कड़ा आचार संहिता ल्याएको रासोपाले जनाएको छ। यो कार्यविधि बाहेक कुनै असाधारण परिस्थिति सिर्जना भएमा प्रक्रिया भन्दा बाहिर गएर पनि उम्मेद्वार छनौट गर्न सकिनेछ। त्यसका लागि केन्द्रीय समितिको 2/3 बहुमतले निर्णय पारित गर्नुपर्ने नियम राखिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछि हट्नु भएको छ। भक्तपुरको गुण्डुमा भएको छलफलको क्रममा ओलीले तत्काललाई कार्कीकै निरन्तरता हुने बताउनु भएको छ। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्रीबाट हिक्मत कुमार कार्कीलाई हटाउने निष्कर्षमा पुग्नु भएको थियो। एमाले प्रदेश संसदीय दलका उपनेता तिल कुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने भन्दै ओलीले कार्कीलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो।
खबरमा अब विदेशको खबर। विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जल मार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको संकेत देखिएको छ, तर अमेरिका र इरान बीच मुख्य विषयमा अझै गहिरो मतभेद कायम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ताभित्र सम्झौता हुन सक्ने दावी गर्नुभएको छ। ट्रम्पले सम्झौता हुन नसके इरान विरूद्ध सैन्य कार्यवाही हुन सक्ने चेतावनी दिनुभएको सीएनएनले जनाएको छ। यता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको पहलमा अस्थायी व्यवस्था बारे मात्रै छलफल भइरहेको जनाएको छ। इरानी अधिकारीहरूले वार्ता लम्बिनेको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन्। यसैबीच इरानले हर्मुज जलमार्गमा नयाँ मध्यमार्ग बनाउने प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव अनुसार समुद्री सुरक्षादेखि जलमार्ग व्यवस्थापन र आवश्यक सेवामा इरानले प्रमुख भूमिका पाउनुपर्ने माग गरेको छ, तर अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमाथि नियन्त्रण कायम गर्नु अन्तर्राष्ट्रिय कानून विपरीत हुने भन्दै त्यसले विश्वका अन्य देशका लागि पनि गलत उदाहरण बन्न सक्ने चेतावनी दिनुभएको छ। देशकै खबरमा संयुक्त राष्ट्र संघीय बाल कोष युनिसेफले रूस र युक्रेनमा बाल बालिका नागरिक र पूर्वाधारमाथिको आक्रमण बन्द गर्न आह्वान गरेको छ। युनिसेफले यिनीहरूको संरक्षण गरी अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत आफ्नो दायित्व पालना गर्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ। विदेशकै खबरमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्। दुई वर्षपछि बुधबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै हसिनाले आफूलाई जेल हालिए वा मृत्युदण्ड दिइए पनि बंगलादेश फर्किने निर्णय परिवर्तन नहुने बताउनु भएको छ। क्यामेरा बन्द राखेर अडियो मार्फत गरिएको सम्बोधनमा उहाँले आफूले स्वेच्छाले देश नछाडेको दावी गर्नुभएको छ। 2024 आन्दोलनको क्रममा प्रधानमन्त्री निवासतर्फ प्रदर्शनकारी अघि बढ़ेपछि छोटो समयमै देश छोड्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो। बंगलादेशको विशेष न्यायाधिकरणले आन्दोलनको क्रममा भएको दमनलाई मानवता विरूद्धको अपराध ठहर गर्दै उहाँलाई अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाएको थियो। खबर अस्ट्रेलियामा आगामी अगस्त 21 तीस तारीकसम्म हुने एनटी टप एनटी ट्वेन्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ। नेपालले समेत भाग लिने उक्त प्रतियोगिताको बुधबार खेल तालिका सार्वजनिक भएको हो। नेपालले लीगमा 6 खेलहरू खेल्नेछ। तालिका अनुसार नेपालले पहिलो खेल अगस्त 21 आयोजक एनटी स्ट्राइकसँग परेको छ। यस्तै नेपालले दोस्रो खेल 22 तारीक बंगलादेश हाई पर्फर्मेन्स, तेस्रो खेल 24 तारीक हरिकेन्स र चौथो खेल 26 तारीक एसीटी कमेट्स र पाँचौं खेल किंग्समेन र छैटौं खेल भिक्टोरियासँग खेल्नेछ। नेपालले अघिल्लो संस्करणमा पनि यस प्रतियोगिता खेलेको थियो, जसमा नेपालले खेलेको 6 दुई जीत र 4 हार खेपेको थियो। नेपाल क्रिकेट संज्ञानले यस प्रतियोगिताका लागि खेलाड़ी टोलीको घोषणा भने गरिसकेको छैन। हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। भारी पहिरोका कारण देशका प्रमुख सड़कहरूमा यातायात सेवा अवरूद्ध। मन्त्री परिषदको बैठकद्वारा विभिन्न 7 महत्वपूर्ण विषयमा निर्णय। पाकिस्तानमा भएको हिम पहिरोमा परि ज्यान गुमाएका 4 शव आधार शिविरमा। रासोपाबाट पालिका चुनावमा उम्मेद्वार बन्न 4 चरणको मूल्यांकन पार गर्नुपर्ने। हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत तर मतभेद कायमै। रूस र युक्रेनमा बाल बालिकामाथि हुने आक्रमण अन्त्य गर्न युनिसेफको आह्वान। र अस्ट्रेलियामा हुने टप एनटी ट्वेन्टी सिरिज नेपालको पहिलो खेल एनटी स्ट्राइकसँग। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म न्यामलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12मा 3 जीपीए भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 को परीक्षामा 2 जीपीए वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरण

0: घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने धूम्रपान छोडौ आफू पनि बाँचौ अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5
1: Lumbu FM 89.6 MHz.

0: वाह है हजुरको गीत त हिट भइसकेछ, मलाई पनि गाउँ गाउँ लाग्यो। गाउँ
1: जानु त जा, हिँड्न त रेकर्ड गरौँ तपाईँले।

0: सके खाने
1: Wait, just a minute. We will return back. Return back.
2: भर्ना खुल्यो
3: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
2: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
3: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
2: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642

0: बाह्रौ मित्र यदुमसँगले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो सानो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849913727
6: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
7: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
6: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
8: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
6: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
9: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
6: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फेलुम्बु एफएम 89.6 मेगाहर्ज।
3: सपोर्टेड बाई दैनिक नेपाल, पपुलर इन्टरनेशनल, वे टु सक्सेस, स्वास्थ्य झोल मम मुखै रसाउने, खाँडादेवी फुडल्यान्ड एन्ड ब्याङ्क्वेट, कलङ्की काठमाडौँ, गुणस्तरीय हरेक ब्रान्डेड सामानका लागि आन्स, थेरापीका लागि उत्कृष्ट अस्पताल काठमाडौँ नेचुरोथेरापी अस्पताल वसुन्धरा काठमाडौँ, जेपीटी क्रिएसन सक्की गोनी,

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842420254।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: Just a minute. We will return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: एलम्बु FM 89.6 MHz।

0: Time check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

Elambu FM 89.6 MHz. DJ.

0: check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु FM 89.6 MHz मा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

नमस्कार। हिलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हिलम्बु खबरमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हिलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट जनै पूर्णिमालाई लक्षित गर्दै रसुवाको गोसाईकुण्ड गाउँपालिकामा मेलामा प्लास्टिक जन्य फोहोर प्रतिबन्ध गर्ने नेपाली कांग्रेसको आधिकारिकता विवादमा प्रधान न्यायाधीश सहितको इजलासमा पेशी। नेपाली बजारमा सुनको मूल्य फेरि आकसियो, एकै दिन 8,000 रूपियाँले बढ़्यो। 30 जिल्लामा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। रूस र युक्रेनमा बालबालिकामाथि हुने आक्रमण अन्त्य गर्न युनिसेफको आह्वान। र नेपाल विरूद्ध न्यूजील्याण्ड एको बलियो टोली सेप्टेम्बर 6 भेट्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका 5 रहेको सुन्दर धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाईकुण्ड मेलामा प्लास्टिक जन्य फोहोर प्रतिबन्ध लगाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित गोसाईकुण्डमा वर्षिनी मेलाको समयमा प्लास्टिक जन्य फोहोर बढ़न थालेपछि यसपटक प्लास्टिक जन्य फोहोर प्रतिबन्ध लगाउने लिखित निर्णय नै गरिएको हो। यहाँ मेलाको समयमा हजारौं तीर्थयात्रीहरू आउने गर्दछन्। मेलामा धेरै यात्रु आउने र फोहोर प्रिय हुनाले प्रमुख धार्मिक तथा पर्यटकीय स्थल गोसाईकुण्डमा आगामी भदौ महिनामा लाग्ने जनै पूर्णिमा मेलालाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ भएको अन्तर्क्रियाले मेला मानवाधिकार अवधिभर कुण्डको प्रवेश मार्ग धुन्छेदेखि कुण्डसम्म प्लास्टिक जन्य फोहोर गर्न प्रतिबन्ध लगाउने निर्णय गरिएको हो। त्यसै गरी 4,300 मिटरको उचाइमा रहेको गोसाईकुण्डमा वर्षको दुई पटक जनै पूर्णिमा र गंगा गग्दा शहरमा विशेष मेला लाग्ने गर्दछ र प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले मेलालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गर्न प्रशासनको तर्फबाट पनि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको हो। भक्तजनको सुरक्षा, स्वास्थ्य र यातायात व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिने प्रमुख जिल्ला अधिकारी परियारले बताउनु भएको छ। पर्यावरणीय हिसाबले कुण्डको संरक्षण गर्ने, वरिपरि जथाभावी फोहोर गर्न नदिने र यसको कडाईका साथ अनुगमन गरिने पनि जनाएको छ। जैविक विविधता र प्राकृतिक कुराहरूलाई संरक्षण गर्न प्लास्टिक जन्य फोहोर गर्न प्रतिबन्ध लगाउन लागेको परियारले जानकारी दिनुभएको हो। मेलाको समयमा आउने भक्तजनहरूले जथाभावी प्लास्टिक जन्य फोहोर जथाभावी फाल्न नपाउने पनि भएको छ। गोसाईकुण्ड गाउँपालिकाको अध्यक्ष कैसाङ नुरुबु तामाङले पनि स्थानीय सरकारको तर्फबाट मेलालाई सफल बनाउन आवश्यक पूर्वाधार, खानेपानी र प्लास्टिक जन्य फोहोर मैला व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्। काभ्रे पलाञ्चोक जिल्लाको भुम्लो स्थित सुनकोशी नदीमा एक दम्पत्ति बेपत्ता भएको छ। काभ्रेको भुम्लो गाउँपालिका 8 स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट हिजो साँझ सुनकोशी नदीमा एक वृद्ध दम्पति बेपत्ता भएका थिए र बेपत्ता हुनेमा मण्डन देवपुर नगरपालिका 7 68 वर्षीय केदारनाथ पराजुली र उनकी 67 वर्षीय पत्नी तिलकुमारी पराजुली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकको सूचना अधिकारी डीएसपी रविन विष्टले बताउनु भएको हो। डीएसपी विष्टको अनुसार तिलकुमारी बोन म्यारो क्यान्सरका कारण अपाङ्ग भएका थिए र उनीहरूको नदीमा हाम फालेको प्रहरीले जनाएको छ। घटनापछि पाँचखलबाट प्रहरी चौकीबाट प्रहरी टोली खोजीमा परिचालन भएको छ। अहिले खोज तलास र थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी गराएको छ। हिलम्बु खबरमा अब राष्ट्रिय खबर। नेपाल सरकार मन्त्री परिषदको बैठकले प्रशासनिक, कानूनी तथा नीतिगत विषयसँग सम्बन्धित विभिन्न 7 महत्वपूर्ण निर्णय गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गरेको छ र यसै गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा काठमाडौँका याङ्की उपाउक्याबलाई नियुक्त गर्ने निर्णय गरिएको छ। नेपाल इन्टर मोडल यातायात विकास समिति गठन अध्यादेश 2054 खारेज गर्दै उक्त समितिलाई नेपाल पार वाहन र गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ। मन्त्री परिषदले पशु वाधशाला र मासु जहाज ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरिएको छ। साथै बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसदमा पेश गर्न पनि स्वीकृति दिएको छ।
नेपाली कांग्रेसको आधिकारिकता विवादमा शेरबहादुर देउबा र पूर्णबहादुर खड्काले दायर गरिएको पुनरावलोकन निवेदन प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको इजलासमा पेश तोकिएको छ। प्रधान न्यायाधीश शर्मा र न्यायाधीश दै नित्यानन्द पाण्डे य श्रीकान्त पौडेलको इजलासमा पेश तोकिएको छ। यसअघि सर्वोच्चको संयुक्त इजलासले यो विवाद टुंग्याएको थियो, तर यसअघिको फैसला त्रुटिपूर्ण रहेको भन्दै देउबा र खड्काको तर्फबाट पुनः सर्वोच्च अदालत प्रवेश भएको छ। सभापति गगन कुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला विरूद्ध पूर्व कार्यवाहक सभापति खड्का सहितले पुनरावलोकन निवेदन दिएका छन्। यो विवाद दोस्रो पटक अदालतमा पेश गरिएको छ। चार वैशाखमा सर्वोच्चले थापाको समूहलाई आधिकारिकता दिने निर्णय निर्वाचनको आयोगको निर्णय सदर गर्दै फैसला गरेको थियो। उक्त निर्णय त्रुटिपूर्ण भएको भन्दै देउबा पक्षले पुनरावलोकनका लागि निवेदन दिएका थिए। कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछि हटेको छ। भक्तपुरको गोण्डोमा भएको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालै कार्कीकै निरन्तरता हुने समेत बताउनु भएको हो। यसअघि अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्रीबाट हिक्मत कुमारलाई हटाउने निष्कर्षमा पुगेको थियो र एमाले प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङबोलाई मुख्यमन्त्री बनाउने भन्दै ओली कार्कीलाई राजीनामा दिन दबाव समेत दिएको थियो। नेपाली बजारमा आज सुनको मूल्य एकै दिन 8,000 रूपियाँले बढ़ेको छ। नेपाली सुनचाँदी व्यवसाय महासंघले यस दिन सुनको मूल्य प्रति तोला 2,96,000 पुगेको छ। अघिल्लो दिन 2,88,000 रूपियाँ थियो। गत बिहिबार सुनको भाव 2,84,000 थियो र चाँदीको मूल्य 95% बढ़ेको छ र अघिल्लो दिन 4,475 रूपियाँ रहेको चाँदी आज 4,570 रूपियाँ कायम भएको छ र गत बिहिबार चाँदीको भाव भने 4,310 रूपियाँ मात्र रहेको थियो। आज 30 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाको अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोर्खा, चितवन, नवलपरासी र पूर्व नवलपरासी पश्चिम बाढ़ीको जोखिम रहेको जनाएको छ। यसै गरी मुख्य नदीहरूको बहाव सतर्कता रहन तल रहे पनि अबको तीन दिन धेरै जसो नदीमा जलसतह उल्लेख्य बढ़ने अनुमान गरेको छ। विशेष गरी कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, कमला, काई, पूर्वी राप्ती, पश्चिम राप्ती र भवाई नदीमा प्रणालीमा जलसतह बढ़ने अनुमान गरिएको छ। खबरमा अब विदेशको खबर। संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले रूस र युक्रेनमा बालबालिका, नागरिक र पूर्वधारमाथिको आक्रमण बन्द गर्न आह्वान गरिएको छ। युनिसेफले यिनीहरूको संरक्षण गरी अन्तर्राष्ट्रिय मानव कानूनको आफ्ना दायित्व पालन गर्न र सम्बन्धित पक्षलाई पनि आह्वान समेत गरिसकेको छ। अब खेल खबर। नेपाल विरूद्ध 50 ओभरको खेलका लागि न्यूजील्याण्ड ए ले बलियो टोली घोषणा गरेको छ। न्यूजील्याण्डमा न्यूजील्याण्डको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका 13 खेलाड़ी समावेश छन्। क्रिस्टियन क्लड म्यान लगायतका अन्य राष्ट्रिय खेलाड़ीहरू रहेको छ। उक्त श्रृंखलामा जेडिन लेक्सन उत्कृष्ट खेलाड़ी बनेको थियो। नेपाल र न्यूजील्याण्ड ए बीचको 50 ओभरको खेल सेप्टेम्बर 6 डार्विन स्थित मारारा क्रिकेट मैदानमा हुनेछ। अन्तर्राष्ट्रिय अनुभवले भरिएको न्यूजील्याण्ड ए विरूद्धको खेल नेपालका लागि आफ्नो क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसर हुनेछ र टप एन्टी ट्वेन्टी श्रृंखला प्रतियोगितापछि हुने यो खेलमा नेपाली टोलीले बलियो चुनौती सामना गर्ने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। जनै पूर्णिमा मेलालाई लक्षित गर्दै रसुवाको गोसाई कुण्ड मेलामा प्लास्टिक जन्य फोहोर गर्न प्रतिबन्ध। नेपाली कांग्रेसको आधिकारिकता विवादमा प्रधान न्यायाधीश सहितको इजलासमा पेशी। नेपाली बजारमा सुनको भाव फेरि आकसियो, एकै दिन 8,000 रूपियाँले बढ़्यो। 30 जिल्लामा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। रूस र युक्रेनमा बालबालिकामाथि हुने आक्रमण अन्त्य गर्न युनिसेफको आह्वान र नेपाल विरूद्ध न्यूजील्याण्ड एको बलियो टोली सेप्टेम्बर 6 भेट्दै। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यति जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-620-342 011-6204-42 98-41-43-49-72 98-512-00-642 हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
1: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल छ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 98-42-40-20-54।
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
0: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागर चोगडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.6 MHz.
3: Westar Digital, entertaining the nation.

0: இளம்பு பிரேக் டைம்.
1: मनसुन विशेष अफर सिप्सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।

0: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5167-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: बा,
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
5: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एक मात्र विकल्प घले इन्टरप्राइजेस।
6: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

हेलो नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत छ। प्रोग्राम सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला हामीलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र यति बेला तपाईँहरूले यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका अन्य विभिन्न विद्युतीय माध्यमबाट हामीलाई यति बेला धेरै ठाउँहरूबाट सुन्दै हुनुहुन्छ र सुन्दै पनि आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक साताको छ दिन आउने गर्दछ। तपाईँहरूले यो प्रोग्राम दिउँसोको 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न सक्नुहुनेछ। यो प्रोग्राममा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू, नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे गीत, जुनसुकै विधाका गीतहरू पनि रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। कार्यक्रममा कल गर्नका लागि हामीले नम्बरहरू खुल्ला गरेका छौं आज पनि 9860552525 सदाको नम्बर तपाईँहरूको लागि यो सजिलो नम्बर छ है। यो दिउँसोको समय छ, धेरैजना श्रोत साथीहरू यति बेला आफ्नो कामतिर बिजी व्यस्तता हुनुहुन्छ होइन। अब यति बेला कोदो पाई, मकैको काम, धानको काम लगायतका अन्य विभिन्न खेतबारीतिर धेरै कामहरू चलिरहेको छ र कतिपय ठाउँहरूमा अझै पनि आफ्नो विभिन्न कामहरू गर्दै हुनुहुन्छ होला होइन। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अब कहीँ घन्टाको अवधिभर भने हामी सँगै सहयात्रा गर्नुहोला, हामीलाई पनि प्रोग्राम सुनेर साथ दिनुहोला। तपाईँहरूले पक्कै पनि यो प्रोग्राम सुन्दै हुनुहुन्छ भनेर हामीले आशा गरेको छ। र सँगै गीत रोज्न पाउनुहुनेछ। गीत रोज्दाखेरि तपाईँले आफ्नो साथी संगीत सबैजनालाई पनि सम्झन सक्नुहुनेछ है। त सम्झनको लागि पनि तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। र त्योभन्दा अगाडि चाहिँ हामी एकदमै मिठो गीत राख्नेछौँ। गीतपछि तपाईँहरूको फोन कल लिनको लागि हामी आउनेछौँ। तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं र सो गीतपछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हिलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टु हिलम्बु। यो प्रोग्राममा तपाईँहरूले आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने 9860-5555 कार्यक्रममा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। र यति बेला भने आजको लागि पहिलो मित्र कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: हजुर नमस्कार दाई।
0: हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट निरन मगर है।
1: हजुर हजुर
0: हजुर, निरन जी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
1: यति बेलाको समयमा बसिराखे।
0: हजुर बसिराख्नु भएको छ, अनि सन्चै हुनुहुन्छ नि?
1: हजुर हजुर सन्चै छ।
0: हजुर अनि सुनाउनुहोस्, आज भोलि दिनहरू कस्तो हुँदैछ? हजुर घाम लागिरहेको छ, रमाइलो नै छ नि है। ओके ल, अनि कुन गीत रोज्न चाहनुहुन्छ आज?
1: आज मलाई नारायण केसीको अप्ठ्यारोमा पर्न तयार छु भन्ने गीत राख्नु।
0: हजुर अप्ठ्यारोमा पर्न प्रयास छु भन्नुभयो?
1: अप्ठ्यारोमा पर्न तयार छु।
0: हजुर ल हुन्छ, हामी गीत राख्नेछौ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? ओके साथी हुनुहुन्थ्यो निरञ्जी हुनुहुन्थ्यो है, उहाँले मिठो गीत रोज्नु भएको छ, अप्ठ्यारोमा पर्न तयार छु भन्ने भएको गीत रोज्नु भएको छ। र यस्तै मिठो मिठो अनि रमाइलो गीतहरू रोज्न चाहनुहुन्छ अनि साथीहरूलाई सुनाउन चाहनुहुन्छ भने यो बसाइमा कार्यक्रममा कल गरेर आउन सक्नुहुनेछ। तपाईँहरूको लागि नम्बर रहेको छ 9860-5555 9860-5555 कल गर्दै कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला। यदि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्दै गर्नुहोला, तपाईँहरूको कमेन्टहरू पनि हामी लिनेछौ। र त्योभन्दा अगाडि साथीले रोज्नु भएको यो मिठो गीत सुन्दै गर्नुहोस्।

0: 저 마이크.
1: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। यस्तै मिठो अनि रमाइलो गीत रोज्नका लागि 9860552525 सोही नम्बरमा कार्यक्रममा कल गर्दै जोडिन सक्नुहुनेछ। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर कहाँबाट? सम्झनाजी बोल्दै हुनुहुन्छ है? हजुर सम्झनाजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि सन्चै हुनुहुन्छ नि? ए हजुर हजुर, हामी एकदमै ठिकै छ, सन्चै आरामै छौँ भन्नुपर्छ। र समग्रमा सबै ठिकै छ, राम्रो नै छ भनौँ न है। हजुर, अनि आज भोलि के कामहरू चलिरहेको छ गाउँ घरतिर? हजुर घर आइसी कामहरू चलिरहेको छ है। हजुर, अनि आजको मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिरको? हजुर पानी पर्ला जस्तो चाहिँ मौसम छ है। ओके ल, अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि? हजुर आसमान लोपचन्दको आवाजमा रहेको गीत सुन्न चाहनुहुन्छ? ओके हुन्छ, हामी गीत राख्नेछौ, अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद। ओके साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा सम्झनाजीलाई धेरै धेरै धन्यवाद छ। काठमाडौँबाट हुनुहुन्थ्यो र उहाँले पनि एकदमै मिठो अनि रमाइलो सेलो गीत रोज्नु भएको छ। यस्तै गरी तपाईँहरूले पनि आफूले मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 9860552525 माध्यमदेखि कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, एकदमै मिठो गीतपछि फेरि पनि स्वागत छ यस्तै मिठो गीत रोज्नका लागि तपाईँहरूले पनि कार्यक्रममा कल गर्नुहोला। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हजुर नमस्ते दाजु।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बतासे भुसलुङबाट पूर्णजी बोल्दै हुनुहुन्छ। हजुर पूर्णजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि सन्चै हुनुहुन्छ? हजुर म लगायत चौतारातिर एकदमै सबै ठिकै छ, हामी सम्पूर्ण टिम नै एकदमै सन्चै आरामै छौ। अनि आजको दिन कस्तो हुँदैछ?
1: आजको दिन भन्नुपर्दा पानी पर्ला पर्ला जस्तो अवस्था भइरहेछ दाजु।
0: हजुर बाँकी दिन कसरी बिताउने योजनामा हुनुहुन्छ? हजुर घर घराइसी काममा व्यस्त रहनुहुन्छ है?

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँलाई, तपाईँहरूको नै हो। यसै गरी कार्यक्रममा गीत रुझाइमा पार्नको लागि यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, गुड आफ्टरनुन, कहाँबाट को बोल्दै हुनुहुन्छ? सम्झना घिसिङ भन्नुभयो, सञ्जना। हजुर, अनि सञ्जना जी के गर्दै हुनुहुन्छ यति बेला? हजुर, प्रोग्राम सुन्दै कल ट्राई गर्दै हुनुहुन्छ, अनि सन्चै हुनुहुन्छ नि है? हजुर, मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ?
1: हजुर दादा, मलाई चाहिँ प्रमोद खरेलको आवाजमा रहेको तिम्रो मन बद्लियो भन्न के गर्यो भन्ने राख्छु।
0: हजुर।

प्रमोद खरेलको आवाजमा रहेको गीतको बोल एकचोटि दोहोऱ्याइदिनु होला। हजुर, तिम्रो मन बदलियो भन के गरौं है। ओके, ल हामी गीत राख्नेछौ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? ओके, बाई बाई साथी हुनुहुन्थ्यो सञ्जना घिसिङ हुनुहुन्थ्यो, यति बेला हामीलाई कार्यक्रममा कल गर्नु भएको थियो, सो उहाँलाई धेरै धेरै धन्यवाद छ। र यस्तै गरी कार्यक्रममा कल गर्दै तपाईँहरूले पनि गीत रोज्न पाउनुहुनेछ। त्यसको लागि भने हाम्रो टेलिफोन नम्बर 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, यस्तै मिठो अनि रमाइलो गीत रोज्न चाहनुहुन्छ भने 98 60 55 25 मा कल गर्दै कार्यक्रममा जोड्दै गर्नुहोला। र यसै क्रममा कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, नमस्कार अनि गुड आफ्टरनुन, मखमलीजी बोल्दै हुनुहुन्छ? हजुर अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर भनेपछि आज खाजा बेलैमा गर्नुभयो त? ए हजुर हजुर, हो नि, अब मौसमको अवस्था हो, जुनसुकै बेला जे पनि हुन सकिन्छ फेरि है। हजुर एकदमै, अब खाजा बाँकी नै छ, अब केही समयपछि बिस्तारै हुन्छ हाम्रो चाहिँ है। हजुर अनि आजको यो बाँकी दिन कस्तो हुँदैछ? हजुर भनेपछि कोदो रोप्ने धमाधम चलिरहेछ। ओके ल हुन्छ, राम्रोसँग केयर गर्दै काम गर्नुहोला। अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? हेलम्बु पारी है। ओके ल पक्कै पनि हामी गीत राख्नेछौ। अनि गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ? हजुर हजुर,
1: अनि त्यसै गरी हजुरलाई सपोर्ट गर्ने भाइ बहिनीको लागि अनि बदन बहिनीको लागि, अनि मेरो दाई हुनुहुन्छ, छोरो सुन्दर ठकुरीको लागि, हस्बेन्ड विक्रम ठकुरीको लागि, चन्द्रमा दाईको लागि, नजुना बहिनी, अनि त्यसै गरी पूर्णमाया दिदी, प्रेमेन्द्र दिदी बहिनी, सबै सबैको लागि सम्पूर्णको लागि, अनि म भन्दा अगाडि कल गर्ने साथीको लागि, अनि त्यसै गरी
0: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा, मखमलीजीलाई धेरै धेरै धन्यवाद छ। र उहाँले पनि एकदमै मिठो लोकदोहोरी गीत रोज्नु भएको छ, पक्कै पनि हामी गीत राख्नेछौ। यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने 98 60 55 25 मा कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत छ। पालो तपाईँहरूको नै हो, हामीले तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउँदै रमाइलो गर्दै आइरहेका छौं। र यसै गरी तपाईँहरूले यो व्यवसायमा कार्यक्रममा कल गर्नका लागि 98 60 52 55 25 कार्यक्रममा कल गर्नुहुँदै गीत रोज्दै आइराख्नु भएको छ र गीत रोज्न पनि पाउनुहुनेछ। र यसैको सन्दर्भमा कोही साथी लाइनमा जोडिनु भएको छ, हामी तपाईँहरूको फोन कल लिने अनि तपाईँहरूको रोजाइमा रहेका गीतहरू नै बजाउँदै आइरहेका छौं, रमाइलो पनि गर्दैछौं है। गिनी त्यसै गरी गीत रोज्न चाहनुहुन्छ भने कल गर्दै गर्नुहोला। र यति बेला कोही साथी लाइन हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हेलो नमस्ते, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर अलिकति ठुलो आवाजमा बोलिदिनु होला है, तपाईँको आवाज एकदमै सानो आइरहेको छ। हजुर भोटेचौरबाट राज तामाङ भन्नुभयो। हजुर राजजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर बसिराख्नु भएको छ, अनि भोटे चौरतिरको नयाँ नौलो खबरहरू के छ है? हजुर पानी पर्ला जस्तो मौसम हुँदैछ, अनि आज भोलि भोटे चौरतिर विशेष के कामहरू चलिरहेको छ नि? हजुर कोदो रोपाईको कामहरू चलिरहेको छ है। हजुर ल, अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ तपाईँ? हजुर गीतको बोल एकचोटि दोहोऱ्याइदिनु होला त। हजुर बाटैमा घर छ भन्ने भोलको गीत। ओके हामी गीत राख्छौँ, गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ? हजुर हजुर साथी हुनुहुन्थ्यो, सो उहाँलाई धन्यवाद छ, सो उहाँको आवाजै सुन्न सकेन हामीले, सो खैर केही छैन। र हामी साथीहरूको कमेन्टहरू धेरै नै छ, सो साथीहरूको कमेन्टतर्फ पनि लाग्छौँ है। अब हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइला साथीहरूको कमेन्टहरू प्राप्त भइरहेको छ, सो साथीहरूको कमेन्टतर्फ लाग्छौँ। कमेन्ट गर्नुभएको छ, हेलो दाई हजुर नमस्कार, खाजा खानुभयो? म पनि प्रोग्राम सुन्दैछु है, काभ्रे सिम्थली दुईबाट भन्नुभएको छ। बिरे लामा हुनुहुन्छ, सो बिरेजीलाई धेरै धेरै धन्यवाद छ है। र यति बेला म्यासेज पनि गर्नुभएको छ एकजना साथीले, सो म्यासेजलाई पनि म लिन चाहन्छु। लेख्नु भएको छ, हेलो दादा सन्चै हुनुहुन्छ, म चाहिँ काभ्रेदेखि रीता मगर भन्नुभएको छ। मलाई चाहिँ मिल्छ भने बादल थापाको सङ तिम्रो यादले रोगी बनायो भन्ने बोलको गीत बजाइदिनु होला है। सुनाउनु पर्दा फर्स्टमा हजुरको लागि अनि वरदान दिदीको लागि भन्दै छुटिन्छु, भाइ भाइ भन्नुभएको छ, सो धन्यवाद छ उहाँले पनि। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो दादा नमस्ते, म पनि प्रोग्राम सुन्दैछु काभ्रेबाट, मीडिया प्रेमी निरन मगर भन्नुभएको छ, सो धन्यवाद छ उहाँले पनि। हामीले कलसँग पनि उहाँसँग कुराकानी गर्न सफल भएको थियो। र यसै गरी अर्को साथीले कमेन्ट गर्नुभएको छ, हजुर नमस्कार आरामै हुनुहुन्छ, के छ हजुरको खबर भन्नुभएको छ? म एकदमै सन्चै आरामै छु र तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने मैले एकदमै आशा र अपेक्षा राखेँ है। र साथमा लेख्नु भएको छ, म पनि कार्यक्रम सुन्दैछु पोखराबाट भन्नुभएको छ, मनको साथी जीवन कार्की। र रेडियो परिवारलाई आजको दिन एकदमै शुभ रहोस्, कार्यक्रम एकदमै राम्रो छ, साथीहरूलाई सबैजनालाई सम्झेको छु, सबैजनाको दिन एकदमै शुभ रहोस् है भन्नुभएको छ। सो जीवनजीलाई धेरै धेरै धन्यवाद छ, हामीलाई अत्यन्तै माया गर्ने पुरानो साथी हुनुहुन्छ। र अर्को साथीले कमेन्ट गर्नुभएको छ हामीलाई, सो साथीको कमेन्टले पनि म लिन चाहन्छु। कमेन्ट गर्नुभएको छ उहाँले, गुड आफ्टरनुन विथ मी अमिना सुनवार फ्रम दोलखा भन्नुभएको छ है, सो दोलखाबाट हामीलाई कमेन्ट गर्नुभएको छ। र साथीहरू सम्झिनु पर्दाखेरि विशेष गरी सुशीला विश्वकर्मा अनि मनिषा मगर अनि सावित्र छेत्री त्यसै गरी राधाराज घले मगर दिवस कुलुङ तिलक विष्ट अभिरमान सुनवार कुमार प्रजा रत्नबहादुर थापा टेकु छेत्री माया निरुता युञ्जन संगीता लामा कविता घतानी एलिसा लिम्बू सरस्वता पोखरेल अनि धनु गजमेर किराती अञ्जनाको लागि हरपल रोशनी टु अल भन्नुभएको छ।
अमिना सुनवारजीलाई पनि धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ, सो साथीको कमेन्टलाई पनि म लिन्छु। नमस्कार दाई, म उदयपुरबाट लिम्छुङ बुङ हाल काठमाडौँबाट करुणा घरती मगर भन्नुभएको छ। र अब बज्ने गीत मार्फत सम्झनु पर्दा चाहिँ साथीहरूमा भूपराज मगर अनि सुमिना मगर, चमेली राणा, त्यसै गरी रञ्जना समल मगर, विपना मगर, बाँकी सबैजनाको लागि भन्दै छुट्टिन चाहन्छु। ओके बाई बाई भन्नुभएको छ। करुणा मगरजीलाई धेरै धेरै धन्यवाद छ है यो मिठो सो कमेन्ट गरिदिनु भएकोमा तपाईँलाई। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ, हेलो दाई नमस्ते नमस्कार, के छ हजुरको खबर? म रामे साहबको फुलासीबाट क्षेत्री आयुष भन्नुभएको छ, प्रोग्राम सुन्दैछु नि भन्नुभएको छ है। सो आयुषजीलाई पनि धेरै धेरै धन्यवाद है त यो मिठो कमेन्टको लागि। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ हामीलाई, झोरले हजुर म चाहिँ चमेली राणा मगर उदयपुर कटरीबाट भन्नुभएको छ, मिस गर्नुपर्दा सालीमा नर्सिरिङ अनि प्यारी करुणा मगर अनि माया अनिता मगर अनि क्युटी बुनु राइनी फविनाको लागि अनि सबैजनाको लागि सम्झिँदै छुट्टिन्छ है भन्नुभएको छ। चमेलीजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, सो कमेन्ट पनि लिन्छु। दर्शन मोराङबाट प्रेम भण्डारी भन्नुभएको छ, र मिस गर्नुपर्दा साथी सरोज छेत्री अनि गीता लिम्बू, मुना मुखिया, सृजना मुखिया अनि पूजा योङहाङ, मिडिया प्रेमी निर्मला वानेम, नानु निर्मला शाह अनि सुनी भुजेलको लागि है भन्नुभएको छ। प्रेम भण्डारीजीलाई पनि धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ हामीलाई, दर्शन सेवा हजुर म यता शङ्खुवा सभा धर्मदेवी दुईबाट अर्जुन याखा भन्नुभएको छ, साथीहरू सम्झिनुपर्दा सबैजनाको लागि है त भन्नुभएको छ। अर्जुनजीलाई पनि धन्यवाद छ सो यो मिठो कमेन्टको लागि। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ हामीलाई, लेख्नु भएको छ उहाँले, मिस यु स्वीटहरू चमेली राणा मगर अनि एन्टो अल्ड्रिड फ्रेन्ड इट्स मी सालिमाको सालिमा नसिरिङ फ्रम खोटाङ भन्नुभएको छ। सालिमाजीले पनि हामीलाई मिठो कमेन्ट गरिदिनु भयो खोटाङबाट, सो मिठो कमेन्टको लागि तपाईँहरू पनि धेरै धेरै धन्यवाद अनि शुभ दिन। अनि अर्को साथीको कमेन्ट छ, नमस्ते हजुर छ्याजेलो सेवारो भन्नुभएको छ, र सुमन गुरुङ फ्रम ताबले जाउँ हाल युईबाट, अब बज्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरूमा हुनुहुन्छ सुजन याम्फा अनि त्यसै गरी माया राई, मिडिया प्रेमी इस्माल अलिसा, सन्ध्या गुरुङ, पूजा युङहाङ, प्रदीप शेर्पा, सानी अनि पायल प्रेमी कुलुङ शेर्पा, डोमा शेर्पा, दिलु यम्फु, विमला गुरुङ, बुनु विनिता गुरुङ अनि दाई बीर्ख गुरुङ, दिलो सानो यम्फु अनि सम्पूर्ण साथीहरूको लागि है भन्नुभएको छ। सुमन गुरुङजीलाई धेरै धेरै धन्यवाद छ है त यो मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि गुड आफ्टरनुन सर, अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड फ्रम कतार भन्नुभएको छ, मिलन घायलमुटु हुनुहुन्छ, मिलनजीलाई पनि धेरै धेरै धन्यवाद छ, परदेशी भूमिबाट हामीलाई अत्यन्तै मायाको साथमा प्रोग्राम सुनिराख्नु भएको छ उहाँले पनि। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, मिस यु टु अल भन्नुभएको छ है, कुमार प्रजाजी हुनुहुन्छ, धन्यवाद छ कुमारजी। अनि सेवारो हजुर नमस्कार, कार्यक्रम सुन्दैछु तेह्रथुमबाट, म सोना कन्दुङवा, साथीहरू सम्झिनु पर्दा अप्सरा खड्का, सबिना कन्दुङवा, सुनिता भण्डारी, स्वस्थानी भुजेल, अप्सरा बस्नेत, अप्सरा थापा, अञ्जिता मल्ल, सम्झना सुनवार, श्रीजला सापकोटा, कल्पना साम्पाङ अनि गिनी विनिता गिरी, सरिता बिनु, रन्जु सुविता, लक्ष्मी रूपा, मनसुन हिरबहादुरको लागि अनि केशव भरत, मनिषा तुलसा एलिसा अनि मनसुन मीना घतानी, मीना घिसिङ, विनिता थामी, लेखक बान्तवा, रत्नबहादुर शमशेर लगायत सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो हजुर गुड आफ्टरनुन नमस्कार, हाल खबर आरामै हुनुहुन्छ भन्नुभएको छ, म एकदमै सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने मैले आशा गरेँ। र त्यस्तै गरी म पनि प्रोग्राम सुन्दैछु अभिमान सुनवार फास्टर फेरि नगरपालिका तीनबाट, र साथीहरूलाई सम्झिनु पर्दा मीना चामलिङ, प्याकुली गीता, एलिसा लिम्बू, कालीकमला वानेम, टीकाराम सुनवार अनि सृजना विश्वकर्मा, रमिला राई, अभागी रमिला बान्तवा, मुना सोना, कल्पना हर्पल इस्माइल अनि मिडिया प्रेमी कृति छेत्री, कमला मुखिया, निर्मला वानेम अनि त्यसै गरी अभागिनी राई, युनिसा, सन्जु, खुसी पूर्वेली, आकाश राई अनि लगायत सम्पूर्णको लागि भन्नुभएको छ अभिमानजीले पनि धन्यवाद छ। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो मिस यु भन्नुभएको छ, रमला साम्पाङ हुनुहुन्छ,
रमराजीलाई पनि धन्यवाद छ यो मिठो कमेन्ट गरिदिनु भएकोमा। र अर्को साथीले कमेन्ट गर्नु भएको छ हामीलाई, अनि हेलो सेवा, गुड आफ्टरनुन, नमस्ते, नमस्कार, सन्चै हुनुहुन्छ, खाजा खानुभयो कि? इट्स मी अनिता चामलिङ राई फ्रम खोटाङ मंगलचार, हाल चाहिँ धरानबाट प्रोग्राम सुन्दैछु मजाले फेसबुक लाइभ मार्फत, मिस गर्नुपर्दा सम्पूर्णको लागि भन्दैछु, टिन्छु, टेक केयर भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि, शुभ दिन है त। र अब भने हामी तपाईँहरूको फोन कल अनि कमेन्टहरू लिन सक्दैनौ साथीहरू, निर्धारित समयले डाँडा काटिसकेको छ। आज जति पनि साथीहरूले हाम्रो व्यवसायमा कार्यक्रममा कल गर्नुभयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यतिन्जेलसम्म तपाईँहरूले आफ्नो काम कार्यव्यस्तताको समयमा एक घण्टाको अवधिभर यो दिउँसोको समयमा प्रोग्राम सुन्नुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद छ, अनि शुभ दिनको कामना पनि व्यक्त गर्दछु। र यो समयमा प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद दिँदै आजको व्यवसायबाट भने म कार्यक्रम प्रस्तोत ताई सिंह तामाङ विदा हुन चाहन्छु। नमस्कार।

0: 89.6 megahertz.
1: Feel the music.

0: இளம்பு பிரேக் டைம்.
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ.
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा. समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै. सम्पर्क नम्बर 9842420254.
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि. सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि. ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि. हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ. विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्. घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि. प्रोप्राइटर नारायण घले. मोबाइल 9894340667 र 9818779908. मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस.
2: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ.
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र.

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसादी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: This is your radio. This is LMFM 89.6 MHz. 89.

0: it. Just a minute. We will return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको

0: नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट 4th year, साइन्स 4th year, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि, प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे, कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-6602-442, 98-41-43-49-72, 98-512-00-642।
2: चौतारा सागत सुख गढी नगरपालिका 5 सिन्धुपाल्चोक्स रूम विथ एसी हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागत सुगढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com, कन्ट्याक्ट 011-620-326-9860-982293। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागत सुगढी नगरपालिका 5 सिन्धुपाल्चोक।
3: मित्र यदुमसँगले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
4: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
5: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
4: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
3: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
4: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
6: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ, र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
7: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
6: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
8: 98-49-29-13-27।
1: मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौं, आत्मनिर्भर बनौं।
0: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98-42-40-20-54।
0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च

0: रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
0: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

Oh God, one more remix.

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। पूर्णिमा मेलालाई लक्षित गर्दै रसुवाको गोसाईकुण्ड मेलामा प्लास्टिक जने फोहोर गर्न प्रतिबन्ध। नेपाली कांग्रेसको आधिकारिकता विवादमा प्रधान न्यायाधीश सहितको इजलासमा पेशी। ग्यासमा पाएपछि सर्वसाधारण मार्गमा उजुरी गर्न आग्रह। सुनको मूल्य फेरि आकाशीय, एकै दिन 8,000 रूपियाँले बढ़्यो। 30 जिल्लामा बाढ़ीको जोखिम। नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। हतियार विरूद्ध चेतावनी। र पोर्चुगलमा युरोप स्तरीय टी10 क्रिकेट प्रतियोगिता हुँदै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवाको गोसाईकुण्ड गाउँपालिका 5 रहेको सुन्दर धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाईकुण्ड मेलामा प्लास्टिक जन्य फोहोर प्रतिबन्ध लगाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित गोसाईकुण्डमा वर्षुनी मेलाको समयमा प्लास्टिक जन्य फोहोर बढ़न थालेपछि यसपटक प्लास्टिक जन्य फोहोर प्रतिबन्ध लगाउने लिखित निर्णय नै गरिएको हो। यहाँ मेलाको समयमा हजारौं तीर्थयात्रीहरू आउने गर्दछन्। मेलामा धेरै यात्राहरू आउने र फोहोर थुप्ने नै हुनाले प्रमुख धार्मिक तथा पर्यटकीय स्थल गोसाईकुण्डमा आगामी भदौ महिनामा लाग्ने जनैपूर्णिमा मेलालाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले भएको अन्तर्क्रियाले मेला अवधिभर कुण्डको प्रवेश मार्ग धुन्चेदेखि कुण्डसम्म प्लास्टिक जन्य फोहोर गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो। काभ्रे प्लानचोकको भूमलो स्थित सुनकोशी नदीमा एक दम्पति बेपत्ता भएका छन्। काभ्रेको भूमलो गाउँपालिका 8 स्थित धुलालेश्वर महादेव मन्दिर नजिकबाट साँझ सुनकोशी नदीमा एक वृद्ध दम्पति बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा मण्डल देवपुर नगरपालिका 7 68 वर्षीय केदारनाथ पराजुली र उनकी 67 वर्षीय पत्नी तिलकुमारी पराजुली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लानचोकका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिनुभयो। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेपाल सरकार मन्त्री परिषदको बैठकले प्रशासनिक, कानूनी तथा नीतिगत विषयगत विषयसँग सम्बन्धित विभिन्न 7 महत्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। यसै गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीआईओ पदमा काठमाडौँका याङ्की उकायाबलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसै गरी नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारित गर्दै उक्त समितिलाई नेपाल परिवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृत प्रदान गरेको हो। नेपाली कांग्रेसको आधिकारिकता विवादमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको पुनरावलोकन निवेदन प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको इजलासले पेशी तोकेको छ। प्रधान न्यायाधीश शर्मा तथा न्यायाधीश द्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा पेशी तोकिएको हो। यसअघि सर्वोच्चको संयुक्त इजलासले यो विवाद टुंगाएको थियो, तर यसअघिको फैसला त्रुटिपूर्ण भन्दै देउवा र खड्काका तर्फबाट पुनः सर्वोच्च अदालत प्रवेश भएको थियो। देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले कृत्रिम अभाव बारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालो बजारी र कृत्रिम अभाव बारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको हो। ग्यास नपाए उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेको बेला मन्त्रालयले यस्तो आग्रह गरेको हो। उद्योग मन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाइ भए सिधै सम्पर्क गर्न अपील समेत गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिगबहादुर कार्कीलाई हटाउने निर्णयबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। भक्तपुरको गुण्डुमा भएको छलफलका क्रममा ओलीले तत्काललाई कार्कीकै निरन्तरता हुने बताउनु भएको छ। यसअघि एमाले केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्रीबाट हितमत कुमार कार्कीलाई हटाउने निष्कर्षमा पुगेका थिए। आज एकै दिन सुनको मूल्य प्रतितोला 8,000 रूपियाँ बढ़ेको छ। नेपाल सुनचादी व्यवसायी महासंघले यस दिन सुनको मूल्यमा प्रतितोला 2,96,000 रूपियाँ तोकेको छ। अघिल्लो दुई दिनमा 2,88,000 रूपियाँ थियो। गत बिहिबार सुनको भाव 2,84,000 रूपियाँ पुगेको थियो। आज 30 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज दोलखा, रामेछाप, सिन्धु, पाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धारिङ, रसुवा, गोर्खा, चितवन, नवलपरासी, पूर्व नवलपरासी, पश्चिम म्याग्दीमा बाढ़ीको जोखिम रहेको छ। यस्तै रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहु, स्याङ्जा, लमजुङ, कास्की पर्वत, म्याग्दी, बागलुङ, दोटी, दरेलधुरा, कञ्चनपुर र कैलालीमा बाढ़ीको जोखिम देखिएको हो। खबरमा अब विदेशको खबर। जापानको हिरोसीमा शहरले अमेरिकी आणविक बम आक्रमणको 81 स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको खतराबारे पुनः सचेत गराएको छ। यस अवसरमा हिरोसीका मेयर काजुमी म्यात्सुईले प्रमुख शक्तिबीच बढ़दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोधको अवधारणाप्रति तीव्र चिन्ता व्यक्त गर्दै आणविक हतियारलाई सुरक्षा र प्रतिरोधको माध्यमका रूपमा प्रस्तुत गर्ने प्रविधिले विश्वलाई फेरि हिरोसीमा वा नागासाकी जस्तै त्रासदीतर्फ धकेल्ने सक्ने चेतावनी दिनुभएको छ। खेलकुदको खबर। युरोपेली देश पोर्चुगलमा युरोप स्तरीय एनआरएनटी 10 क्रिकेट प्रतियोगिता 2026 हुने भएको छ। गैर आवासीय नेपाली संघ एनआरएन पोर्चुगलको आयोजनामा आउँदो सेप्टेम्बर 14 16 राजधानी लिस्बनमा पहिलो पटक युरोपीय स्तरीय एनआरएन टी10 क्रिकेट प्रतियोगिता 2026 हुने भएको छ। नेपाली युवा पुस्ता माझ क्रिकेटप्रतिको बढ़दो आकर्षण, क्रिकेटप्रतिको रूचि, उत्साह र सम्भावनालाई मध्यनजर गर्दै पोर्चुगलमा पहिलो पटक नेपाली क्रिकेट प्रतियोगिताको आयोजना गरिएको संघले जनाएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। मेलालाई लक्षित गर्दै रसुवाको गोसाईकुण्ड मेलामा प्लास्टिक जन्य फोहोर गर्न प्रतिबन्ध, नेपाली काँग्रेसको आधिकारिकता विवादमा प्रधान न्यायाधीश सहितको इजलासमा तिर्खी। खाना पकाउने ग्यास नपाएपछि सर्वसाधारण मार्गमा उजुरी गर्न आग्रह, सुनको मूल्य फेरि आकाशियो, एकै दिन 8,000 रूपियाँले बढ़्यो। 30 जिल्लामा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। हिरोसीमाबाट आणविक हतियारको चेतावनी र पोर्चुगलमा युरोप स्तरीय टी10 क्रिकेट प्रतियोगिता हुँदै दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार। मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौं, आत्मनिर्भर बनौं।
1: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता, प्रत्यानकृत QAA प्राप्त, स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12मा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 को परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू, नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 98-41-43-49-72, 98-512-00-642।
1: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
0: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
2: लम्बु एफएम 89.6 मेगाहर्ज।

0: Elambu FM 89.6 MHz.
1: भावना म्यूजिक सोल्युशन प्रस्तुत गर्दछ।

0: भावना म्युजिक सोल्युसन 98491 50 60।
1: With us, enjoy with us.

Time check. It's 5 p.m. अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: शुभ प्रभात. बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा.
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त.
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
1: हो, अरू भन त.
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ.
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ. अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ. सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ.
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा.
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ.
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ.
8: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने. बल्ल देश फर्किए बाँचेर. तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु. न घर परिवारले न समाजले मलाई स्वीकार्छ. यही आश्रय मेरो जीवन हो. सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए.
10: दिदी, म पनि बाह्रै वर्षमा बेचिए. आफन्तले नै फकाएर लगे. झन्डै 10 वर्ष बिताए. रोग लाग्यो, निकालिए. अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति. जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु. दिदी,
11: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्. कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो.
12: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ. वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ. मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ.
11: मानव बेचबिखन अपराध हो. यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ. बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ.
13: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज.
14: नेपाल सरकार, विज्ञापन बोर्ड.
15: अब सुन्नुहोस् पूरा समाचार.
16: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ. विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ.
17: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ.
16: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ.
17: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं.
16: चिल्लो पदार्थ, माछा मासु कम खाऊ. खानामा सागपात र फलफूल खाऊ.
17: मध्यपान र धूम्रपान सेवन नगरौं.
16: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ.
8: नेपाल सरकार, विज्ञापन बोर्ड.
18: तपाई अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ.
19: आमाले मिठो खाना दिनुहुन्छ अनि बाबाले काखमा लिनुहुन्छ.

0: Don't forget to like and subscribe.
1: Wait just a minute. We will return back.
2: मिस्टर आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि.
3: हो र? होइन होला त्यस्तो त.
4: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
4: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
5: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
7: बाबा, मलाई आज स्कुल जाने मन छैन. आज जाँदैन नि है?
8: लो, किन नि? के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन.
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ.
8: ए, कुरा त्यस्तो पो. ल हेर, म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
9: नमस्ते. कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
9: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
7: हस् म्याडम.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
10: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ.
11: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ.
10: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो.
11: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ.
10: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ.
11: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
12: सुन्दै हुनुहुन्छ हेलुम्बा FM 89.6 MHz.

0: प्यारा भाइ बहिनी हो, आज हामी सबैजना मिलेर कदेखि ज्ञसम्म पढ्न सिक्छौ है।
1: हुन्छ मिस।
0: ल अब पढ्न सुरु गरौ है त।
1: हुन्छ मिस।
0: क
1: क
0: क बाट कलम,
1: क बाट कलम।
0: ख
1: ख
0: ख बाट खरायो,
1: ख बाट खरायो।
0: ग
1: ग
0: ग बाट गमला,
1: ग बाट गमला।
0: घ
1: घ
0: घ बाट घर,
1: घ बाट घर।
0: ङ
1: ङ
0: ङ बाट नाक थोप्ली,
1: ङ ङ बाट नाक थोप्ली। ङ
0: साबास। क बाट ङ सम्म जाने होइन त?
1: जाने हो मिस।
0: रिहान, क देखि ङ सम्म उदाहरण सहित भन त।
2: क कलम, ख खरायो, ग गमला, घ घर, ङ नाका थपली। ङ
0: साबास। ल अब च बाट य सम्म पढौ है त।
1: हुन्छ मिस।
0: च
1: च
0: च बाट चरा,
1: च बाट चरा।
0: छ
1: छ
0: छ बाट छाता,
1: छ बाट छाता।
0: ज
1: ज
0: ज बाट जहाज,
1: ज बाट जहाज।
0: झ
1: झ
0: झ बाट झरना,
1: झ बाट झरना।
0: य
1: य
0: य बाट गोरु सिङ्गे,
1: य बाट गोरु सिङ्गे।
0: साबास। स बाट यसम्म सबैजनाले जान्यौ होइन त?
1: जान्यौ मिस।
0: अर्णव, चदेखि यसम्म उदाहरण सहित भन त।
3: च चरा, छ छाता, ज जहाज, झ झरना, य गोरु सिङ्गे।
0: साबास। ल अब ट बाट अर्णसम्म पढौ है त।
1: हुन्छ मिस।
0: ट
1: ट
0: ट बाट टपरी,
1: ट बाट टपरी।
0: ठ
1: ठ
0: ठ बाट ठग,
1: ठ बाट ठग।
0: ड
1: ड
0: ड बाट डमरु,
1: ड बाट डमरु।
0: ढ
1: ढ
0: ढ बाट ढक,
1: ढ बाट ढक।
0: अड
1: अड
0: अड बाट तीन धर्के, अड
1: अड बाट तीन धर्के, अड।
0: साबास। सबै जनाले बुझ्यौ हैन त?
1: बुझ्यौ मिस।
0: एनरिक, ट देखि अड सम्म उदाहरण सहित भन त।
4: ट टपरी, ठ ठग, ड डमरु, ध ढकनी, अना तीन धर्के, अड।
0: साबास। हो, अब त देखि न सम्म पढ्ने है त।
1: हुन्छ मिस।
0: त
1: त
0: त बाट तबेला,
1: त बाट तबेला।
0: थ
1: थ
0: थ बाट थर्मा,
1: थ बाट थर्मा।
0: द
1: द
0: द बाट दमकल,
1: द बाट दमकल।
0: ध
1: ध
0: ध बाट धनुष,
1: द बाट धनुष।
0: न
1: न
0: न बाट नरिवल,
1: न बाट नरिवल।
0: हो, सबै जनाले बुझ्यौ हैन त?
1: बुझ्यौ मिस।
0: आशिका, त देखि न सम्म उदाहरण सहित भन त।
5: त तबेला, थ थर्मस, द दमकल, ध धनुष, न नरिवल।
0: साबास। ल फेरि प बाट म सम्म पढौ है त।
1: हुन्छ मिस।
0: प
1: प
0: प बाट परेवा,
1: प बाट परेवा।
0: फबाट फल
1: फबाट फल
0: ब
1: ब
0: बबाट बस
1: बबाट बस
6: भ भबाट भकारी
4: भबाट भकारी
0: म
1: म
0: मबाट मकै
1: मबाट मकै
0: पबाट मसम्म बुझ्यौ हैन त
1: बुझ्यौ मिस
0: ल अंकित पदेखि मसम्म उदाहरण सहित भन त
2: प परेवा फ फल ब बस भ भकारी म मकै
0: स्याबास ल फेरि यदेखि ज्ञसम्म पढ्ने है त
1: हुन्छ मिस
0: यबाट यज्ञ
1: यबाट यज्ञ
0: रबाट रथ
1: रबाट रथ
0: ल
1: ल
0: लबाट लसुन
1: लबाट लसुन
0: व
1: व
0: वबाट वकिल
1: वबाट वकिल
0: मोटो स
1: मोटो स
0: सबाट शङ्ख
1: सबाट शङ्ख
0: पेट चिरेको स
1: पेट चिरेको स
0: सबाट षट्कोण
1: सबाट षट्कोण
0: पातलो स
1: पातलो स
0: सबाट सलाई
1: सबाट सलाई
0: ह
1: ह
0: हबाट हलो
1: हबाट हलो
0: छ
1: छ
0: छबाट छेत्री
1: छबाट छेत्री
0: त्र
1: त्र
0: त्रबाट त्रिशूल
1: त्रबाट त्रिशूल
0: ज्ञ
1: ज्ञ
0: ज्ञबाट ज्ञानी
1: ज्ञबाट ज्ञानी
0: स्याबास यदेखि ज्ञसम्म आयो होइन त
1: आयो मिस
0: ल सबैजनाले यदेखि ज्ञसम्म उदाहरण सहित भन त
1: य यज्ञ र रथ ल लसुन व वकिल स शङ्ख स षट्कोण स सलाई ह हलो छ क्षेत्री
0: हो स्याबास भाइ बहिनीहरू आज तिमीहरूले कदेखि ज्ञसम्म जान्यो होइन त
1: जान्यो मिस
0: ल सबैजना मिलेर फेरि कदेखि ज्ञसम्म पढौ है त
1: हुन्छ मिस

तिमीहरूले कदेखि ज्ञसम्म पनि जान्यौ र त्यसको उदाहरण पनि जान्यौ। अब हामी कदेखि ज्ञसम्मको गीत गाउँछौ है त।

Time check. It's 6 p.m. अहिले साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ 6 बजेको समाचारमा स्वागत छ। म आईसिंह तामाङ। शुरूमा हेलम्बो खबरका मुख्य शीर्षकहरूबाट। जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रसुवाको गोसाईकुण्ड मेलामा प्लास्टिक जन्य फोहोर गर्न प्रतिबन्ध। मनसून विपद व्यवस्थापनमा राष्ट्रिय सभाले सरकारलाई निर्देशन दियो। नेपाली कांग्रेसको आधिकारिकता विवाद फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति। देउबा पक्षलाई राहत। कर्मचारीको नयाँ तलब 36,700 देखि 1,04,000 सम्म पुग्यो। 5 महिनापछि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा स्वदेश फर्किँदै 26 गते नेपालमा आउने। कोशी ब्यारेजमा खतराको संकेत। रातो बत्ती बलियो। 34 ढोका खुल्ला। र पोर्चुगलमा युरोपस्थित T20 क्रिकेट प्रतियोगिता हुँदै। लम्बु खबरको शुरूमा स्थानीय खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सिन्धुपाल्चोकको जिल्ला सभापति पदका लागि 5 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। पुनसञ्चालन हुन लागेको जिल्ला अधिवेशन अन्तर्गत सभापति पदमा कमला खड्का, दिलराम श्रेष्ठ, कुमारमान श्रेष्ठ, पासङ दोर्जे तामाङ र माया गुरूङ चुनावी प्रतिस्पर्धामा उत्रिएको हो। निर्वाचन समितिका अनुसार उपसभापति पदका लागि सरोजा श्रेष्ठ, मुकेश शेर्पा र निमा याङछेन लामाले उम्मेद्वारी दिएका छन् र सचिव पदमा भने राजीव हमाल एक्लो उम्मेद्वार रहेकाले उनी निर्विरोध निर्वाचित हुने भएको छ। सचिव पदमा दोर्जे तामाङ र विदुर खड्का बीच प्रतिस्पर्धा हुनेछ भने जिल्ला सदस्यका 7 पदका लागि 9 जनाले उम्मेद्वारी दिएका छन्। सभापति पदमा पद उम्मेद्वार मध्ये माया गुरूङलाई विशेष चासोको रूपमा हेरिएको छ भने उनी प्रथम समावेशी महिला आरोहण टोली मार्फत सगरमाथा आरोहणका गरेकी व्यक्तित्व हुनका साथै रासोपा सिन्धुपाल्चोकी संस्थापक जिल्ला सभापति पनि रहेका छन्। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 2 उम्मेद्वार बन्ने चर्चा भए पनि टिकट नपाएपछि उनीप्रति पार्टीका कार्यकर्ता माझ सहानुभूति बढ़ेको समेत बताएको छ। यसअघि सभापतिको उम्मेद्वार रहेको जेबी सिलवालले भने यसअघि उम्मेद्वारी दिएको छ। रासोपाको विधान अनुसार महाधिवेशन प्रतिनिधि भइसकेका व्यक्ति जिल्ला सभापतिको उम्मेद्वारी बन्न नपाउने व्यवस्थापनका कारण उनी प्रतिस्पर्धाबाट बाहिरिएको छ। रासोपाको यसअघि स्थगित जिल्ला अधिवेशन भोलि शुक्रबार बिहान 8 बजे चौतारा स्थित कवर हलमा पुनः सञ्चालन हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले बन्द सत्रपछि सम्पन्न भएका प्रक्रिया सदर गर्ने निर्णय पनि जिल्ला नेतृत्व चयनका लागि पुनः उम्मेद्वारी दर्ता गराउनु पर्ने व्यवस्था लागू भएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ। अब पुनः सञ्चालन हुने अधिवेशनबाट मतदानतर्फ रासोपा सिन्धुपाल्चोकको नयाँ जिल्ला नेतृत्व चयन हुने समेत भएका छन्। सिन्धुपाल्चोकमा उद्यमशीलता विस्तार हुने क्रम निरन्तर बढ़िरहेको देखिएको छ। पछिल्लो आर्थिक वर्ष 2082-83 मात्रै जिल्लामा 67 नयाँ उद्योगहरू दर्ता भएको छ। उद्योग वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका अनुसार कृषि, पर्यटन, उत्पादन तथा सेवामूलक उद्योग क्षेत्र थपिँदा सिन्धुपाल्चोक जिल्लामा साना तथा घरेलु उद्योगको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। नयाँ दर्ता भएका उद्योगहरूमा सेवामूलक 29, कृषि र वन्यजन 23, पर्यटन 9, उत्पादनमूलक 5 र सूचना प्रविधिका 1 उद्योग रहेको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख त्रिपुरारी बखेलको अनुसार आर्थिक वर्ष 2082-83 67 नयाँ उद्योग दर्ता हुनुको साथै 432 उद्योगीको ठाउँ सारी 33 उद्योगलाई प्रतिलिपि तथा 17 उद्योगको पूँजी गरिएको छ। यस अवधिमा 43 नयाँ व्यवसाय दर्ता, 386 नवीकरण, 42 खारेजी, नामसारी 4 ठाउँमा 24, त्यसै गरी 24 प्रतिलिपि र 16 पुँजी गरिएको छ र वाणिज्य प्रशासनतर्फ सेवा प्रवाह गरी कार्यालयले 1 वर्षमा 26,06,025 रूपियाँ राजस्व संकलन गरिएको छ। दोलखाको बिगु गाउँपालिका 4 वालिटारमा बुधबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा पिर्लो खोला उर्लिएर 2 घर उच्च जोखिममा परेको छ। जोखिम बढ़ेपछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा दुवै परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको छ। पहिरो र खोलाको कटानका कारण स्थानीय कमल प्रसाद ओली र रत्नकुमारी ओलीको घर बस्न नसकिने अवस्थामा पुगेपछि उनीहरूको परिवारलाई तत्काल उद्धार गरिएको सशस्त्र प्रहरी नायक शेखर कार्कीले जानकारी दिनुभएको हो। सशस्त्र प्रहरीको अनुसार वालीटारका 9 घरधुरी मध्ये हाल अन्य घरधुरीहरू पनि सुरक्षित स्थानमा रहेको छ। यद्यपि निरन्तर वर्षा भइरहेकाले सम्भावना जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ। रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका पाँचमा रहेको सुन्दर धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाईकुण्ड मेलामा प्लास्टिक जन्य फोहोर प्रतिबन्ध लगाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित गोसाईकुण्डमा वर्षिनी मेलाको समयमा प्लास्टिक जन्य फोहोर बढ़न थालेपछि यस पटक भने प्लास्टिक जन्य फोहोर प्रतिबन्ध लगाउने लिखित निर्णय नै गरिएको छ र यहाँ मेलाको समयमा हजारौं तीर्थयात्रीहरू आउने गर्दछन्। मेलामा धेरै यात्रा आउने र फोहोर थुप्रिने हुनाले प्रमुख धार्मिक र पर्यटक स्थल गोसाईकुण्डमा आगामी भदौ महिनामा लाग्ने जनै पूर्णिमा मेलालाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ गरिएको अन्तर्क्रियाले मेला अवधिभर कुण्डाको प्रवेश मार्ग धुन्जेदेखि कुण्डसम्म प्लास्टिक जन्य फोहोर गर्न प्रतिबन्ध लगाउने निर्णय गरिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। संघीय संसद राष्ट्रिय सभाले मनसुनजन्य विपद व्यवस्थापनका सम्बन्धमा सरकारले गम्भीर बन्न र प्रतिबद्धताहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ। बैठकमा मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धित कार्यालयको ध्यानकर्षण प्रस्तावमाथि भएको गहन छलफलपछि सभाले सरकारले मार्ग निर्देशन गरिएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले गृहमन्त्री सुदन गुरूङले सभामा व्यक्त गरिएको प्रतिबद्धताका आधारमा प्राथमिकताका साथ कार्य योजना कार्यान्वयन गर्न सरकारले निर्देशन दिनुभएको हो र निर्देशनमा लेखिएको अनुसार हरेक आर्थिक वर्षको पुष मसान्त र असार मसान्त भित्र कार्यान्वयन निर्देशन दिइन्छ र साथै ध्यानकर्षण प्रस्तावमा उल्लेखित विषयहरूको अनुगमन र सम्बन्धित विषयगत समितिहरूलाई समेत सक्रिय हुन समेत अनुरोध गरिएको छ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ। सर्वोच्चले कांग्रेसका विशेष महाधिवेशन सम्बन्धी विवादलाई फेरि शुरूदेखि सुनवाई गर्ने भएको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहिबार आज यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिने आदेश दिएको हो। पूर्व सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै छुट्टा छुट्टै निवेदन दिएका थिए। यसअघि सर्वोच्च अदालतले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई मान्यता दिएको थियो। त्यस विरूद्ध पूर्व सभापति देउवा र पूर्व कार्यवाहक सभापति खड्काले पुनरावलोकनका लागि निवेदन दर्ता गराएका थिए। निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको संयुक्त इजलासमा 3 सदस्यीय पूर्ण इजलासमा गठन गरेको थियो। पूर्ण इजलासले आदेशपछि पुनरावलोकनको विषय यस अगाडि बढ़ने भएका छन्। सरकारले चालू आर्थिक वर्ष 2083-84 का लागि सरकारी कर्मचारी को नयाँ तलबमा स्वीकृति गरिएको छ। साउने गतेदेखि लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र पालिकाका कर्मचारीको तलब कायम गरिएको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलब अनुसार प्रशासनिक संयन्त्रको पद, सर्वोच्च पद, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,000 देखि 594 रुपियाँ पुगेको छ। यो तलबमा यसअघि पाउँदै आएको 5,000 मासिक महँगी भत्ता र 10% प्रोत्साहन भत्ता थपिनेछ। महँगी भत्ता र प्रसन्न भत्ता थपेपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,687 रुपियाँ पुगेको छ भने सरकारी सेवामा सबैभन्दा तल्लो तहको श्रेणीविहीन कर्मचारीको तलब 28,984 रुपियाँ पुगेको छ। यसमा एक दिनको तलब बराबरको ग्रेड रकम रेट वृद्धिपछि कायम हुने तलबको 10% मासिक र प्रसन्न भत्ता बापतको रकम जोड्दा सबैभन्दा तल्लो तहको कार्यालयको सहयोगले 36,700 रुपियाँ पाउने भएको छ। यसै गरी सामुदायिक विद्यालयतर्फ माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब 74,958 र प्राथमिक शिक्षक तहको न्यूनतम तलब 34,426 रुपियाँ कायम गरिएको छ भने सेवातर्फ अधिकृत 12 तहको तलब 84,567 रुपियाँ पुगेको मन्त्रालयले जनाएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेशमा फर्किने भएको छ। कांग्रेस पूर्व सभापति एवं देउबा पाँच महिनापछि 26 साउनमा स्वदेश फर्किने भएको हो। स्वास्थ्य उपचारका लागि भन्दै 21 भदौको फागुनमा निर्वाचन मतदान समेत नगरी सिंगापुर गएका देउबा 26 साउनको साँझ काठमाडौँ आइपुग्ने गरी टिकट कांग्रेस नेता प्रकाश शरण महतले जानकारी दिनुभएको हो। देउबा 16 फागुनमा नेपालबाट आफ्नो मुख्य स्वकीय सचिव भानु देउबासँग सिंगापुर गएका थिए। निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ़ेको खतराको तहमा पुगेको छ। सप्तकोशीमा निरन्तर बाढ़ीपछि ब्यारेजका 34 ढोका खोलिएको छ। आज दिउँसो 3 बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 2,48,865 क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिनुभएको छ। यो ब्यारेजका 34 ढोका खोलिएको छ। हाल कोशी ब्यारेजका खतराको संकेत स्वरूप बत्ती बलिएको छ। कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 1,50,000 क्युसेक नागेपछि खतराको संकेत स्वरूप रातो बत्ती बल्ने गरिएको छ। लम्बो खबरमा अब विदेशको खबर। जापानको हिरोसीमा शहरले अमेरिकी आणविक बम आक्रमणको 81 स्मृति दिवसको मनाउँदै विश्व समुदायलाई आणविक हतियारको खतराको बारेमा पुनः सचेत गराएको छ। अब यस अवसरमा हिरोसीमामा मेयर काजुमी मात्सुईका प्रमुख शक्तिबीच बढ़दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोधको विचार अवधिमा चिन्ता व्यक्त गर्दै आणविक हतियारले सुरक्षा र प्रतिरोधको माध्यमको रूपमा प्रस्तुत गर्ने प्रविधिले विश्वलाई फेरि हिरोसीमा र नागासाकी जस्तै त्रसिततर्फ धकिल्न सकिने चेतावनी समेत दिएका छन्। एलम्बो खबरमा अब खेल खबर। खेल खबरमा युरोपेली देश पोर्चुगलमा युरोप स्तरीय एनआरएन टी20 क्रिकेट प्रतियोगिता 2026 हुने भएको छ। गैरआवश्य नेपाली संघ एनआरएनएले पोर्चुगलका आयोजनामा आउँदो सेप्टेम्बर 14-16 राजधानी लिस्बनमा पहिलो पटक युरोपियन एनआरए टी20 क्रिकेट प्रतियोगिता 2026 हुने भएको छ। हामी हेलम्बो खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बो खबरका मुख्य शीर्षकहरू पुनः पटक। जनै पूर्णिमा मेलालाई लक्षित गर्दै रसुवाको गोसाईकुण्ड मेलामा प्लास्टिक जन्य फोहोर गर्न प्रतिबन्ध। मनसून जन्य विपद व्यवस्थापनमा राष्ट्रिय सभाले सरकारलाई निर्देशन दियो। कांग्रेसको आधिकारिकता विवाद फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति। देउबा पक्षलाई राहत। कर्मचारीको नयाँ तलब 36,000 700 1,04,000 रूपियाँसम्म बढ़्यो। 5 महिनापछि कांग्रेस सभापति देउबा स्वदेश फर्किँदै 26 गते नेपाल आउने। कांग्रेस कोशी ब्यारेजमा खतराको संकेत। रातोबत्ती बलियो 34 ढोका खुल्ला। र पोर्चुगलमा युरोप स्थित टी20 क्रिकेट प्रतियोगिता हुँदै आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको। दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
3: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-620-342 011-6204-42 98-41-43-49-72 98-512-00-642

0: रेडियो कार्यक्रम जीवनको बसनको यो कार्यक्रम जीवनको बसनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता शान्तिदाता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्दछु। आदरणीय श्रोताहरू, आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रको फिलिपी भन्ने पुस्तक को अध्याय 3:7-11 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रीष्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रीष्ट येशु मेरा प्रभुलाई चिन्न पाउने अतमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्न सकौं भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर मैला तुल्य म गन्दछु र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकौं। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो ख्रीष्टमाथि

यसलाई प्राप्त गर्न खोज्नु असल इच्छा हो भनिकन लेखकले यहाँ प्रस्तुत गरिएको छ। र यहाँ विशेष गरेर यीशुलाई चिन्ने कुरासँग तुलना गर्दा सबै अरू कुराहरू हानि नै ठानेका छन्। पौल प्रेरित जो यीशु ख्रीष्टलाई अथवा जसले यीशु ख्रीष्टलाई विश्वास गर्नेहरूलाई सताउने काम गरिरहेको थियो र उनले धेरै मानिसहरूलाई क्रिश्चियनहरूलाई पक्रेर झ्यालखानामा हाल्ने जिम्मेवारी पूर्ण रूपमा प्राप्त गरेको थियो, पूर्जी समेत लिइसकेको थियो। त्यस्तो अवस्थाका मानिसले आज यीशु ख्रीष्टलाई चिन्ने अवसर पायो र यीशु ख्रीष्टको विरुद्धमा उभिएको एउटा व्यक्ति, यीशु ख्रीष्टलाई विश्वास गर्ने मानिसहरूलाई पक्रेर झ्यालखानामा हाल्ने र मानिसहरूलाई मार्ने भनौँ क्रिश्चियनहरूलाई मार्नका लागि एउटा पूर्ण अधिकार लिएर हिँडेको एउटा व्यक्तिले आज त्यही यीशुलाई जसलाई उसले विरोध गरेको थियो त्यही यीशुलाई उसले चिन्ने अवसर पायो। यीशुलाई चिनेर यीशुलाई विश्वास गरेर पाएको धार्मिकता सत्यता अथवा आनन्द जीवनको कुरालाई तुलनात्मक रूपमा उनले विचार गर्छन् र उनले धेरै कुराहरू उसको जीवनमा थियो, धेरै कुराहरू उसले लाभका कुराहरू अथवा उसले सिकेको थियो। ऊ त एउटा शिक्षणको क्षेत्रमा भन्ने हो भने उनी त गमलियल भन्ने एउटा एकदमै जान्ने व्यक्ति, एकदमै विद्वानबाट सिकेको कुराहरू उनले भन्दछन् र उनले आफ्नो यहुदी समुदायमा रहँदाखेरि, यहुदी धर्ममा रहँदाखेरि ती सबै अनुशासनहरू, ती सबै नियम कानूनहरू उसले पालन गरेकै थियो र उनले यहुदी धर्मले मागेका सुझाव दिएका अथवा यहुदी धर्म अनुसार उनले कुनै पनि कुरामा कमी गरेका थिएनन्। यस्तो अवस्थामा उनी कुनै कुरामा पनि उनी सानो अवस्थामा थिएन। उनको भनौँ एजुकेशन अथवा शिक्षण क्षेत्र उसको उच्च नै थियो, उसको कुल उच्च नै थियो र उनको सबै जिम्मेवारीहरू यहुदी धर्ममा राम्रै थियो र उच्च स्थानमै थियो र उनलाई कसैले पनि तल्लो दृष्टिले हेर्ने कुरा थिएन। तर जब यीशु

भरिएको परमेश्वर जब उनले यो सबै कुरो बुझ्यो त्यसपछि उसले तुलनात्मक रूपमा यीशुलाई चिन्ने कुरासँग तुलनात्मक रूपमा हेर्दाखेरि जति पनि उनले पहिला नै प्राप्त गरिसकेका धेरै उचाइहरू थियो त्यो सबै उचाइहरू त्यो सबै फाइदाहरू सबै कुराहरू चाहिँ यीशुलाई चिन्ने कुरासँग यीशुलाई प्राप्त गर्ने कुरासँग यीशुमा पाएको आनन्द जीवनसँग यीशुमा पाएको शान्तिसँग तुलना गर्दाखेरि ती सबै अघिका कुराहरू फोहोर मैला अथवा हानि नै ठानेका छन् भनिएको देखिन्छ र पावलको निम्ति जति पनि लाभदायक कुराहरू थिए ती सबै उनले ख्रिस्टको खातिर हानि नै ठानेका थिए। उनले जीवनमा धेरै लाभदायक कुराहरू कमाइसकेका थिए बनाइसकेका थिए तर त्यसलाई ख्रिस्ट येशूसँग तुलना गर्दा ख्रिस्टको खातिर सबै कुराहरू हानि नै ठानेका थिए। ख्रिस्टलाई प्राप्त गर्न सकौं भनेर उहाँको निम्ति सबै कुरा नोक्सानी भोगेको कुरालाई पनि उल्लेख गरेका छन्। आज उनले यीशु ख्रिस्टलाई प्राप्त गर्नलाई यीशु ख्रिस्टबाट पाउने आनन्द जीवन प्राप्त गर्नलाई यीशु ख्रिस्टबाट पाउने शान्ति आनन्द प्रेमका कुरा दयाका कुरा भलाइका कुरा आत्मसंयमको कुरा विश्वासका कुरा नम्रताका कुराहरू उनले प्राप्त गर्न सकौ भनेर है यो कुरा हामी देख्छौ कि उनले यी सबै कुरा प्राप्त गर्न सकौ भनेर सबै कुरा उनले नोक्सानी भोगेको कुरालाई यहाँ स्पष्ट पारेका छन्। उनले आज आफ्नो जीवनमा हिजो गरेका मेहनत उनले गरेको धर्म कर्महरू उनले गरेका उनले पछ्याएका नियम कानूनहरू उनले आफूलाई एउटा यहुदी कुलमा एकदमै उच्च स्थानलाई उनले पाएको अवस्थाहरू सबै कुरालाई उनले अब नोक्सानीको रूपमा हेरिरहेका छन्। सबै कुराहरू फोहोर मैला तुल्य ठानेका थिए। अब केही पनि होइन रहेछ भन्ने कुरा उनले थाहा पाए। येशु ख्रिस्टलाई विश्वास गरेका प्रत्येक व्यक्तिले जब येशु ख्रिस्टबाट पाउने आनन्द जीवन येशु ख्रिस्टबाट पाउने शान्ति आनन्द प्रेम दया भलाइ नम्रता आत्मसंयम विश्वासता जब एउटा व्यक्तिले प्राप्त गर्न सक्छ त्यसपछि यो संसारलाई हात पारे पनि यो कुरासँग तुलना गर्दाखेरि त्यो सबै कुरा शून्यतामा परिणत हुन्छ भन्ने कुरो हामी यहाँ बुझ्छौं। सबै कुराहरू फोहोर मैला तुल्य ठानेका थिए। सम्पूर्ण रूपले पावल भन्छन् सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकौं भनेर चाहना गरेका थिए। पावलले आफ्नो जीवनमा येशु ख्रिस्टलाई प्राप्त गर्ने चाहना गर्दाखेरि येशु ख्रिस्टमा भएको पाउन सकौं पावलले आफूलाई येशु जस्तै हुनका लागि प्रयास गरिरहेको छ कि उनले येशु ख्रिस्टको पाइला पाइलामा ठेकेर येशु ख्रिस्टले भोग्नुभएको सबै दुःख सुखका कुराहरू सम्पूर्ण रूपमा अनुभव गर्न सकौ भनेर चाहना राखेको कुरा हामी यहाँ देख्छौ। पावलले सम्पूर्ण रूपले नै म उहाँमा भएको पाइन सकौ भनेर चाहना गरेका थिए। ख्रिस्ट यीशुमाथिको विश्वासद्वारा आउने धार्मिकता परमेश्वरको धार्मिकतालाई पावलले जोड दिएका थिए। आदरणीय श्रोता यो ठाउँमा हामी के पाउन सक्छौ भन्दाखेरि येशु ख्रिस्टबाट पाउने धार्मिकता भनेको चाहिँ येशूलाई विश्वास गरेर परमेश्वरबाट पाउने अनुग्रह विश्वासद्वारा अनुग्रहबाट तिमीले उदार मुक्ति पाएका छन् भनेर बाइबल धर्मशास्त्रले प्रष्टै भन्दछ। यहुदीहरूको बीचमा

धार्मिक नियमहरू थिए। उनीहरूले यहुदी धर्मको नियमहरू पालन गर्नुपर्थ्यो, खतना गर्नुपर्थ्यो र नियम कानूनहरू पालन गरेर त्यो सबै कुरा गरेर मुक्ति पाउन सक्ने थिएन। मुक्ति पाउनका लागि, आनन्द जीवन पाउनका लागि, धार्मिकता प्राप्त गर्नका लागि, धार्मिकता भनेको परमेश्वर र मानिसको बीचमा हुने ठिक सम्बन्ध हो। परमेश्वर र मानिसको बीचमा भएको ठिक सम्बन्धलाई नै धार्मिकता भनिन्छ। जबकि परमेश्वरले मानिस र परमेश्वरको बीचमा आमुन्ने सामुन्ने खुल्ला रूपमा बातचित गर्न सक्नु नै धार्मिकता हो। त्यसकारण यस ठाउँमा पावलले विश्वासद्वारा, यीशुमाथिको विश्वासद्वारा आउने परमेश्वरको धार्मिकतालाई पावलले जोड दिएका थिए। पावलको चाहना भनेको नै उहाँको पुनरुत्थानको शक्ति जान्न सक्नु हो। येशु ख्रिस्ट मरेर तेस्रो दिनमा जीवित भई उठ्नुभयो र उहाँको पुनरुत्थान भनेको एकपल्ट मरेर फेरि जीवित हुने कुरा, कहिले नमर्ने गरेर जीवित हुने कुरालाई पुनरुत्थान भनिन्छ। त्यसकारणले यो पुनरुत्थान चाहिँ पावलले यीशु ख्रिस्टको सबै दुःख कष्टहरूको अनुभव गर्दै जाँदा पुनरुत्थान पनि प्राप्त गर्ने चाहना पावलले गरिरहेको हामी देख्छौं। र पावलको धेरै लामो यात्रा, उहाँको सोचाइ, उनको सोचाइ हामी यहाँ देख्छौ कि पावलले यीशु ख्रिस्टलाई पूर्ण रूपमा प्राप्त गर्न सकौ र यीशु ख्रिस्टमाथिको विश्वासद्वारा धार्मिकता प्राप्त गर्न सकौ र यीशु ख्रिस्टको पुनरुत्थान जो भयो त्यो पुनरुत्थान पनि प्राप्त गर्न सकौ भनेर पावलले यहाँनिर आफ्नो जीवनमा त्यो चाहना, त्यो विश्वासको पाइला उनले चालेको देखिन्छ। र आदरणीय श्रोता, आज सम्पूर्ण रूपमा यीशुमा भएको पाइनका लागि चाहिने इच्छा चाहिँ असल हो भन्ने कुरा हामीले हेरेका छौं। र पावलले जसरी ख्रिस्ट यीशुलाई पूर्ण रूपमा प्राप्त गर्न खोजिरहेको छ र यीशुमाथिको विश्वासद्वारा प्राप्त हुने धार्मिकतालाई चाहना गरेका छन् र मरेपछि पनि फेरि पुनरुत्थानको चाहना उनले गरेका छन्। आज यहाँहरू जतिजनाले यो प्रवचन सुन्दै हुनुहुन्छ, यहाँहरूको लागि पनि यो कुरा ज्यादै नै महत्वपूर्ण छ। यीशु ख्रिस्टलाई प्राप्त गर्न सक्नु, यीशु ख्रिस्टमा आफूलाई पूर्ण रूपमा पाउन सक्नु, यसको अर्थ चाहिँ यीशु ख्रिस्टलाई पूर्ण रूपमा आफ्नो जीवनमा धारणा गर्नु, विश्वास गर्नु, उहाँले भन्नुभएका प्रत्येक आज्ञाहरू पालन गर्नु, जसले गर्दाखेरि जीवनमा धार्मिकता प्राप्त गर्न सकिन्छ, परमेश्वर र मानिसको बीचमा त्यो सम्बन्ध ठिक राख्न सकिन्छ र त्यसपछि ख्रिस्ट यीशुमा भएको प्रेम, आनन्द, शान्ति, दया, भलाइ, नम्रता, आत्मसंयम, विश्वासतालाई प्राप्त गर्न सकिन्छ। त्यति मात्रै होइन, अब मर्यो भने पनि पुनरुत्थान प्राप्त गर्न सकिन्छ। ख्रिस्ट यीशुमा पूर्ण रूपमा हुन आवश्यक छ। आज यहाँहरूले यदि ख्रिस्ट यीशुलाई पूर्ण रूपमा हृदयले नै विश्वास गर्नुहुन्छ भने यहाँहरूले पनि परमेश्वर र मानिसको बीचमा खुल्ला रूपमा आमन्ने सामन्ने बातचित गर्न सकिन्छ, प्रार्थना गर्न सकिन्छ, आफ्नो निवेदन राख्न सकिन्छ, त्यसपछि यीशु ख्रिस्टबाट पाउने शान्ति, आनन्द, दया, भलाइ, प्रेम, नम्रता, यो सम्पूर्ण कुरा हामीले पाउन सक्छौ, यहाँहरूले प्राप्त गर्न सक्नुहुन्छ। र मरेपछि पनि जसरी यीशु ख्रिस्टको शरीर तेस्रो दिनमा पुनरुत्थान भएर जीवित भई उठ्नुभयो, त्यसरी नै हामी यीशु ख्रिस्टलाई विश्वास गर्नेहरू मर्यो भने पनि जीवित हुनेछ र हामी कहिल्यै नमर्ने गरेर फेरि चिहानबाट अथवा मरेकोबाट हामी जीवित भई उठ्नेछौ। यदि यहाँहरूले पनि आफ्नो जीवनमा यी पावलको जस्तै चाहना गरिराख्नु भएको छ भने
आज यीशु प्रभुलाई विश्वास गर्नुहोस् र उहाँलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नुहोस्। उहाँलाई पूर्ण रूपमा प्राप्त गर्नुहोस्। उहाँबाट पाउने सबै आनन्द जीवन खुशी आनन्द शान्ति प्रेम दया भलाइ नम्रता आत्मसंयम प्राप्त गर्नुहोस् र पुनरुत्थान पनि प्राप्त गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारी कर्मचारीको तलब 5,500 सम्म बढ़्यो। सांसदसँगको अभिव्यक्तिपछि गृहमन्त्री गुरूङद्वारा रोस्टमबाटै क्षमा याचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने। जुट्ने कि फुट्ने अन्तिम मौका।
1: अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको थियो। अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
0: भदौभित्र स्वास्थ्य बीमाको 15 अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक। नयाँ दरबन्दी थप्ने तयारी। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य।
2: कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेशन सिस्टम एनईएटीएस को शुभारम्भ गरेका छौं।
0: नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण। काठमाडौँ सहित 30 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ। एकै महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़्यो।
3: वर्षाको सिजनमा अलिकति मूल्य माथि जाने प्रवृत्ति रहन्छ, त्यही प्रवृत्तिको पुनरावृत्ति हो यो।
0: बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमायो। एएफसीद्वारा खेल तालिका सार्वजनिक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सुकुम्बासी बस्ती विस्थापनको प्रभाव सबैभन्दा बढ़ी बालबालिकाको भविष्यमा देखिएको छ। कतिपय बालबालिका अझै पनि पढ़ाईबाट वञ्चित रहेको खबर बाहिरिँदै गर्दा सरकार मार्फत उनीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखिनु आवश्यक छ। उनीहरूको पढ़ाई सुनिश्चित गर्न आज सर्वोच्च अदालतको आदेशले राज्यको जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ। तर दीर्घकालीन समस्या समाधानका लागि राहतसँगै व्यवस्थित पुनर्स्थापना र दिगो नीतिको आवश्यक छ। नागरिकको मौलिक अधिकार र मानवीय समवेदना बीच सन्तुलन कायम गर्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीहरूको संशोधित तलब ग्रेड र सुविधा निर्धारण गरेको छ। बजेट मार्फत घोषणा गरिएको 10% तलब वृद्धि र 10% प्रोत्साहन भत्ता अनुसार कर्मचारीको मासिक तलब बढ़ाइएको हो। अर्थ मन्त्रालयका अनुसार कर्मचारीको तलब पद अनुसार न्यूनतम 1,912 रूपियाँदेखि अधिकतम 5,662 रूपियाँसम्म बढ़ेको छ। यससँगै सामान्य श्रेणीका कर्मचारीको मासिक कुल तलब करिब 40,000 रूपियाँ पुग्ने सरकारको दावी छ। नयाँ व्यवस्था अनुसार निजामती सेवाको सबैभन्दा उच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको मासिक तलब 90,594 रूपियाँ कायम गरिएको छ। मुख्य सचिवको प्रारम्भिक तलब 84,932 रूपियाँ हुनेछ, जसमा ग्रेड वृद्धि भएपछि कुल तलब 90,594 रूपियाँ पुग्नेछ। यस्तै विशिष्ट श्रेणी सचिवको मासिक तलब 84,576 रूपियाँ तोकिएको छ। अर्थ मन्त्रालयले हिजो सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई नयाँ तलबमान कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालहरूलाई तिर्न बाँकी रहेको करिब 15 अर्ब रूपियाँ बोक्यौता भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रुजु प्रक्रिया

0: सदर गरेको थियो। उक्त फैसला त्रुटिपूर्ण रहेको दावी गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए। प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले पुनरावलोकन को अनुमति दिएपछि अब अघिल्लो फैसला सही थियो वा थिएन भन्ने विषयमा फेरि बहस हुनेछ। त्यसपछि हुने निर्णयले कांग्रेसको आधिकारिकता विवादको टुंगो लगाउनेछ। देउबा पक्षले भने यसलाई स्वागत योग्य भनेको छ। आन्तरिक विवादमा फँसेको पार्टीलाई पूर्ण लयमा फर्काउन संवादको वातावरण बन्ने कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई बताउनुभयो।
1: अहिलेसम्म पार्टी नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने व्यक्तिगतको निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो बेरुसको देखिन जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त हुन गर्न सकिने हो तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा शर्त आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएको हामी खुसी व्यक्त गर्दछौ। तर यसले हार्दिक भन्दा पनि पार्टी नेपाली कंग्रेस पार्टी जसरी चौधौं महाधिवेशनमा एकरूपता एकताबद्ध भएर चौधौं महाधिवेशन गरेका थियौं यसले पन्ध्रौं महाधिवेशन पनि एकताबद्ध भई पन्ध्रौं महाधिवेशन गर्ने सम्भावनाको ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको थियो। अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
0: एसीबी सभापति गगन थापा लगायतका शीर्ष नेताहरू सर्वोच्चको निर्णयपछि छलफलमा जुट्नु भएको छ। गृहमन्त्री सुदन गुरूङले राष्ट्रिय सभामा आफ्नो अभिव्यक्ति र भाषा ठाडो हुन पुगेको भन्दै सांसदहरूसँग औपचारिक रूपमा माफी माग्नु भएको छ। मनसुनजन्य विपद व्यवस्थापनबारे छलफलका क्रममा निर्मला पन्त हत्या प्रकरणको विषय उठेपछि गृहमन्त्रीले सांसदहरूलाई उक्त विषयमा प्रश्न नगर्न चेतावनी दिनुभएको थियो। त्यसपछि उहाँको अभिव्यक्तिको आलोचना भएपछि गृहमन्त्री गुरूङले रुस्टमबाटै आफ्नो भाषा अनुचित भएको स्वीकार गर्दै क्षमा याचना गर्नुभयो।
2: मेरो

0: अब अलिकति ठाडो तरिकाले यो अलिकति भयो जस्तो लाग्यो मलाई पनि होइन, यसको लागि म क्षमा प्रार्थी पनि छु, हजुरहरूलाई माफ पनि माग्न चाहन्छु। यो तर यो विषय चाहिँ कस्तो हो भन्दाखेरि हजुरको यो संसदको मर्यादा र जनताप्रतिको आशालाई म बुझ्छु, उच्च सम्मान पनि गर्न चाहन्छु, तर यसलाई अनुसन्धानको विषयलाई हामीले सदन मार्फत गर्ने चाहिँ अनुसन्धानको विषयहरू चाहिँ यो सदन मार्फत चाहिँ हामीले गर्नु चाहिँ मिल्दैन, अनुसन्धान हो नि त त्यो त, त्यो विषयलाई त हामीले सकेसम्म चाहिँ गोप्य राखेर अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर हामीले यसलाई चाहिँ रिजल्ट दिनु ठूलो कुरा हो नि त।
1: यसैबीच गृहमन्त्री गुरूङले सरकारले संसदमा प्रश्नको जवाब दिनुभन्दा अघि नै काम गरिसक्ने बताउनु भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यका सहित 30 जिल्लाका साना नदी तथा खोलामा आज आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। आज दुलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलप्रासी, पूर्व पश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डणेलधुरा, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा साना नदी र खोलामा पानीको सतह बढ़ने सम्भावना रहेको छ। शाखाले भोलि र पर्सी बने साथै प्रदेशका केही साना नदीहरूमा आकस्मिक बाढ़ीको जोखिम रहने पूर्वानुमान गरेको शाखा प्रमुख विनोद प्राजुलीले सीआईएनसँग बताउनुभयो।
2: दुई दिनदेखि मनसून अलि सक्रिय छ नेपालको क्षेत्रमा र यो सक्रियता भोलिसम्म कायम रहन सक्ने देखिन्छ। अब यो सन्दर्भमा आज बिहानको बाढ़ी पूर्वानुमान बुलेटिनमा हामीले मुख्यत नारायणी नदीको क्षेत्रमा आज सतर्कता तह पार हुने अवस्थाको पूर्वानुमानसँगै सचेतनाको लागि पूर्व सूचना जारी गरेका छौं भने अन्य जति पनि नारायणी नदीका शाखा नदीहरू छन् त्रिशुली, बुढी गण्डकी, मर्स्याङदी, सेती, मादी, दमो, काली गण्डकी लगायतमा पनि सतर्कताको सूचना चाहिँ दिएको छ। त्यस्तै कोशीको क्षेत्रमा पनि केही ठाउँमा पानी छ।
1: नेपालमै विकास गरिएको बहुप्रकोप पूर्व सूचना प्रणाली महिनाको सफल परीक्षण गरिएको छ। इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रणालीले निर्माण गरेको यो प्रणालीले बाढ़ी, पहिरो, डुबान, बन्डडिलो, हिमपात

0: बस्न सक्ने सुविधा रहेको सीआईएनसँग संचालक राहुल गुप्तालाई पनि नियन्त्रणमा लिएको जनाइएको छ। पछिल्लो एक महिनामा बजारमा अधिकांश तरकारी तथा हरियो सागसब्जीको मूल्य बढ़ेको छ। असार 21 गतेदेखि यताको औसत बजार मूल्य तुलना गर्दा केही तरकारीको भाव 3 गुणा भन्दा बढ़ीले उकालो लागेको देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार जिरीको सागको मूल्य सबैभन्दा धेरै 340.18% बढ़ेको छ। पालुङ्गोको साग 309.9%, पार्सले 287.75%, रायो साग र ब्रोकाउली 257.14%, लाम्चो भेन्टा 227.27% तथा तितो करेला 200% महँगिएको छन्। दैनिक भान्सामा बढ़ी प्रयोग हुने भिन्डी, बोडी, घिउसिमी, मकै, बोडी, काउली, हरियो फर्सी, हरियो धनियाँ र हरियो खुर्सानीको मूल्य पनि एक महिनामै मूल्य दोब्बरको हाराहारीमा पुगेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर प्रणालीकरणका लागि अनलाइन आवेदन प्रणाली शुभारम्भ गर्नुभएको छ। नेपाल ई प्रमाणीकरण प्रणाली अन्तर्गत सञ्चालनमा आएको यस सेवासँगै अब सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि मन्त्रालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। प्रणाली उद्घाटन गर्दै मन्त्री खनालले डिजिटल प्रविधि सेवा प्रवाहको माध्यम मात्र नभई सार्वजनिक प्रशासनलाई पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउने रूपान्तरणकारी प्रक्रिया भएको बताउनुभयो।
1: विभिन्न प्रयोजनका लागि पेश गरिने कागजातहरूको कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधि मैत्री बनाउने उद्देश्य

0: राज्यले विकसित गरिएको कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेशन सिस्टम एनईएटीएस को शुभारम्भ गरेका छौं। मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा गरेको पहिलो निर्णयले आज मूर्त रूप लिएकोमा मलाई अत्यन्तै खुशी लागेको छ र यसले परराष्ट्र मन्त्रालयको समग्र सेवा प्रवाहलाई उदाहरणीय बनाउन सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु।
1: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशमा पुनः विवाद शुरू भएको छ। नयाँ दिल्लीमा पत्रकारसँग प्रत्यक्ष कुराकानी गरेको विषयमा बंगलादेशमा आक्रोश व्यक्त भएका छन्। बंगलादेशले द्विपक्षीय सम्बन्धमा यस घटनाको सम्भावित प्रभावहरूको बारेमा विचार नगरी भारत सरकारले हसिनालाई सार्वजनिक कार्यक्रममा बोल्ने अवसर सहित सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति दिएकोमा गहिरो व्यक्त गरिएको छ। अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले अगस्त अन्तिमदेखि शुरू हुने एएफसी 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न नपाउने भएको छ। खेल तालिकाबाट नेपालको नाम हटाइएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको ड्र तालिकामा नेपालको नाम हटाइएको छ। छनौटमा नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। अब नेपालले 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न पाउने छैन।
2: तमोर करिडोरले फेरियो पहाड़ी क्षेत्रको मुहार। गाउँ फर्किन थाले बसाई सरेका परिवार।
3: अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ। बाटोहरू पनि बन्नु, अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खोलामा टाढामा यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छ।
2: 2065 सालमा शुरू भएको तमोर करिडोरले विकास र रोजगारीको बाटो खोल्दै। रिपोर्ट। पर्यटन क्षेत्रको विकासमा सांसदको भूमिका। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ। सड़क निर्माण भएसँगै धनकुटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ।
7: चौबिसे गाउँपालिका चार फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो, तर अहिले यहाँ सड़कसँगै बिजुली, खानेपानी, संचार र यातायातको पहुँच विस्तार भएको छ। स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्। यही परिवर्तनले स्मृति लिम्बुको परिवार पनि गाउँ फर्किएको छ।
3: बसाइ किन परेको भन्दाखेरि मेरो ससुराबा पनि बिरामी हुनुहुन्थ्यो, ब्लड क्यान्सर लागेको थियो। अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ। अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि बनाउ अब सुविधाहरू पनि आउन थाल्यो त्यही भएर हामी अहिले खलामेटारमा यसो सानो आफ्नो घरमा होटल व्यवसाय गरेर बसिरहेको छौँ।
7: खलामेटार मात्रै होइन तमोर करिडोर अन्तर्गत पर्ने सदमटार हंसमोरङ र भैसेटार जस्ता बस्तीमा पनि बसाई सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ। गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोडिएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र न्युपानी,
8: तमर कोरिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ। सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ। त्यहाँ ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पसाई सरेर पुनः आफ्नै गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ।
7: तमोर करिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई फेरि आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ। चौबिस गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री,
9: बसाई सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो।
7: भारतको जोगमुनीबाट तमर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो। त्यसपछि धनकुटाको मूलघाटदेखि पाँच थरको सुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भई काम शुरू भएको थियो। तमोर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी,
10: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ। जो गएका मान्छेहरू पनि फर्किनेतिर छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो। समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा चाहिँ एउटा कायापलटी ल्याउने योजनाको रूपमा आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि त कहिले धन्यवाद दिन्छन्, कमसेकम तपाईँले सुरुवात गरिदिनु भयो भन्छन्। एउटा राजनीतिक कार्यकर्तालाई एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।
7: तमोर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँच थरको गणेश चोकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सड़क कालोपत्रे भइसक्यो छ। तर यस सड़क खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमोर करिडोर सड़कबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पर्यटन विकासको ढोका खोल्न सांसदको सक्रिय भूमिका आवश्यक।
11: मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले यत्तिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर एउटा व्यवसायको किसिमले त गर्नुपर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म छोडिन गर्छु।
2: गन्तव्य चिनाउनेदेखि पूर्वाधार बनाउनेसम्म सांसदको भूमिका निर्णायक। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 कामन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
13: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसज्यू।
11: धन्यवाद।
13: तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला, अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो। र तेस्रो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार रंगाटा लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो। निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो, म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ।
11: होइन, मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन। त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो

0: मेरो हुने नै भए, जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल लुङ्टाजीलाई पनि मैले भेटाइदिनु होला भनेर पनि मैले उहाँ चाहिँ प्रदीप यादव फोन गरेको
1: थिएँ।
0: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्दै हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
1: त्यतिखेर निर्वाचन सकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव रूपमा
0: अनिल लुङ्टाजीसँग त लगभग धेरै पटाजीसँग भयो होला।
1: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने, दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमा हो?
0: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र नभए एकै
1: हामी जितिसकेपछि तपाईँ साझा हुनुभयो,
0: साझा भइहाल्यौँ। उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यस कारण हाम्रो सबै साझा समस्याहरूमा आइहाल्यो नि, त्यसमा त केही भन्नुपर्ने कुरै भएन।
1: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
0: सदनमा?
1: हजुर,
0: 9 पटक जति, 8-9 पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर 8-9 पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ।
1: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
0: यहाँले भन्नुभयो जस्तै अब परिस्थितिजन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस चाहिँ एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
1: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
0: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन, तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ, सरकारलाई जानकारी।
1: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो 100% त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
0: होइन, यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीलाई त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन यो धार्मिक सद्भाव चाहिँ बिथोलिन खोज्दै गर्दाखेरि बिथोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस्, तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो, हामी गयौँ र हामीले त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गरेदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश, सामाजिक भाइचाराका सन्देशहरू, सामाजिक सम्बन्धका सन्देशहरू फैलाउनेदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गऱ्यौँ र त्यो हामी त्यसमा सफल पनि भयौँ।
1: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्, तपाईँले यसलाई कतिको स्वीकार्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ?
0: पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ, किनभने हामी यो सदियौंदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा यो सामाजिक सद्भाव भड्किन खोज्दै गर्दाखेरि कहीँ कतै
1: कुनै स्वार्थ
0: कुनै राजनीतिक स्वार्थमा पनि भएर पनि आएको हो कि भन्ने शंका उपशंका त आफ्नो ठाउँमा रह्यो। त्यसमा भन्दा पनि हामीले सामाजिक सम्बन्ध, सामाजिक भाइचारा, सामाजिक सद्भाव कायम गराउनको लागि गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा चाहिँ संसदको रूपमा सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिँदैन र त्यसमा हामी सफल हुन्छौँ जस्तो लाग्छ।
2: हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सकिनेछ। सरकारी कर्मचारीको तलब 5,500 सम्म बढ्यो। सांसदसँगको अभिव्यक्ति पछि गृहमन्त्री गुरूङद्वारा सार्वजनिक क्षमा याचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने भएको छ। जुट्ने कि फुट्ने अन्तिम मौका प्राप्त गरेको नेताहरूले बताएका छन्। भदौभित्र स्वास्थ्य बीमाको 15 अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी छ। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक परेको छ। नयाँ दरबन्दी थप्ने तयारी गरेको सरकारले जनाएको छ। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ। मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण भएको छ। काठमाडौँ सहित 30 जिल्लामा आज आकस्मिक बाढ़ीको जोखिम रहेको छ। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ गरिएको छ। एक महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़ेको छ। र बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा आएको छ यो विषय। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमाएको छ।
3: अहिले बेलुकीको 8 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हजुर नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु अनि रात्रिकालीन अभिवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ काठमाडौँ नुवाकोट धादिङ र सुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ सदा जे आज पनि कार्यक्रम लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि प्राविधिक कक्षबाट भरपूर साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले र यति बेला तपाईँहरूले यो प्रोग्रामलाई सुन्दै हुनुहुन्छ चौताराबाट सुन्दै हुनुहुन्छ भने हामीलाई देश विदेशका विभिन्न स्थानहरूबाट रेडियोको माध्यमबाट अनि मोबाइल सेट अनि अनलाइनका वेबसाइटहरूबाट पनि एकैसाथ यो प्रोग्राम सुन्दै आइराख्नु भएको छ र सुन्न पनि सक्नुहुनेछ विशेष गरी कार्यक्रम शुभरात्रि हरेक साताको छ दिन आउने गर्दछ तपाईँहरूले हाम्रो यो प्रोग्रामलाई रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्न पाउनुहुनेछ यो प्रोग्राममा विशेष गरी तपाईँहरूले आफ्नो घर परिवारजन आफन्त इष्ट मित्र साथी संगीत सबैजनामा मिठोनी धेरैको कामना व्यक्त गर्न सक्नुहुनेछ त्यसको लागि भने हामीले तपाईँहरूको लागि नम्बरहरू खुल्ला गरिएको छ तपाईँहरूको लागि माध्यमहरू हामीले ल्याइसकेका छौं कार्यक्रम शुभरात्रि हरेक साताको छ दिन आउने गर्दछ तपाईँहरूले रातिको 9 बजेबाट 10 बजेसम्म शनिबार बाहेक अन्य दिनहरूमा यसै समयमा सुन्न सक्नुहुनेछ र कुनै बेला हामी मौसम र प्राकृतिक कुराहरूलाई मध्यनजर गरेर कार्यक्रमलाई अगाडि बढ़ाउने गर्दछौ यदि पानी परिएको समयमा भने हामीले प्रोग्रामलाई भीट मार्ने गर्ने गर्दछौ र त्यसैको सन्दर्भमा आज हामी तपाईँहरूसँग छौं यो रातिको समय हो धेरैजना श्रोता साथीहरूले हेलम्बा एफएमको प्रोग्राम कुन बेला आउँछ कतिखेर आउँछ भनेर एकदमै पर्खाईमा बसिराख्नु भएको थियो खाना खाएर मजाले सुत्ने तर्खर गर्दै प्रोग्रामको प्रतीक्षामा रहनु भएको थियो र प्रोग्रामको समय भने तपाईँहरूले गुर्नु भएको समय सकिसकेको छ अब हामी तपाईँहरूसँग रहनेछौ तपाईँहरूको फोन कल लिनेछौ अनि रात्रिकालीनहरू सन्देश लिनेछौ र तपाईँहरूसँग मिठो मिठो कुराकानी गर्दै अबको यो समय हामी तपाईँहरूसँगै रहनेछौ पक्कै पनि यो समयमा खानपिन गर्नुभयो होला धेरैजना श्रोताहरूले अब कतिपय साथीहरूको त बनाउँदै हुनुहुन्छ होला कतिपय साथीहरू खाना खाइसक्नुभयो होला अब कतिपय साथीहरूको अझै पनि तयारी हुँदै होला कतिपय साथीहरू यो नाइट ड्युटी गर्दै हुनुहुन्छ होला अब विशेष गरी परदेशी साथीहरू त यति बेला आफ्नो कामतिर व्यस्त हुनुहुन्छ सो जे जस्तो अवस्थामा रहनु भए तापनि अब केही घण्टाको अवधिभर भने हामी सँगै सहयात्रा गर्नुहोला हामीलाई पनि कार्यक्रम सुनेर साथ दिनुहोला समयअनुसार र कार्यक्रममा तपाईँहरूले भिडियोको माध्यमबाट राम्रोसँग चाहिँ विभिन्न जिल्लाहरूबाट सुन्न अलिकति असम्भव हुन्छ त्यसैको समयमा तपाईँहरूले हामीलाई अनलाइनको वेबसाइट फेसबुक पेजबाट पनि हेलम्बा एफएम मजाले सुन्न पाउनुहुनेछ यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने फेसबुक चलाउनुहुन्छ भने तपाईँले आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा तपाईँहरूले हेलम्बा एफएम सर्च गर्नुभयो भने तपाईँहरूले त्यहाँबाट पनि हेलम्बा एफएम सुन्न पाउनुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ है साथीहरू साथमा रात्रिकालीन सन्देशहरू पनि राख्न पाउनुहुनेछ र कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 को माध्यम हुँदै तपाईँहरूले कार्यक्रममा रात्रि कालीन सन्देशहरू राख्न सक्नुहुनेछ र फोन गर्नका लागि नम्बर छ 98 60 52 55 25 तपाईँहरूले कल गर्दै आउँदै गर्नुहोला र फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्न पनि नभुल्नुहोला पेजलाई फलो गर्दै गर्नुहोला आगामी दिनहरूमा हरेक प्रोग्रामहरू समाचारहरू तपाईँले नियमित रूपमा प्राप्त गर्न सक्नुहुनेछ र कार्यक्रमको शुरूआतमा हामी एकदमै निकै नै मिठो अनि रमाइलो गीतहरू राख्छौ गीतपछि तपाईँहरूको फोन कल लिनका लागि अनि कमेन्टहरू लिनका लागि आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बाट FM 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यो प्रोग्राम यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। त्यसको लागि हामीले तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ 98 60 55 25 को माध्यम हुँदै कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ अनि मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। रातिको समय लम्बा फिल्मलाई सुन्दै हुनुहुन्छ। देश विदेशका विभिन्न ठाउँहरूबाट विभिन्न गाउँ बस्तीबाट यो प्रोग्राम सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। फेसबुक पेजबाट मिठा मिठा अनि रमाइलो कमेन्टहरू पनि राख्न सक्नुहुनेछ। तपाईँहरूले कमेन्टहरूलाई पनि फलो गर्न सक्नुहुनेछ है त। र कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुल्ला छ तपाईँहरूको लागि 98 60 55 25 मा कल गर्नुहोला अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला। साथीहरू माझमा यो प्रोग्राम पुर्याउनका लागि यदि चाहनुहुन्छ भने लाइभ सेयर गर्न पनि नभुल्नुहोला साथीहरू, लाइभ सेयर पनि गर्दै गर्नुहोला है। र कल गर्नका लागि नम्बर एकदमै खुल्ला छ। हामीसँग धेरैजना श्रोता साथीहरूको फोन कलहरू पनि प्राप्त भइरहेको छ। हामी तपाईँहरू सम्पूर्ण साथीहरूको फोन कललाई लिने जमर्का गरिएको छ। उक्त मार्फत तपाईँहरूले कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार विजयजी, खाना खानुभयो? हजुर एकदमै मेरो भइसक्यो है। अनि यो बेला के गर्दै हुनुहुन्छ तपाईँ? बसिराख्नु भएको छ? ल अनि सुनाउनुहोस् न, के छ नयाँ नौलो खबर? मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिर? हजुर यो रातिको समयमा मौसम कस्तो छ? हजुर पानी परेको छैन है। ओके ल अनि आजको दिन कस्तो भयो नि तपाईँको? हजुर घुमफिर गर्नुभयो, जे होस् त रमाइलो छ है त। ओके ल ठिकै छ विजयजी, अनि सुनाउनुहोस् अरू खबरहरू के छ? आजको दिन त अब समग्रमा बसी बसाई नै भयो होला तपाईँको है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। हजुर हजुर ओके बाई बाई। साथी हुनुहुन्थ्यो विजय सापकोटा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो। सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र यसै गरी कार्यक्रममा सहभागिता जनाउनका लागि पालो तपाईँहरूको नै हो। तपाईँहरूले पनि व्यवसायमा फोन गर्नुहुँदै रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ अनि फेसबुक पेजबाट पनि तपाईँहरूले हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँहरूको कमेन्टहरू पनि हामी लिनेछौ। र यसैको सन्दर्भमा कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर काभ्रेबाट सुमिना तामाङ भन्नुभयो। हजुर सुमिनाजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर खाना खाँदै हुनुहुन्छ अनि सन्चै हुनुहुन्छ नि है? हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि मौसमको अवस्था के छ सुनाइदिनुहोस् न। हजुर हजुर ल कार्यक्रममा जोडिनु भएको छ, सो रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। हजुर हजुर हजुर हजुर ओके साथी हुनुहुन्थ्यो सो हामीलाई फोन गर्नुभएकोमा धन्यवाद छ उहाँले पनि शुभरात्रि व्यक्त गर्न चाहन्छु र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ व्यवसायमा रात्रिकालीन सन्देश राख्नको लागि 9860552525 सोही नम्बर हुँदै कार्यक्रममा रात्रिकालीन सन्देशहरू राख्नको लागि जोडिनुहोला र यति बेला कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार
1: तिमीलाई छुट्टु परेको दिन चित्ता मेरो जलाउने हात तिम्रो परोस् चित्ता मेरो जलाउने हात तिम्रो परोस्
0: हजुर नमस्ते हजुर नमस्ते मिठो यो शब्दका साथमा कार्यक्रममा जोडिनु भएको छ मनोजी बोल्दै हुनुहुन्छ है हजुर मनोजी अनि खाना खानु भयो त हजुर एकदमै खानपिन भएर नै कार्यक्रममा जोडेका छौ अनि सुनाइदिनुहोस् न के छ नयाँ नौलो खबर के हुँदैछ आज हजुर म लगायत हाम्रो चौतारातिरको खबर एकदमै ठिकै छ राम्रो छ रमाइलो नै छ र सिमसिम पानी पर्ला कि जस्तो मौसम छ भनौ न है ओके ल ठिकै छ एकदमै अस्वस्थ हुनुहुन्छ यो अस्वस्थको बावजुद पनि प्रोग्राममा कल गर्नुभयो धेरै धेरै धन्यवाद साथमा एकदमै केयर गर्नुहोला सुस्वास्थ्य लाभको कामना चाँडै निको हुनुहोला है सुन्छ कार्यक्रममा जोडिनु भएको छ र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले हजुर धन्यवाद ओके भाइ भाइ साथी हुनुहुन्थ्यो मनोजी हुनुहुन्थ्यो सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट आइदिनु भएको छ सो धेरै धेरै धन्यवाद छ अनि साथमा शुभरात्रि पनि व्यक्त गर्न चाहन्छु र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ हाम्रो व्यवसायमा कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि 9860552525 को माध्यम हुँदै कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि जोडिन पाउनुहुनेछ तपाईँहरूले जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ र सुन्दै आइराख्नु भएको छ तपाईँ जो कोही व्यक्तित्वहरूले पनि हाम्रो व्यवसायमा रात्रिकालीन सन्देशको लागि जोडिन पाउनुहुनेछ यसैको सन्दर्भमा कोही साथी लाइनमा हुनुहुन्छ अब उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्कार दर्शन सरस्वतीजी बोल्दै हुनुहुन्छ हजुर एकदमै खाना भर्खरै भएको भन्नुपर्छ अनि तपाईँले लिनुभयो त ल अनि सुनाउनुहोस् के छ खबर जलबिरेतिरको
2: जलबिरेतिरको खबर भन्नुभयो खास पनि छैन पानी पर्छ दिनभरि घाम लाग्ने जब रात पर्यो तब पानी पर्ने त्यस्तै छ भन्नुपर्छ है त खेत कोदो गर्ने मारामा कोदो रोप्ने मारामा छ भन्नुपर्छ है त
0: हजुर हजुर
2: लगायत
0: चौतारातिरको के छ खबर सुनाउनु हजुर म लगायत चौतारातिरको खबर पनि एकदमै ठिकै छ अब समग्रमा जलबिरे र चौतारको खबर एउटै एउटै मिल्न खोजेछ यो दिउँसोको समयमा बेसरी चर्को घाम अनि गर्मी हुने र बेलुकाको समय भइसके पछाडि चाहिँ एकदमै ठुलो पानी पर्ने अनि हावाहुरी चल्ने समस्या यो कार्यहरू चाहिँ आजभोलि दिन प्रतिदिन भइरहेको छ र हुँदैछ पनि भनौँ न है। हजुर हजुर, अनि आजभोलि विशेष के कामहरू चल्दैछ गाउँ घरतिर?
2: आजको दिन भन्नुपर्दा त के भन्छ, स्कुलको क्यान्टिन लिएको थिएँ, स्कुलतिर गएँ, क्यान्टिन चलाएँ, आएँ भन्नुपर्छ है त।
0: हजुर, भनेपछि स्कुलमा जानुभयो अनि आफ्नो काम गर्नुभयो है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो, साथमा रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ है तपाईँले।
2: मलाई सरस्वती गर्ने र सिनेमा सिनेमा आएको जिम्मा गर्ने सम्पूर्णको लागि योभन्दा अगाडि पछाडि कालका निर्माण गर्ने

0: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो सो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. साथमा सम्पूर्ण साथीहरूलाई शुभरात्रि व्यक्त गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ, धन्यवाद छ. र यति बेला अर्को साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु. हजुर नमस्कार. हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर, अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर, अनि खाना खानुभयो त? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ. अनि के छ आजको दिन, कस्तो भयो तपाईँको? ओके हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ. ओके साथी हुनुहुन्थ्यो उहाँलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु. र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि. हामीले नम्बरहरू एकदमै खुल्ला गरिएको छ, तपाईँले जुन माध्यम सहज लाग्छ उक्त माध्यम हुँदै कार्यक्रममा कल गर्दै जोडिनुहोला भन्न चाहन्छु. र यसै गरी कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु. हजुर नमस्ते.
1: नमस्ते भाइ.
0: हजुर नमस्ते. हजुर नमस्ते, जीवनजी बोल्दै हुनुहुन्छ है?
1: हजुर हजुर भाइ.
0: हजुर, अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर खानपिन गर्नुभयो, मजाले रेडियो सुन्दै बसिराख्नु भएको छ. हजुर एकदमै, खाना भर्खरै भएको भन्नुपर्छ, खाना भएर नै कार्यक्रममा जोडेको. अनि सुनाउनुहोस् के छ मौसम आज तपाईँ हुने ठाउँतिरको? हजुर भनेपछि मौसम एकदमै राम्रो नै छ. हजुर हजुर ए ल हुन्छ पक्कै पनि. हजुर चौतारातिर दिउँसोको समयमा चाहिँ एकदमै चर्को घाम थियो र यति बेला चाहिँ अब सिमसिम पानी पर्न थालेको छ, पानी अलिअलि पानी परिरहेको छ भनौँ न है. हजुर हजुर एकदम हो नि, अब योभन्दा असारमा अलिकति पानी थोरै पर्यो, अलि ढिला पर्यो, सो कारणले त्यो पानीहरू यति बेला परेको पनि हुनसक्छ. हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भयो एकदमै खुसी लाग्यो. रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले.
1: हजुर हजुर, तपाईँलाई हाम्रो टेलिभिजन मित्रलाई अनि साथीहरूमा विजय सापकोटा, अमृत लामा, रमजना थामी, मखमली गिरी, कृष्ण परियार भाइ, जीवन तामाङ, पदम छेत्री वर्षाको अनि सम्पूर्ण साथीहरू कला लिम्बू जहाँ जहाँ बसेर साथीहरूले सुन्नुभएछ उहाँहरू सम्पूर्ण साथीहरूलाई सम्झिँदै शुभयात्रा शुभरात्रि गुड नाइट भन्छु. राम्रो स्वप्न देख्नुहोला भन्दैछु कि. जय कृष्ण, जय विद्या, जय सरस्वती.
0: ओके साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो है, जीवन सहयात्री हुनुहुन्थ्यो, यता काभ्रेबाट हुनुहुन्थ्यो. सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै पारिनु भएको छ र धन्यवाद छ, उहाँले पनि शुभरात्रि व्यक्त गर्न चाहन्छु. र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ यो व्यवसायमा, रात्रिकालीन सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ आफ्नो घर परिवारजनमा भने यो व्यवसायमा कल गर्दै आउनुहोला. र यति बेला कोही साथी हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु. हजुर नमस्कार. हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर रञ्जना जी कुन ठाउँदेखि भन्नुभयो? जर्सिङपोवाबाट है. हजुर अनि रञ्जना जी खाना लिनुभयो तपाईँले? ए हजुर हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ, खाना भएर नै कार्यक्रममा जोडेका छौँ. अनि सन्चै हुनुहुन्छ तपाईँ? हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ. अनि आज भोलि के कामतिर व्यस्त हुनुहुन्छ?
2: आज भोलि कामको सिलसिलामा
0: ए हजुर, कामको सिलसिलामा हुनुहुन्छ है? ओके, ल हुन्छ, धेरै समय पछाडि सम्झिनु भयो, एकदमै खुसी लाग्यो। र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले? हजुर, धन्यवाद, तपाईँले पनि शुभरात्रि। ओके, बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ, उहाँलाई पनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। र यसै गरी आउन सक्नुहुनेछ श्रोता तपाईँहरू पनि रात्रिकालीन सन्देश राख्नको लागि। हामीले तपाईँहरूको लागि नम्बरहरू खुल्ला गरिएको छ र तपाईँहरूको फोन कलहरू पनि हामी लिइराखेको नै छ। र यो प्रोग्राममा रात्रिकालीन सन्देशहरू राख्न सक्नुहुनेछ, तपाईँहरूको लागि नम्बरहरू एकदमै खुल्ला छ। तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ कल गर्दै यो व्यवसायमा जोडिन सक्नुहुनेछ। र यसै गरी हामी तपाईँहरूको फोन कल लिने नै छौँ होइन। अब तपाईँहरूले जुन जुन माध्यमबाट सहज हुन्छ, सजिलो हुन्छ, उक्त माध्यम हुँदै कार्यक्रममा जोडिनु भयो भने त्यो नै एकदमै उत्तम हुनेछ। हामी तपाईँहरूको फोन कल लिने क्रममा नै छौँ। र यस्तै गरी यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार, हजुर नमस्ते, हजुर नमस्ते, रात्रिकालीन अभिवादन, शुभ नाम? हजुर सुरजी बोल्दै हुनुहुन्छ है? हजुर सुरजी, अनि सन्चै हुनुहुन्छ? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि सुनाउनुहोस् यो समयमा के गर्दै हुनुहुन्थ्यो? हजुर ड्युटी गर्दै हुनुहुन्छ है? ओके, ल अनि मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिर?
2: बसेको ठाउँतिर मौसमको अवस्था एकदम ठिक छ, अनुकूल नै छ, पानी परेको छैन आज।
0: ए हजुर,
2: हजुर
0: समग्रमा मौसम एकदमै ठिकै नै छ नि है?
2: हजुर
0: हजुर, ला एकदमै खुसी लाग्यो यो ड्युटीको समयमा पनि प्रोग्राममा सहभागिता जनाउनु भएको छ र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ है?
2: मेरो रात्रिकालीन सन्देश राख्नुपर्दा फर्स्टमा त हजुर लगायत तेलम्बु एफएम इन्टर टिमलाई धेरै धेरै सम्झना अनि गुड नाइट शुभ छ पनि बाँकी रहेको यहाँहरूको पल सुखद बितोस् भन्न चाहन्छु।
0: हजुर धन्यवाद,
2: हुन्छ स्वागतम। त्यस्तै गरेर केही साथीहरूको नाम लिनुपर्दा सर हुनुहुन्छ तीर्थ राई, रमन मोक्तान तामाङ, योगेन इन्याङ लिम्बू, छिरिङ योन्जन, रञ्जित राई, वियोग राई, आकाश राई, लिम्बू विजय, शान्तिराम दाहाल हुनुहुन्छ भने अनु शेर्पा, अस्मि सोतङ, सानुमाय शेर्पा, राजकला कुलुङ, प्रतिमा स्पर्शिक, काली कमल वलेम लिम्बू, अनुसा दीक्षित राई, सन्ध्या थोमा, ईश्वरी मेवाङ, कल्पना तामाङ, अनिता नखोक, सुस्मिता ना छिरिङ, मिडिया प्रेमी राई, अनिष्का हुनुहुन्छ भने सुमिना आले, सुनि भुजेल, नाना भूमिका राई, स्वनिम शेर्पा, मिडिया प्रेमी निमो शेर्पा, युनिक बस्ने प्रिमा थामी, सुमित्र पाखिन तामाङ, रोशनी चामलिङ राई, साइली सोनिया कुलुङ लगायत मलाई सुरत राई तुम्छ भनेर चिन्नुहुने, अनि अन्त्यमा हाम्रो अनमोल छेत्री र दिलदुखी रिया लगायत बाकी सबै सबैलाई भन्दै हजुरको बसाइबाट छुट्टिन चाहे अवस्था नमस्ते।
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो, सो धेरै धेरै धन्यवाद छ सुरजजीलाई है, यति बेला कल गर्नु भएको थियो मलेसियाबाट। र यति बेला कमेन्ट गर्नु भएको छ सरस्वतीजीले, नमस्ते गर्नु भएको छ, नमस्ते है, अनि जीवन कार्की हुनुहुन्छ, नमस्कार है भन्नुभएको छ। जीवनजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु। अनि लेख्नु भएको छ सेवा र हजुर प्रोग्राम सुन्दैछु है, सोना कन्दङ वा भन्नुभएको छ, र साथीहरू माउसरा खड्का, सबिना स्वस्थानीय अवसारा, श्रीजला, कल्पना, विनिता, रन्जु, टीकाराम, श्रीराज, भरत, मनिषा, एलिसा, विनिता, थामी, लेखक, बान्त वा रतन शमशेर लगायत सबैजनालाई भन्नुभएको छ, सो धन्यवाद छ उहाँले पनि। अनि गुड नाइट सबैजनालाई भन्नुभएको छ। लवली मेलिना हुनुहुन्छ, मेलिनाजीलाई पनि शुभरात्रि गर्दछु। अनि नमस्कार रात्रिकालीन अभिवादन, हजुर सुनखानीबाट सम्पूर्ण आदरणीय रेडियो प्रेमी मित्रहरूका लागि रात्रिकालीन अभिवादन अनि मिठो निधरीको कामना है त भन्नुभयो। भएको छ। रिना श्रेष्ठ हुनुहुन्छ, धेरै धेरै धन्यवाद छ। अनि प्रेम भण्डारी हुनुहुन्छ यति बेला काठमाडौँबाट, हामीलाई अत्यन्तै माया गर्नुहुने दाई हुनुहुन्छ है, सो उहाँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि। अनि मिस यु माई अल फ्रेन्ड, गुड नाइट, ओके बाई बाई भन्नुभएको छ। इस्माइल अलिसा राणा हुनुहुन्छ, सो धेरै धेरै धन्यवाद छ अलिसाजी तपाईँले पनि। अनि गुड नाइट बिटुनी जरीको कामना है सबैजनालाई भन्नुभएको छ। इभान्जेलिनाजी हुनुहुन्छ, सो धन्यवाद छ तपाईँले पनि। अनि गुड इभिनिङ ब्रदर विथ मी अमिना सुनवार फ्रम दोलखा भन्नुभएको छ, साथीहरूको नाम लिनुभएको छ विवश्र कुलुङ। अनि तिलक घायल अभिरमान रतन बहादुर टेको लगायत सबैजनाको लागि गर्नुभएको छ, धेरै धेरै धन्यवाद छ उहाँले पनि। अनि गुड नाइट सबैजनालाई भन्नुभएको छ। सदीक्षा अतेरिया र निशा थोकरजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र अहिलेको लागि भने हामी तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो गीत राख्छौ, गीतपछि आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: कस्तो छ यति बेला?
1: मौसम चाहिँ भन्नुपर्दा सिमसिम पानी परिरहेको
0: छ है, दिनभरि लाग्यो होइन? हजुर हजुर, दिनभरि चर्को घाम
1: छैन, हल्का सिमसिम पानी परिरहेको
0: छ। हजुर हजुर, ल अब सेम सेम रहेछ यता पनि र उता पनि तपाईँ हुने ठाउँतिर नि। ओके ल हुन्छ, एकदमै खुसी लाग्यो। र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रममा। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि।
1: बाबाको लागि पनि शुभ दिन सुरी कामना भन्न चाहन्छु, अन्त फेरि मेरो भाइ भरि गुमा बुहारी भट्टिजमको लागि, अन्त रामचन्द्र भाइको लागि, सुनिता बुहारीको लागि, सिक्किम भट्टाको लागि, अन्त एउटा सबैमा हुने बहिनी कोटिला छोरी अन्जना छोरी बिमाला जाइको लागि भन्न चाहन्छु, अन्त फेरि पोखरामणि छोरो कमलको लागि, फेरि काठमाडौँमा हुने छोरी यसोदाको लागि, मेरो छोरी सुनिताको लागि, अन्त फेरि बहिनी पर्मिला, त्यसै गरी बहिनी सुशीला, बहिनी छोरी अविनाको लागि, अनि त्यसै गरी सुन्दरलाई बनेपामा हुने भाइ के अरे बुहारी बहिनी बिनिताको लागि, छोरी खुसीको लागि, कौशल जाइको लागि भन्न चाहन्छु, अनि फेरि काप्रे टाढा खर्का हुने मेरो बहिनी शर्मिलाको लागि, अनि फेरि मेरो सारथ्यामा सङ्गीता बहिनीको लागि, अनि जस्तै के अरे संसारमा हुने जीवन शैली भाइको लागि पनि शुभकामना कामना भाइ भन्न चाहन्छु, अन्त फेरि भक्कम हुने रजनी बहिनीको लागि शुभकामना कामना भन्न चाहन्छु, अनि जस्तै कि काप्रेमा हुने माया घिसिङ बहिनीको लागि शुभकामना कामना हुन चाहन्छु, अनि शीतलमा हुने रञ्जना बहिनीको लागि शुभकामना कामना हुन चाहन्छु, अन्त फेरि राईबाट जलगिरीबाट फोन गर्दै हुनुहुन्थ्यो सरस्वती बहिनीको लागि शुभकामना कामना भन्न चाहन्छु, अनि मेरो छोरो हजुर सुनिरहनु भएको छ, हजुरको छोरोको लागि पनि शुभकामना आउनु हुन चाहन्छु, अन्त फेरि मेरो छोरो श्रीराम पनि सुनिरहेको होला, उहाँको छोरोको लागि पनि भन्न चाहन्छु, त्यसै गरी म हुन नगरी पछाडि कल गरिसकेर सम्पूर्ण लागि पनि शुभकामना कामना हुन चाहन्छु, अन्त फेरि तपाईँको न्यूनतय बहिनीको लागि पनि शुभकामना बहिनी शुभकामना कामना हुन चाहन्छु, अन्त फेरि यता सुन हानीमा हुने रिना बहिनीको लागि पनि शुभकामना कामना हुन चाहन्छु, अनि त्यसै गरी यता सिन्पानीमा हुने सानो महादेव दादाको लागि पनि शुभकामना कामना हुन चाहन्छु, जति पनि गलेपछि मसँग सक्नु भयो तिमीलाई तिमी भिना गर्ने सम्पूर्णलाई पनि शुभकामना कामना भन्न चाहन्छु, अनि जति पनि देश विदेशमा हुने विदेशमा हुने मेरो उसमा स्वर्गीमा हुने ज्वाइँको लागि पनि शुभकामना भन्न चाहन्छु, अनि त्यसै गरी जापानमा हुने मेरो विकास स्वरको लागि पनि भतिजोको लागि पनि शुभकामना कामना हुन चाहन्छु, अनि त्यसै गरी मेरो बहिनी समिति लागि पनि शुभकामना कामना भन्न चाहन्छु, अनि सम्पूर्ण देश विदेशमा हुने सबै सुन्ने नसुन्ने सम्पूर्णको लागि पनि भन्दैछु तिमीलाई त। ओके भयो भाइ।
0: ओके भाइ भाइ, साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो लक्स सो यति बेला हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो बलेफीबाट हुनुहुन्थ्यो है। सो धेरै धेरै धन्यवाद छ मखमलीजीलाई, अनि शुभरात्रि पनि व्यक्त गर्न चाहन्छु। र यसै गरी कार्यक्रममा रात्रिकालीन सन्देश कमेन्टहरू हामीलाई प्राप्त भएको छ, हामी कमेन्टतर्फ लाग्छौं। साथीहरूले धेरै मिठा मिठा कमेन्टहरू गर्नुभएको छ र कमेन्ट गर्नुभएको छ है, साथीहरूको कमेन्टहरू हामी लिने जमर्कमा नै छौँ। धेरैजना श्रोता साथीहरूको कमेन्टहरू हामी लिनुपर्नेछ, साथीहरूको कमेन्टहरू बाँकी नै छ, साथीहरूको कमेन्टहरू लिने अनि साथीहरूको माझमा पुर्याउने हाम्रो दायित्व पनि हो र हामीले यो कार्य पनि राखिरहेका छौँ। र कमेन्ट गर्नुभएको छ, हामीलाई लेख्नु भएको छ, हेलो हजुर नमस्कार, रात्रिकालीन अभिवादन, म पाँचतर हिलेहाङ सात घर भई हाल फिल्म चार डब्लु चोकबाट शुक्र राज र साइली भन्नुभएको छ। यस कार्यक्रम मार्फत सम्झिनु पर्दा साथीहरूमा हुनुहुन्छ जीवन सहयात्री कमला रसाइली, प्रेम कला आचार्य, अनि त्यसै गरी डिकेन्द्र सम्बहाङ, फे मनिषा शेर्पा, गोपाल भाई चटपटी, सन्चमाया केरुङ, तारा शङ्कर, रुणा सम्फाङ, फे सुनिता लिम्बू, अनि त्यसै गरी स्वर्णिम राई, मुना खड्का, रामकृष्ण एकल यात्री, पाँच थरी हलपल रोशनी, अनि कविता घतानी, सरस्वता पोखरेल, मन माया तिमौ सिना, राज घले मगर, सम्झना राईली, विनिता दाहाल सुवेदी, प्रिया बान्तवा राई, अनि मौसम योङहाङ, रमा राम थापा, धनु गजमेर, अनि ढकाल धर्मराज लगायत सबैजनालाई भन्नुभएको छ। शुक्र राज्यले पनि धन्यवाद छ।

अनि लेख्नु भएको छ, हेलो हजुर नमस्ते नमस्कार, रात्रिकालीन अभिवादन, म चाहिँ भोजपुर घर भई हाल सात समुद्र पारीबाट म प्रोग्राम मजाले सुन्दैछु। नाइडु विशेष राख्नु पर्दा हजुरको लागि अनि भोजपुरमा हुनुहुने मेरो घर परिवारको लागि धेरै धेरै सम्झना अनि साथीहरू मन्त्री याखा राई, आकाश राई, सुरोज राई तुम्छा, राज विराही काइला अनि एक्सन विराज राई अनि वरूण चञ्चले राई अनि हिमा राई, युनिसा तामाङ, सपना तामाङ मुक्तान, भाउजू कल्पना तामाङ, भूमिका राई, सानो कमला, फुची यमकला कुलुङ, सरस्वता पोखरेल, राईनी राज कला अनि रञ्जना बाहेङ राई अनि सबैजनाको लागि भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्ट गरिदिनु भएकोमा हाम्रो रमन मुक्तानजीलाई। अनि गुड नाइट भन्नुभएको छ रमला साम्पाङ राई हुनुहुन्छ, धन्यवाद छ। अनि कमला मुखियाजीले पनि नमस्ते गर्नुभएको छ, धन्यवाद छ कमलाजी, तपाईँले पनि शुभरात्री। अनि लेख्नु भएको छ, नमस्ते, म अन्जान थुलुङ यूईबाट, सबैमा धेरै धेरै माया अनि धेरै सम्झना, साधा माया गर्ने साथीहरूमा गफाडी संघको अध्यक्ष सुजुनिता चामलिङ राई, मगर्नी मगर्नी हिर्सु चामलिङ राई, पवित्र राई, एल्सेना कुलुङ अनि चामलिङनी अम्बिका राई अनि रोमिल लावती, रीता राई रोधन, सिम्पल सानी, अभागी नीतिका सावाङ, त्यसै गरी रमिला कुलुङ अनि त्यसै गरी यशोदा गदाल अनि कल्पना साम्पाङ, सन्जु थुलुङ राई, सबै सविना राई अनि सुशीला विश्वकर्मा, प्रतीक्षा राई अनि जीवन फाभेन, सपना चुङबाङ लगायत जुनिता राई सबैजनाको लागि भन्नुभएको छ। सो धन्यवाद छ यो मिठो कमेन्ट गरिदिनु भएकोमा अन्जानजीलाई पनि। अनि गुड नाइट टु अल, इट्स मी आशिका तामाङ फ्रम उदयपुर भन्नुभएको छ। आशिकाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री व्यक्त गर्दछु र कमेन्ट गर्नुभएको छ, रात्रिकालीन अभिवादन है दाई भन्नुभएको छ। म उही त हुने हजुरहरूको नियमित श्रोता बुद्धवीर तामाङ, काभ्रे पलाञ्चो घर भइहाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु। रात्रिकालीन सन्देश राख्नुपर्दा तपाईँ लगायत हेलम्बा एफएम परिवारको लागि मिठो निधरीको कामना अनि यति बेला कार्यक्रम सुन्नुहुने सम्पूर्ण साथीहरूलाई मलाई बुद्धवीर तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि मिठो निधरीको कामना अनि मिठो सपनीको कामना गर्दै छुट्टिन्छु। बाई बाई भन्नुभएको छ। हामीलाई अत्यन्तै मायाका साथ प्रोग्राम सुन्ने श्रोता हुनुहुन्छ, बुद्धवीर तामाङजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री व्यक्त गर्दछु। र अर्को साथीले कमेन्ट गर्नु भएको छ, हेलो सर नमस्ते, दर्शन, म धनकुटाबाट सुन्दैछु, सबैजनामा मिठो छ पनि है भन्नुभएको छ। मुना राई हुनुहुन्छ है, मुनाजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि नमस्ते नमस्कार हजुर, प्रोग्राम सुन्दैछु है, सबैजनालाई शुभरात्री भन्नुभएको छ। शान्ति बिसी हुनुहुन्छ, शान्तिजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र कमेन्ट गर्नुभएको छ, अर्को साथीको कमेन्टलाई पनि लिन चाहे है। अनि गुड नाइट, म पनि प्रोग्राम सुन्दैछु उदयपुरबाट, आसमा चामलिङ भन्नुभएको छ। सन्देश राख्नुपर्दा मलेसियातिर किरात हुनुहुन्छ वियोग राई, दादा रामकुमार भाइ दुवैतिर प्रवीण, शुभरात्री सबैजनाले भन्नुभएको छ। आशाजीलाई पनि धेरै धेरै धन्यवाद छ यो मिठो आशमाजीलाई है यो मिठो कमेन्टको लागि। अनि लेख्नु भएको छ अर्को साथीको, हेलो दाई, म पनि प्रोग्राम सुन्दैछु काभ्रे बनेपाबाट, के छ नि हजुरको खबर? रात्रिकालीन सन्देश राख्नुपर्दा फर्स्टमा तपाईँको लागि अनि टेक्निसियन मित्रको लागि अनि हेलम्बा एफएम होल युनिट टिमको लागि अनि फ्रेन्डहरूमा शिव, समीर, निरज, गंगा सबैजनाको लागि गुड नाइट भन्दै छुट्टिन चाहन्छु दादा। ओके बाई बाई भन्नुभएको छ। बुद्ध लोप्छन हुनुहुन्छ, सो बुद्धजी धेरै धेरै धन्यवाद छ है यति मिठो कमेन्ट गरिदिनु भएकोमा तपाईँले पनि। अनि लेख्नु भएको छ, गुड नाइट अल, इट्स मी शंखुवा सभाबाट, अञ्जना शंकर भन्नुभएको छ। शंकरजी हुनुहुन्छ, अञ्जनाजीलाई पनि धेरै धेरै धन्यवाद है, तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना। अनि लेख्नु भएको छ, हेलो दर्शन नमस्ते हजुर, म पनि प्रोग्राम सुन्दैछु भोजपुर घर भइहाल साउदी अरबियाबाट, अनि सम्झना राख्नु पर्दा राज घले मगर, शमशेर लिम्बु, रामकुमार लिम्बु, रामला साम्पाङ राई, सफल आयुष अनि गीता लिम्बु, किराती अर्पण कुलुङ, अनमोल छेत्री, रिदम कुलुङ एण्ड सम्पूर्णको लागि गुड नाइट भन्नुभएको छ। राजेश कुलुङ हुनुहुन्छ, सो राजेशजीलाई पनि धन्यवाद व्यक्त गर्दछु।
अनि लेख्नु भएको छ, हेलो दादा गुड इभिनिङ, म काभ्रे मण्डन देवपुर दसबाट राकेश लामा, अनि खाना खानु भयो त हजुरले भन्नुभएको छ। मेरो खाना एकदमै भइसक्यो, खाना भएर नै तपाईँहरूको माझमा जोडेका छौँ र तपाईँले पनि पक्कै पनि खाना लिनुभयो होला भनेर मैले एकदमै आशा र अपेक्षा गरिएको छु है। अनि त्यस्तै गरी लेख्नु भएको छ, नाइट सन्देश राख्नु पर्दा फर्स्टमा तपाईँको लागि अनि हेलम बाफे होल युनिट टिमको लागि अनि मलाई माया गर्नुहुने सबैजनाको लागि गुड नाइट भन्दैछु, टिन्छु बाई बाई भन्नुभएको छ। हामीलाई राकेशजीले कमेन्ट गर्नुभयो, धन्यवाद छ। अनि मिस यु अल माई फ्रेन्ड, गुड नाइट सी ड्रिम भन्नुभएको छ। अम्बिका राई हुनुहुन्छ, अत्यन्तै मायाका साथमा यति मिठो छोटो मिठो कमेन्ट गरिदिनु भयो, अम्बिकाजीलाई पनि धेरै धेरै धन्यवाद छ है। तपाईँले पनि शुभरात्रि व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट छ, नमस्ते छ्याजेलो सेवार हजुर भन्नुभएको छ, नमस्ते अनि छ्याजेलो तपाईँले पनि। अनि सुमन गुरुङ फ्रम ताप्लेजुङ हाल भने युएबाट, नाइट विशेष सुजा यम्फा, माया राई, मीडिया प्रेमी इस्माइल अलिसा, सन्ध्या गुरुङ, पूजा योङहाङ, प्रदीप शेर्पा, सानी पाइल प्रेमी कुलुङ शेर्पा, डोमा शेर्पा, दिलो यम्फु राई, विमला गुरुङ, अनि बुनु विनिता गुरुङ, अनि दाई बिर्ख गुरुङ, दिलो सानो यम्फु, अनि अल साथीको लागि भन्नुभएको छ। सुमनजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि लेख्नु भएको छ अर्को साथीको कमेन्टमा, हेलो दादा नमस्ते, खाना खानु भयो, सन्चै हुनुहुन्छ, म चाहिँ यता काभ्रे रोसीबाट है त भन्नुभएको छ। नाइट विशेष भन्नुपर्दा फर्स्टमा तपाईँको लागि अनि राघव सरको लागि अनि साथीहरू दीपिका फूलमाया मगरको लागि अनि मेरो घर फ्यामिलीको लागि लास्टमा मिल्छ भने एउटा तामाङ सेलो दाईको ससुराली भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। पक्कै पनि हामी समय सन्दर्भलाई मध्यनजर गरेर राख्नेछौँ र यो मिठो कमेन्ट गरिदिनु भएकोमा रितिकाजीलाई धेरै धेरै धन्यवाद छ है। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ हामीलाई, दाई नमस्ते, सन्चै हुनुहुन्छ, खाना खानुभयो त सबैजनाको लागि गुड नाइट है भन्नुभएको छ। जीवन बिकजी हुनुहुन्छ, जीवनजीलाई पनि धन्यवाद गर्दछु। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, नमस्ते दाई, म पनि प्रोग्राम सुन्दैछु है घर भने, बाह्र पोखरी खोटाङ भई हाल कुविदबाट सम्झिनु पर्दा फर्स्टमा एन्ड टेक्निसियन मित्रको लागि अनि साथीभाइ निशान अनि अंशु राई, नाना मित्र डिबुच्छा, अनि त्यसै गरी बुनु सन्जिता राई, अनि केशवको लागि भाइ राई सफल आयोस्, अनि त्यसै गरी अनिता अनिल राई, राज घले मगर, अनि रंजित राई, साथी राईनी राज कला, अनि सीता चौधरी, प्रमिषा चामलिङ, अनि भूपराज राईको लागि, अनि बाँकी सबैजनालाई भन्नुभएको छ। सनिसाजीलाई पनि धेरै धेरै धन्यवाद छ सो यति मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि लेख्नु भएको छ, गुड नाइट डियर रमु मगर एन्ड अल फ्रेन्ड भन्नुभएको छ। आरतीजीलाई पनि धेरै धेरै धन्यवाद है। अनि लेख्नु भएको छ, हेलो हजुर के छ खबर, म चाहना मिडिया सन्चै हुनुहुन्छ भन्नुभएको छ, चाहना मिडिया ग्रुपको सदस्य डोटीबाट भन्नुभएको छ। र नाइट विशेषमा राजेन्द्र बोहरा, अनि सम्झिनु पर्दाखेरि साथीहरू सफल अनिता, पवित्र राई, सारिका छेत्री, मगर्नी मगर्नी मिडिया प्रेमी अनिता, अनि निमु शेर्पा, अनि झरना छेत्री, अनि मिडिया प्रेमी मगर्नी आयुष, कोपिला सामलिङ राई, अनि त्यसै गरी चामलिङ निकेटी स्नेहको लागि दिलसा राई सबैलाई भन्नुभएको छ। राजेन्द्रजीलाई पनि धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट छ, सेवार हजुर, म यता शङ्खुवा सभा धर्मदेवी दुई तम्फोकबाट अर्जुनिया खा, सबैजनालाई मिस यु भन्नुभएको छ। अर्जुनजीलाई पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि हेलो दादा नमस्ते, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु, सरु वाइबा डडुवाबाट भन्नुभएको छ। सो डडुवाबाट सरुजीले एकदमै मिठो कमेन्ट गर्नुभयो, धेरै धेरै धन्यवाद है। अनि सारिकाजीले पनि नमस्ते अनि गुड नाइट सबैजनालाई भन्नुभएको छ। हाम्रो सारिका छेत्री हुनुहुन्छ, सो धेरै धेरै धन्यवाद छ उहाँले पनि। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ श्रोता, समय सकिएको छ, निर्धारित समयले नेटवर्क काटेको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धन्यवाद, अनि प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। अनि यो समयमा एक घण्टाको अवधिभर प्रोग्रामलाई अत्यन्तै मायाका साथ सुन्नुहुने हाम्रो सम्पूर्ण रेडियो प्रेमी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। अनि प्राविधिक कक्षबाट
साथ दिनुहुने प्राविधिक मित्रहरूलाई पनि विशेष धन्यवाद छ। एक घण्टाको अवधिभर प्रोग्राम सुन्नुहुने सम्पूर्ण श्रोत महानुभावहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको व्यवसायबाट भने म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्पू एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म नेमलिङ लामा। आज विक्रम सम्बत 2083 साल श्रावण 22 गते शुक्रबार, श्रावण कृष्णपछि नवमी तिथि, ईस्वी सन् 2026 अगस्त 7 तारीक, नेपाल सम्बत 1140, दिल्लागा। आज बिहान सूर्योदय 5:30 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:47 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। राष्ट्रपा सिन्धुपाल्चोकका सभापतिमा 5 जनाको उम्मेद्वारी। गोसाई कुण्डा मेलामा प्लास्टिकजन्य फोहोरमा प्रतिबन्ध। बजेट कार्यान्वयनको पूर्ण जिम्मेवारी स्थानीय तहलाई छोड्न सरकारको नाममा सर्वोच्चको आदेश। कांग्रेसको आधिकारिकता विवाद बल्झियो, पुनरावलोकन गर्न सर्वोच्चको अनुमति। डिसेम्बरमा स्वदेश फर्किने बंगलादेशकी पदच्युत पूर्व प्रधानमन्त्री हसिनाको घोषणा। उत्तर कोरियाद्वारा जापान सागरतर्फ क्षेप्यास्त्र प्रक्षेपण। र एक दिवसीय विश्वकप नेपाललाई प्लेअफको आशा। पोर्चुगलमा युरोप स्तरीय एनआरएनए टी टेन क्रिकेट प्रतियोगिता 2026 हुँदै। साझा खबरको शुरूमा स्थानीय खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सिन्धुपाल्चोकको जिल्ला सभापति पदका लागि 5 जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ। निर्वाचन समितिका अनुसार जिल्ला सभापतिका लागि कमला खड्का, दिलराम श्रेष्ठ, कुमारमान श्रेष्ठ, पासाङ दोर्जे तामाङ र माया गुरूङले उम्मेद्वारी दिनुभएको छ। यसअघि स्थगित भएको अधिवेशनमा सभापतिका लागि दावी गर्नुभएको जेपी सिलवालले भने उम्मेद्वारी दिनुभएन। राष्ट्रपाको विधान अनुसार महाधिवेशन प्रतिनिधि भइसकेका व्यक्तिले जिल्ला सभापतिको उम्मेद्वार बन्न नपाउने भएपछि सिलवालले उम्मेद्वारी नदिनु भएको हो। उपसभापति पदका लागि भने सरोजा श्रेष्ठ, मुके शेर्पा र निमा याङसेन लामाले उम्मेद्वारी दिनुभएको छ। सचिवमा राजीव हमालको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित हुनुभएको छ। त्यस्तै सहसचिव पदमा दोर्जे तामाङ र विदुर खड्काको उम्मेद्वारी परेको छ। जिल्ला सदस्यका 7 पदका लागि पनि 9 जनाले उम्मेद्वारी दिनुभएको छ। रासोपा सिन्धुपाल्चोकको यसअघि स्थगित जिल्ला अधिवेशन आज चौतरा छाव स्थित कवर हलमा बिहान 8 बजेदेखि पुनः सञ्चालन हुँदैछ। आज हुने अधिवेशनबाट जिल्ला नेतृत्व चयनका लागि मतदान हुनेछ। काभ्रेको भूमलु गाउँपालिका 8 स्थित दुलालेश्वर महादेव मन्दिर नजिकैबाट सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका दम्पतिको अवस्था अझै अज्ञात छ। बुधबार साँझ सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका मन्नन देवपुर नगरपालिका 7 काभ्रे निवासी 68 वर्षीय केदारनाथ पराजुली र उहाँकी 67 वर्षीय श्रीमती तिलक कुमारी पराजुलीको हिजो दिनभर खोजी गर्दा पनि पत्ता लगाउन